0: कर्मचारी सधैं सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरुवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यतिथि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनीतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचाङ्कमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरुष बीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेन्डर ग्याप रिपोर्ट 2026 अनुसार लैङ्गिक विभेदमा सन् 2025 125 स्थानमा रहेकामा सन् 2026 सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी, आय, व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरुष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरुषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरुषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरुषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैङ्गिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
0: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आइपिओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यवहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

0: Vikas Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले खाना पकाउने ग्यासमा दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु गरिएको हो।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गर्दै माफी मिनाहा विरूद्ध पर्न आएको रिट निवेदन खारेज गरिदिएको।
2: श्रम स्वीकृति बिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको छ। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमपूर्ण हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्ष्य गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने भएको हो।
2: चाड पर्व नजिकै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकार प्रश्न उठेको छ। चामल, खाने तेल, दाल, चिनी र मसला जन्य वस्तुको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि अहिलेसम्म नियमित हुन सकेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ।
3: आगामी सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
2: चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटार हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनमा खेतीको हिसाब गर्न थाल्छन्। धान भित्रिएपछि खेतमा गहुँ छर्नु पर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोह गर्नुपर्ने चिन्ता पनि थपिन्छ। यसपटक भने धान भित्र्याउन नपाउँदै किसानलाई गहुँ छर्ने बेला मल पाइएला कि भन्ने पाइएला कि नपाइएला भन्ने बेचैनीले छोप्न थालेको छ।
3: काभ्रेपलाञ्चोकको पनौते स्थित सुरक्षण मुद्रण केन्द्रले प्रदेश सरकारसँगको सम्झौता अनुसार सवारी चालक अनुमति पत्र सवारी लाइसेन्स छपाईको काम सुरु गरेको छ। यसअघि यातायात व्यवस्था विभागसँग सम्झौता गरेर एकीकृत रूपमा सवारी लाइसेन्स छपाई गर्दै आएको केन्द्रले चालु आर्थिक वर्षदेखि सम्बन्धित प्रदेश सरकारसँग सम्झौता गरेर लाइसेन्स छपाई गर्न थालेको हो।
2: अब शेयर सम्बन्धी खबर। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 7.06 अङ्क अर्थात 0.26% बढेर 2654.28 अङ्कमा कायम भएको छ। मंगलबार कारोबार रकम पनि बढेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुम्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको 81 महासभाको वार्षिक उच्च स्तरीय बहस न्यूयोर्क स्थित राष्ट्रसंघीय मुख्यालयमा औपचारिक रूपमा शुरू भएको छ। विश्वका झण्डा 130 देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी भइरहेको यस साताव्यापी कूटनीतिक मेलाको उद्घाटन गर्दै महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी विभाजन र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
7: अब खेल र खेलाड़ीका प्रसंग। जापानमा जारी 20 एसियाली खेलकुदको महिला कबड्डी नेपालले विजय यात्रा शुरूआत गरेको छ। समूह बी को खेलमा नेपालले थाइल्यान्डलाई 46-43 सेटले पराजित गरेको हो। नेपाली पुरुष कबड्डी टिमले लगातार तेस्रो पराजय बेहोरेको छ। समूह बी को लिग खेलमा नेपाल मंगलबारै 2 खेलमा पराजित भइसकेको छ।
6: अब विचार विश्लेषणको पालो। भोटेकोशी बाढी त्रिशुली सभ्यताकै सत्यानाश शीर्षकमा राजन कुइकेल लेक्सन। बरफ चट्टान र हिमनदी मिसिएर झरेको ठूलो हिस्साले केही समय थुनिएको लेन्दे खोलाको बहाव फुट्यो र भोटेकोशीमा थपियो। बरफ चट्टान, माटो, पानी तथा ठूलो परिमाणको गेग्र्यान बोकेर तीव्र गतिमा हुइकिएको भोटेकोशी त्रिशुली नदीमा मिसिँदा महाप्रलयको रूप धारण गरिसकेको थियो। सड़क भत्किनु भनेको राज्यको नशामा चोट लाग्नु हो। सड़कलाई हामी प्राय पूर्वाधार भनेर मात्रै बुझ्छौं, तर सड़कको अर्थ त्यसभन्दा धेरै ठूलो छ। सड़कले किसानलाई बजारमा पुर्याउँछ, बिरामीलाई अस्पताल, बालबालिकालाई विद्यालय पुर्याउँछ, व्यापारीलाई सीमासम्म पुर्याउँछ, सरकारलाई नागरिकसम्म पुर्याउँछ, राहतलाई विपद क्षेत्रमा पुर्याउँछ।
7: त्यसै गरी आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रविधिको पर्खाईमा प्रशासन शीर्षकमा रामप्रसाद घिमिरेले लेख्नु भएको छ। अबको युग अटोमेसन र एआईको हुनेछ। अबको पुस्ता यति धेरै गतिवान हुनेछ कि त्यसले कुनै कुरामा पनि धैर्यता राख्न सक्दैन। त्यसैले कर्मचारीले पनि काम गर्ने तरिकाहरू परिवर्तन गर्नुपर्दछ। धेरै काम कम्प्युटर र रोबोटबाट सम्पादन गर्नुपर्दछ। कर्मचारीको अनिवार्य रूपमा रेस्किलिङ एन्ड अप स्किलिङ गर्नुपर्दछ। कर्मचारीहरूले क्रिएटिभ एन्ड इमोसनल इन्गेजमेन्टमा जोड दिनुपर्छ। अबको सेवा प्रवाहको तरिकालाई नयाँ ढङ्गले परिभाषित गर्नु जरुरी छ। क्रिएटिभ थिङ्किङ, प्रब्लम सल्भिङ एन्ड ह्युमन कनेक्सन जस्ता विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ। सरकारी निकायहरूको पुनर्संरचना गरेर हरेक निकायमा सूचना प्रविधि सम्बन्धी शाखा महाशाखा थप गरी सोही बमोजिमको स्थापन गर्न अब विलम्ब गर्नु हुँदैन। अन्नपूर्ण पोस्टमा छापिएको छ।
6: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईएमई बैंक
4: सकारोबाट
5: राष्ट्रसङ्घको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोडियो। राष्ट्रसङ्घमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
4: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सिदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
6: अहिलेको अवस्थामा त 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने मेचीदेखि महाकालीसम्म नै भनौँ न ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले सोच्नु पर्यो।
4: फिनल्यान्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20औं एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलङ्का 147 रनले पराजित।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
3: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: सिलसिला प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन लगायतका अधिकारीले स्वागत गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणको विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका भ्रमण गर्ने क्रममा पहिले भन्दा फरक माहौल देखियो। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईका क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोडिएको छ। गृहमन्त्री सुदन गुरुङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। प्रधानमन्त्री शाहको भ्रमण तालिकामा कुनै पनि साइडलाइन वार्ताको कार्यसूची भने तय गरिएको छैन। यसैबीच सांसदहरूले संयुक्त राष्ट्र संघको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यको विषयमा विश्व सामु प्रस्तुत गर्न सुझाव दिएका छन्। हिजोको संसद बैठकमा उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद प्रभावितका लागि राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखेका हुन्।
8: प्रधानमन्त्री बालेन्द्र शाहले मङ्सिरको पहिलो साता भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री बनेको 8 महिनापछि उहाँको पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो। प्रधानमन्त्री शाहले चैत 13 शपथ ग्रहण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण मङ्सिर 7 र 8 हुने गरी कूटनीतिक तहमा तयारी सुरु भएको छ। प्रधानमन्त्री मङ्सिर पहिलो साता भारत भ्रमणमा जाने शीर्षकको खबर नयाँ पत्रिकामा छ।
7: चाड पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र कतिपय वस्तुको आपूर्ति सहज नभएको अवस्थामा बजार व्यवस्थापनमा सरकारमाथि प्रश्न उठेको छ। चामल, खानेतेल, दाल, चिनी र मसलाजन्य वस्तुको भाव बढेको छ भने खाना पकाउने ग्यासको आपूर्ति पनि अझै नियमित हुन सकिरहेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जिरा मसिनो चामलको मूल्य झन्डै 400 देखि 500 रुपियाँसम्म बढेर 2500 देखि 2700 रुपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रुपियाँबाट बढेर 1750 रुपियाँसम्म पुगेको व्यवसायीले बताएका छन्। खानेतेलको मूल्य पनि बढेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव 3 पटक र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक पटक पटक परिवर्तन हुँदा बजार नियमन कमजोर भएको दावी गर्नुहुन्छ। यसैबीच बजारमा मूल्य, गुणस्तर र तौलको कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी तथा व्यवसायलाई जरिवाना गर्दै आए पनि उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। यसले गम्भीर प्रकृतिको उपभोक्ता ठगी तथा अनुचित व्यापारिक कार्य समेत सामान्य जरिवानामै टुङ्गिने अवस्था रहेको देखाउँछ। उपभोक्ता अदालत सञ्चालनमा आएको 10 महिनासम्म विभागले एउटा पनि मुद्दा नलगेको तथ्य सार्वजनिक भएको छ। चाड पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि, जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। कायाकैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: माडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
10: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459664977 र 98020-35212।
11: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
12: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
11: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
14: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
15: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
14: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
16: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
14: माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
16: थप जानकारीका लागि कार्यक्रम संयोजक
7: लाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोडियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंसिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी तयारी, चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। उत्तरी अन्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षाबारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
7: बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
17: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पर्सि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बङ्गालको खाडीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ, त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
18: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ, जोखिममा पर्ने हामी काम गर्दै नगरौँ, होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू गराउँछ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू गर्न सक्छौँ।
17: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
18: हिमाली क्षेत्रमा चिसो पनि बढिरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपातकै सम्भावना छ। पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बिचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने, होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ।
17: तराईको क्षेत्र, नदी किनारका बस्ती र सहरी क्षेत्रहरूमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
18: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
17: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलि ठुलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
18: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गर्यो भने हामीले सानोलाई ठेक्न सक्छौँ।
7: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढी फर्किन थालेका मनास्लु हिमाल अवस्थित चुनुमरी गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनास्लु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झन्डै 500 आरोहीले मनास्लु आरोहण अनुमति लिएका थिए। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: बाढी र डुबानबाट बच्न के गर्ने?
20: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
19: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
20: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
19: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
20: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रतिमा तामाङ लामा हट्टी स्वभावको हुनुहुन्थ्यो। उहाँलाई धेरैले आफूलाई भन्दा बढी अरूको चिन्ता नगर्न सम्झाउँथे, तर सम्झाउनेको केही लाग्दैनथ्यो। उहाँको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाडी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष। प्रतिमा भदौ 5 माइग्रेनको उपचारका लागि भनेर काठमाडौँमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरुरी काम परेकाले आफू रसुवा फर्किनै पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाडौँमा रहेका पतिले भोटेकोसीमा ठूलो बाढी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले उहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाडी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भोटेकोसी बाढीले उहाँको ती सपना अधुरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढीमा बिलाइन। शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टुरेको नेतृत्वमा सुरु गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
5: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलङ्कालाई 147 रनको जितसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलङ्का 69 रनमै अल आउट भयो। श्रीलङ्का भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलङ्काको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
4: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमतोमा बिचौलिया खडा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। उहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
5: आउने सिजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रुपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
4: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले सेयर कारोबारबाट हुने पुँजीगत लाभ करलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो। तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष सुरु भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद का लागि अन्त्य भएको छ। फागुन 21 को निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो।
4: काया कैरनमा अब पालो उखानको।
5: लोकको डर न परलोकको डर।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। VVIP विदाईको परम्परा तोडियो। राष्ट्रसङ्घमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
4: चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित। बजार नियमन सुस्तायो। भएको अनुगमन पनि जरिवानामै सीमित।
5: पर्सिदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
4: फिनल्यान्ड र नर्वेले अघि सारेको AI नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
5: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलङ्का 147 रनले पराजित।
4: र अन्त्यमा आजको कार्टुन। गजब छबा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ। एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नै तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
6: स्वदेश FM 93.2 MHz। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बसमा नेकपा एमाले भित्र ओली राज हाबी भएको छ। एमालेमा केपी शर्मा ओलीले शंकर पोखरेललाई बैठकै सञ्चालन गर्न दिएका छैनन् र मोबाइल पनि कार्यक्रममा स्विच अफ गर्न भनिएको छ। र जसरी पनि एमालेको नेतृत्व आफै हत्याउने दाउमा हेदिखेर केपी शर्मा ओली नै छन्, अध्यक्ष उहाँ नै हुनुहुन्छ। तर पार्टी पंक्तिमा चाहिँ जुन किसिमको निराशा र आक्रोश छ त्यसलाई पनि नजरअन्दाज गर्दै केपी शर्मा ओली आफै अगाडि बढ्ने एउटा प्रयत्नमा हुनुहुन्छ। तर केपी शर्मा ओलीले अब एमालेलाई मिलाएर लैजान सक्नुहुन्छ त? आजको बहसको मुख्य केन्द्रबिन्दुमा यो पनि रहेको छ। आज नेपाली कङ्ग्रेसले पालिकामा अधिवेशन गरिरहेको छ। नेपाली कङ्ग्रेसको नेतृत्व गगन कुमार थापाले लिइसके पछाडि एक किसिमको उल्लासको वातावरण पनि छ र कङ्ग्रेसलाई एक ढिक्का बनाएर लैजाने गरी निकै प्रयत्न गरिरहनु भएको छ यतिखेर गगन कुमार थापाले। आदरणीय श्रोता, शुक्रबारदेखि भारी वर्षाको सम्भावना छ गण्डकी र लुम्बिनीमा, पहिरो बाढी र डुबानको जोखिम छ, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन पनि आग्रह गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि न्यौपानेले हिजो संसदमा जुन कुरा उठाउनु भएको छ त्यसको विषयमा पनि बहस र चर्चा यतिखेर व्यापक रूपमा भइरहेको छ। यतिखेर अख्तियारले पासपोर्ट ठेक्कामा 10 अरब रुपियाँ भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानून सम्मत रहेको भनी फैसला गरेको कुरा यतिखेर व्यापक रूपमा आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ र नेपालको पछिल्लो राजनीतिक अवस्थामा नयाँ राजनैतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी जसरी उदाएको छ यसले देशको गरिमालाई अगाडि राख्न सक्छ त, देशको गरिमा सुशासन समृद्धिलाई अगाडि ल्याउन सक्छ त, जनताहरूको निराशा आशासित हुन सक्छ नि त। आजको बसमा हामी कुराकानी गर्दैछौँ रेशमलाल चौधरीले न्यायको अनुभूति भएको बताएका छन्। यतिखेर आदरणीय श्रोता, हिजो मात्र सर्वोच्चले जुन किसिमको फैसला गरेको छ यो विषयमा पनि आजको बसमा हामी चर्चा गर्छौँ र पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाको नाममा कार्यकर्तालाई विभाजित गरेको विषय पनि आज आएको छ। आदरणीय श्रोता, यस विषयमा पनि हामी बस र चर्चा गर्छौँ। जेएनजी विद्रोहपछि जुन किसिमको विषय यतिखेर बाहिर आएको छ यो विषयमा पनि आज हामी देशलाई कसरी समुन्नतितर्फ लैजान सकिन्छ, सुशासनतर्फ लैजान सकिन्छ, यस विषयमा छलफल बहस भएको छ कि छैन यस विषयमा कुरा गर्दैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र एमाले सांसद गुरु बराल बीच प्रतिनिधि सभाको बैठकमा चर्का चर्की परेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले अराजक स्वतन्त्र न्यायपालिका सही नहुने भन्दै न्यायपालिका पुनर्संरचना आजको आवश्यकता गएको बताइरहेका थिए। यतिखेर तपाईँलाई थाहा छ जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायपालिका माथिको हस्तक्षेप हुन्छ भन्दै उनले प्रश्न गरेका छन्। आदरणीय श्रोता, न्यौपानेले यो अभिव्यक्तिप्रति एमालेका सांसद बरालले नियम आपत्ति जनाएका थिए, उनले अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेको विषय आजको बसमा हामी उठाउँदैछौँ र नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुन्छौँ।
3: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
8: निशुल्क परिवर्तन व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना त्यसको नेतृत्व प्रणाली विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। सङ्गठनात्मक क्षेत्रमा के समस्या हुन्, वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समय ध्यानमा राखेर केन्द्रीय कमिटीमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसै हुनाले यहाँ समस्या कहाँनेरि रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकट व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर्बोध म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण, शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौँ। त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ। त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटीमा व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरी चाहिँ एमाले खुर्रै कुद्छ भन्ने जो निष्कर्ष
6: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन सिधै भन्नुहोस् न नगुमाएर
8: नेतृत्वको औचित्य आवश्यकता हुन्छ. हामीले अहिले भन्दै आफ्नो महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर
6: आएका राजेन्द्र गौतमजी
8: नेतृत्व बहिर्गमनको नेतृत्व निर्माणको नेतृत्व प्रणालीको पनि त आफ्नो विधि हुन्छ, एउटा प्रक्रिया हुन्छ, एउटा अभ्यास छ, एउटा परम्परा छ, एउटा वैधानिकता छ नि त.
6: योगेश भट्टराईजीले भनिसक्नु भएको छ
8: नि त, त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ भन्दा
6: योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त, अब विकल्प छैन, नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नुभएको छ क्या योगेशजीले हिजो पनि.
8: होइन, कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले, समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त. केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो, केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो. अहिले त विषय नै एजेन्डै छैन, त्यहाँभित्र केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन. विधि अभ्यास परम्पराको हिसाबले
6: के गर्ने, अब एजेन्डा कहाँबाट आओस् त, प्रतिवेदनमा फुलबुट्टा भरेर प्रदीप ज्ञवालीजीले पठाइ नै सक्नु हो होइन, कार्यकर्ताहरूले पठाएका सुझावहरू
8: त्यो चाहिँ अब कसले बनायो बनाएन कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र,
6: उहाँ
8: स्वयंलाई सोध्नुहोस् न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नु होला नि त.
6: हस् राजेन्द्रजी, तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ.
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ. आजै सम्पर्क गर्नुहोस्.
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर. फोन 98042211343 र 98184293.
7: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना. माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना.
9: This home internet.
6: यतिखेर हाम्रो बीचमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम लाल चौधरी हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ. रेशमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
10: धन्यवाद.
6: तपाईँ सुखै सुखले भरिएको व्यक्ति भन्ने कि दुखै दुख एकपछि अर्को वज्रवात पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँलाई चाहिँ चिन्ने आजको दिनमा? तर न्यायको अनुभूति भयो आज भन्नुभएको छ क्या फेसबुकमा.
10: मलाई तपाईँ जसरी चिन्दा पनि हुन्छ, म दुखै दुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ, किनभने भन्दा पनि हुन्छ सुखै सुखले भरिएको व्यक्ति हुँ भन्दा पनि हुन्छ.
6: एउटा सेलाउन नपाउँदा यता टाल्दा उता च्यातिन्छ, फेरि उता टाल्दा उता च्यातिन्छ, उता टाल्दा उता च्यातिन्छ. अहिले हेर्नुहोस् न, यो आममाफी दिने सरकारी निर्णय विरुद्धको रिट त खारेज नै भएछ. न्यायको अनुभूति भएको छ आज यो निर्णय सुन्दाखेरि?
10: अब एक किसिमको एउटा तरवाललाई लिएर, खाँटीमाथि झुन्ड्याइएको तरवाललाई लिएर विभिन्न पक्षले जुन सौदाबाजी गर्ने प्रक्रिया थियो त्यसको अन्त्य भएको छ. तर जीवनमा सङ्घर्ष कहिले पनि समाप्त हुन्न छ्यामजी. म बाख्रा चराएर, हलो जोतेर, होइन त्यसै बिचमा सङ्घर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिरकुटी मण्डपमा अहिले पनि हुनुहुन्छ. म मैले मार्शल आर्ट खेलाउने युनाइटेड एकाडेमी बिगिनर्स बोर्डिङ स्कुल बाग बजारमा अहिले पनि अध्यावधिक छ, रङ्गशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्शल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ होइन। अब सङ्घर्ष त सङ्घर्ष नै भयो, अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ, राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर होइन। त्यस कारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्य अन्त्यको बेलामा म फेरि परेँ होइन, तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि, त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ, त्यो हिलोमा म परेँ र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो।
6: अब यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेट खारेज भइसके पछाडि चाहिँ राफसा भयो, यो मुद्दाबाट किनारा लाग्यो, अब तपाईँ ढुक्क अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो।
10: अब त्यही हो, त्यही नै हो,
6: अब यसपछि चाहिँ अरू छैन, अब झन्झट हट्यो होइन, एउटा टर्यो अब चाहिँ
10: अब तपाईँले भनिरहेकै भाषामा भयो
6: फेरि आज अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला, पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर होइन, त्यो बेला पनि निकै चर्चित हुनुभएको थियो नि।
10: हो हो हो, मैले पनि दिएको थिएँ, म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ, मेरो घर कर्णाली नदीको किनारमा पर्छ, मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ होइन, र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो, र म त्यो पौष 14 गते पौष 7 गते हुने प्रजातन्त्र दिवस, भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथेँ, म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो, अरू कसैले लेख्थेन, म आफै रचना गर्थेँ, आफै सङ्गीत गर्थेँ, आफै मञ्चमा सुनाउँथेँ होइन। फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पखिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थेँ, फेरि 14 गते पौष 14 गते आउँथ्यो त्यसको लागि तयारी गर्थेँ, पौष 27 गते आउँथ्यो त्यसको लागि तयारी गर्थेँ, फागुन 7 गते आउँथ्यो, त्यसले ममा एउटा राष्ट्रवादी सोच एकदम खँभिएर आयो। र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, सङ्गीत गरेँ, सङ्कटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस्, र अहिले देशलाई दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्, त्यो एकदम क्षणिक हो, जातीयवादको कुरा गर्छन्।
6: तपाईँले त न्याय पाउनुभयो, तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन् होइन, अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि, वा चाहिँ
10: तपाईँले सही प्रश्न सोध्नुभयो, सबैको मुद्दा लगावमा थियो, सबै सबैको मुद्दा हिजोको दिनबाट रापसाप भएको छ।
6: ए भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ रापसाप भयो होइन, सबैले न्यायको
10: सबैको मुद्दा रापसाप।
6: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाय वा कैदमा चाहिँ छैनन् होइन, अब चाहिँ
10: नै अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन, सबै प्रकारको जीवन बाँच्न सक्नुहुन्छ।
6: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो, छोटो समय

0: र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको टकराव मैले प्रचण्डजी शेरबहादुरजी ओलीजीबाट जुन किसिमको टकराव मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाएँ नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने नभेट्ने गाली गलोज गर्ने सामाजिक सञ्जालमा गाली गर्ने म जेलबाट निस्कन्दा त एकदमै चाहिँ निजो तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो तर खेमजी जस्त तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ होइन त्यहाँबाट कार्यक्रम गर्दा म चाहिँ गुजरातमा आएको थिएँ गुजरातका केही साथीहरूले मलाई त्यो भरुच भन्ने ठाउँमा त्यहाँ समुद्रको किनारमा लानुभयो कि त्यो एक दिन कस्तो भएर रहेछ भने त्यहाँ एक रात समुद्र 4-5 किलोमिटर फरसम्म सुकेको रहेछ कि अनि तपाईँ सबै जहाजहरू हिलोमा होइन अनि त्यो हजारौँ चाहिँ स्थानीय पर्यटकहरू पनि हेर्न गएका अनि त्यो मध्ये म पनि एउटा पर्यटक त्यो पर्यटक त्यो मैले दृश्य अवलोकन एउटा महत्त्वपूर्ण ठान्छु त्यो एउटा त्यो क्याटफिसहरू एकदमै चाहिँ चलमाइराखेको थिए हिलोमा चलमलाइराखेका थिए एउटा चिल माथिबाट आएर झम्म त्यसमा गाडियो अनि गाडिएपछि त्यो उम्किनै सकेन निकै बेर पखेटा फटफटायो पखेटा फटफटाएपछि हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो र 2-3 मिनटपछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि मलाई हिजोको दिन त्यही अनुभूति भएको छ मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडिएँ आफ्नो के अरे आहाराको लागि चाहिँ जो गएको जस्तो एउटा मान्छे हिलोमा गाडिएँ फेरि त्यही हिलोलाई पखाल लगाउने निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो तर सत्यको विजय जहिले पनि हुन्छ म यो मेरो एउटा हेबिट के छ भने कसैले पनि चाहे त्यो मेरो श्रीमती होस् चाहे मेरो बुवा होस् चाहे मेरो परिवारको कुनै सदस्य होस् मैले गल्ती गरेको म देख्न सक्दैन त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो यति धेरै आकाङ्क्षा थियो अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ गरिराख्नु भएको हुन्छ उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ हेमजी लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे म बनाउने मान्छे त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस् होइन म त्यो टिकापुरदेखि खगरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा खेपे अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल चेक गर्ने मान्छे मै हो ल मैले बाटो बनाएकै हो मैले माटो दिएकै हो कहाँ हाल्नुहुन्छ हाल्नुहोस् उहाँ त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटकारा
1: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त टिकापुरले चाहिँ जनप्रतिनिधि पाएन नि त अहिलेसम्म
0: कहिले पाएन यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ म त जान्न म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो अहिले पनि म तपाईँलाई भन्दैछु म टिकापुर जिल्ला बनाएरै छोड्छु तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ हेर्नुहोस् अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए टिकापुरले आफ्ना मान्छेलाई कहिल्यै छुनेन 51मा त्यस्तै भए 54मा 56मा त्यस्तै भए एउटा रेशम चौधरी पाएको थियो एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धनभगी मात्रै छ जसले टिकापुरको सपना साँच्चीकै ताराडेज देखेको छ कि म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न मेरो इच्छा चाहिँ टिकापुर बनाएरै छोड्छु म सुदूरपश्चिमलाई यस्तो पिछडाइएको अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टिनेसन हो र टिकापुर कस्तो थियो टिकापुरको सपना के हो म आफू नहुँदाखेरि पनि मेरो प्रतिनिधि रामलाल चौधरीजी हुनुहुन्थ्यो उहाँ हुँदाखेरि पनि म होटल तापका म्यानेजरहरूलाई ल्याएर टिकापुर देखाएको थिएँ म त्यो बेलामा यसरी टिकापुर बनाउन सकिन्छ टिकापुरको परिकल्पना मसँग छुट्टै छ मसँग मास्टर माप छ जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन
1: मान्छेमा चाहिँ धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन धेरै चाहिँ त्यो आशा हुँदाखेरि महत्त्वकाङ्क्षा हुँदाखेरि चोक्टा खान गयो कि के झोलमा डुबेर मरि भन्थे अब टिकापुरले त प्रतिनिधि त्यस्तो पायो नि त फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
0: पायो टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन् टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन. अब टिकापुरले न्याय पाउँछ, टिकापुरले न्यायको अनुभूत गर्छ.

0: पनि ठाउँमा उभिन्छ। अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम शुभारम्भ भएको छ खेमजी।
1: अब जाँदा जाँदै रेशमजी, हुन त अब पारिवारिक कुरा धेरै नकोट्याउँ भनिन्छ, त्यसमा धेरै बहस गर्नु त छैन, लाखौँ श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम नेपाली बहस, देशभरि जान्छ। अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पन्च्याउनुहुन्छ फेरि अर्को आइलाग्छ, होइन? अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ, अब अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ, यो के हो? तपाईँकै मुखबाट सुनौ त जाँदा जाँदै अन्तिममा।
0: होइन, मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन, होइन? र बोल्ने भए म धेरै पहिले बोल्थेँ, धेरै बोल्न सक्थेँ। म त्यो चोट सहँदा सहँदा सहँदा सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो, र यस्तो एउटा चाहिँ जो पद हो जसले केही पनि बोल्न सक्दैन, आवाज मुखरित गर्न सक्दैन, त्यसको शिकार म भएको हो। मलाई केही पनि छैन, हामी जीवनमा फरक धारमा नै छौँ, जेलबाट निस्केपछि म फरक धारमै छु, त्यस कारणले आफ्नो जीवनको शुभकामना, मैले पनि उहाँको कुरा गर्नुहुन्न, उहाँले पनि मेरो कुरा गर्नुहुन्न, हाम्रो बिचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनु पर्छ, सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न, र जनतालाई पनि हाम्रा मान्छेलाई त्यो तमासा बनाउँछन्, त्यो तमासा नबनाउन्, होइन, सकेसम्म पारिवारिक रूपमा निम्त्याउनु पर्छ भन्ने मेरो चाहिँ धारणा हो, यति मात्रै हो।
1: यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु?
0: अब यो सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई, सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु। म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरुला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि, त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो, रेशम चौधरी जिन्दाबाद, रेशम चौधरी यो हो मसिया हो, है लेख्थ्यो कि, त्यो पनि पहाडी थरको केटा हेर्नुहोस् होइन, एकदम लेख्ने, अनि मेरो फ्यान यस्तो फ्यानलाई त म भेट्न जान्छु, यस्तो फोकटिया थिएँ म, त्यसलाई भेट्न गएको म उहाँलाई, त्यो मेरो फ्यानलाई भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नु हुँदो रहेछ, र त्यो रेलवे स्टेसनको चियाको के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि, होइन, उहाँलाई त्यहाँनिर जो इन्डियामा भ्याउडे भन्दा रहेछन्। सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम फुर्सदिला भाका, होइन, के अरे फुर्सद काम नभएको, अनि अर्कालाई लाइक गर्ने, कमेन्ट गर्ने, जथाभावी गाली गरिदिने, यो सामाजिक सञ्जालको नियमन हुनुपर्छ। हेर्नुहोस्, त्यो नियमन हाम्रो देशमा भएन, यो अत्यन्तै दुःख लाग्दो कुरा हो, अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेले सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न, जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि, सामाजिक सोसियल स्टाटस हेर्नु होला, मैले नेपालमा पनि हेरेँ, हाम्रो गाउँमा पनि हेरेँ, बस्तीमा पनि हेरेँ, अलिकति फटाफटा जस्तो मान्छे, अलिकति के अरे अरूलाई दुःख दिने मान्छे, होइन, त्यो रिचार्ज कार्डको बार्गेनिङको लागि आफ्नो चाहिँ जो निजी स्वार्थको फाइदाको लागि सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्ने, उचाल्ने, उत्पछार्ने, चेतार्ने, जे पनि लेखिदिने, जे पनि भनिदिने, यो चाहिँ दुःख लाग्दो कुरा हो।
1: हस्, यहाँको आगामी यात्रा अझै सहज बन्दै जाओस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी। आदरणीय श्रोता, नेपाली बसमा हामी आज पालिका बसमा कुराकानी गर्न चाहन्छौ। पालिका बसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बसमा, नमस्कार। प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौँ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग। त्यहाँको स्थिति आज के छ? पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले, पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ? पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुसी छन्? त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाइसराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ? आज हामी यस विषयमा पनि बहस गर्नेछौँ पालिका बहसमा। र स्थानीय तह सरकार आइसके पछाडि अहिलेको त्यहाँको मुहार फेरियो त, तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौँ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार हजुर।
1: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ, होइन? अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा, होइन, सम्हाल्दै हुनुहुन्छ, समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ, तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
2: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताहरूले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीर मर्का समस्या भावना बुझ्दै तिनौलाई समृद्ध तिनौ र सुखी तिनौ वासीका नाराका साथ हामीले काम गरेका छौँ। अहिले हाम्रो शिक्षा स्वास्थ्य कृषि लगायत पर्यटक क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौँ। हामीले कारण त पाँचवटा विषयगतलाई विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौँ, बजेट विनियोजित गरेका छौँ। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
1: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ होइन, तर पनि त्यहाँको चाहिँ अहिले शिक्षा स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ, कृषि बजारीकरण स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
2: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। त्यही पनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिइरहेका छौँ। त्यो मध्ये सबैभन्दा महत्त्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्त्वपूर्ण रूप विषयमा लिएका छौँ, प्रमुख एजेन्डामा लिएका छौँ। गत वर्ष हामीले 64,99,00,000 रुपियाँ बजेट विनियोजित गरेका थियौँ गाउँसभा पास गरे अन्तर 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ। अहिले शिक्षा गुणस्तरीय शिक्षा दिनका लागि प्रविधिमैत शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ। यसरी यस्तै गरी हामीले अहिले यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ। बिग स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ। होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास खान बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवश्यक व्यवस्थापनका लागि माग गरेको हो भने हामीले बजेट व्यवस्थापन गरेर आवश्यक व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 को बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भूमि बसाई भुइते लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तरीय उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 र कक्षा 10 विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट पनि यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2,44,00,000 रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जोडान र स्मार्ट टिभीका जोडान गर्ने भनेर निर्णय गरिसकेका छौँ। अब यसलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नेछौँ।
1: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठुलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै महिमा छ होइन, सत्यवती मन्दिरको गरिमा त्यस्तै छ, त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने, त्यहाँ तीर्थाटन बनाउने, त्यसलाई चाहिँ धर्मावलम्बीहरू भक्तजनहरूलाई चाहिँ व्यापक रूपमा ल्याउने खालको के योजना छ, के गर्नु भएको छ तपाईँहरूले?
2: ए धन्यवाद, बडो राम्रो प्रश्न सोध्नुभयो हजुर। यो हाम्रो सत्यवती बजाईको मन्दिर सम्भवतः नेपालमा एउटा अनौठो मन्दिरको रूपमा लिन्छु मैले, किन भन्दा अन्त बिहान गएर पूजा गरेर वर माग्ने चलन छ भने यो रातिको 12 बजे वर माग्यो भने पूर्ण पुग्छ, मागेको वर सबै कुरा पुग्छ भन्ने कुरामा सबै जनभक्तजनहरूमा विश्वास छ। त्यही कारणले यो सत्यवती बजाईको मन्दिरलाई हामीले धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ भनेर हामीले निर्वाचित भएर आइसकेपछि निरन्तर त्यसमा काम गरिराखेका छौँ। त्यहाँ जाने सडकलाई स्तर उन्नति गरेर सहजीकरण, भक्तजनलाई सहजीकरण गर्ने कामहरू भइरहेको छ। पहिला हिँडेर जानुपर्थ्यो 3 घन्टा भने अहिले हामीले त्यहाँ झन्डै 2 पुल 20 करोड बराबरको सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर पुल निर्माण सम्पन्न भइसकेको छ र त्यहाँ जानसम्मको बाटोलाई पनि हामीले सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरेर स्थानीय सरकारको तिनै तहको सरकारसँग सहकार्य गरेर बाटो स्तर उन्नति कामहरू भइरहेका छन् र त्यो मन्दिरलाई अझै पर्यटक क्षेत्रको विकासका निम्ति हामीले त्यो मन्दिरको व्यवस्थापन त्यहाँ भक्तजनलाई सहज गर्नका निम्ति त्यहाँ फुड ट्र्याकहरू पनि निर्माण सम्पन्न भइसकेको छ। लगायतै त्यो मन्दिर पुरानो जीर्ण भएका हिसाबले र त्यसलाई विशेष गरी यो हामीले मगर कल्चरको अनुसार मगरको कल्चरको अनुसार त्यसलाई सत्यवतीको मन्दिरभन्दा पनि सत्यवतीको थान भन्ने हिसाबले पनि हामीले त्यसलाई गोलाकार आकारको मन्दिरहरू स्थापना निर्माण गर्नका लागि पनि ठेक्का परिक्रिया गत वर्ष 82-83 चाहिँ बहुवर्षे ठेक्का खोलेर यो चाहिँ हामीले मन्दिर को काम पनि निर्माणको काम पनि लगभग लगभग 50% सम्पन्न भइसकेको छ भने त्यस लगायतका त्यहाँका चाहिँ भक्तजनहरूको भेटी व्यवस्थापनदेखि लिएर पारदर्शीका कुराहरूमा हामी निरन्तर लगाइराखेका छौँ भने त्यसका निम्ति त्यहाँको मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकार बिचको सहकार्यका बावजुद त्यहाँका विकास निर्माण पर्यटक क्षेत्रको विकास र त्यो धार्मिक पर्यटकीय रूपमा अगाडि बढाउनका लागि राखिरहेको छ भने अनि निजी क्षेत्रले पनि त्यहाँ चाहिँ केबुल कारको सञ्चालन गर्नका लागि उहाँहरूले केही वर्ष अगाडिदेखि त्यसको प्रक्रिया सुरु गर्नुभएको थियो भने यो वर्षबाट निर्माण कार्यहरू सुरु हुनेछ भन्ने कुरामा हामीसँग प्रतिबद्ध गरिसक्नु भएको छ। जहाँसम्म लाग्छ निजी क्षेत्रहरू पनि त्यहाँ चाहिँ निजी क्षेत्रको लगानी पनि भित्र नमा सबै निजी क्षेत्रहरू हात पुर्याउनुहुन्छ। त्यसका निम्ति पनि हामी निकै निजी क्षेत्रसँग सहकार्य र पिपी मोडलमा पनि काम गर्ने लिएर अगाडि बढ्न तयारी भइरहेको छ भन्ने कुरामा जानकारी गराउनु।
1: अब एउटा कुरा बुटोलसँग जोडिएको पालिका पनि हो होइन, तिनीहरूले यसको आर्थिक सम्भावनालाई चाहिँ कसरी हेरेको छ, कसरी लाभ लिइरहनु भएको छ त्यहाँबाट?
2: यो तिनाउ चाहिँ विशेष गरी बुटोलसँग जोडिएको र तराईसँग जोडिएको पालिकाको रूपमा पनि छ। यो प्रशस्त स्रोत र साधनले सम्पन्न रहेको गाउँपालिका हो। जल, जमिन र जङ्गल तिनटा रूपले भरिपूर्ण पालिकाहरूमा होइन, त्यसले गर्दा यसको आर्थिक विकासका निम्ति र त्यहाँका हाम्रो तिनाउका जनताहरू झन्डै 80% जनताहरू कृषिमा आधारित हुनुहुन्छ। हामीले कृषि र पशुपालनलाई व्यवस्थित गर्दै अगाडि बढाउने भन्ने लक्ष्यका साथ हामी यस्तो कृषि र पशुपालनको विषयमा धेरै कामहरू गर्दै आएका पनि छौँ, हामीले धेरै काम गर्दै जानेछौँ भन्ने कुरा पनि तपाईँलाई विश्वस्त दिलाउन चाहन्छु। विशेष गरी हामीले अब कृषिलाई प्रविधि मैत्री कृषि आधुनिक कृषिको रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरामा पनि हामी यस विषयमा लागिराखेका छौँ भने विशेष गरी तिनाउका किसानहरूले उत्पादनलाई वृद्धि गर्दै उहाँहरूको बजारीकरणको पनि व्यवस्थापन गर्नुपर्छ भनेर हामी बुटोलसँग बुटोल उपमहानगरपालिकासँग सहकार्य गरेर उहाँसँग सहकार्य गरेर हामीले बुटोल हाट बजारमा उहाँहरूको चाहिँ त्यो सटर भाडामा सहकार्य गरेर कोर्डिनेसन गरिसकेपछि सटर भाडामा चाहिँ लिएर धन्दै हामी निर्वाचित भएदेखि हामीले त्यहाँ कृषि उपज बिक्री केन्द्र स्थापना गरेका छौँ र त्यहाँ किसानहरूको बजार बिचौलियाबाट ठगिन नपरोस् र यहाँको चाहिँ तिनाउका तरकारीहरूको पहाडका तरकारीको मान्यता अर्ग्यानिक तरकारी लगायतका तरकारीहरूको मान्यता चाहिँ राम्रो भएका हिसाबले पनि हामीले तिनाउ कृषि उपज बिक्री केन्द्र स्थापना गरेर सञ्चालन गरेका छौँ। त्यहाँ एउटा ती उहाँहरूको एउटा व्यवस्थापन समितिले यसो सञ्चालन गरेको छ र हामीले त्यस सञ्चालन गरेको तिनाउ कृषि उपज केन्द्र अनुसार सञ्चालन गरेको अनुसार त्यसमा चाहिँ लगेर बिक्री गरे बापत हामीले उत्पादनका आधारमा अनुदान दिने काम गर्दै आएका छौँ। गत वर्षसम्म
1: स्थानीय सडकको अवस्था के राम्रो छ? स्थानीय
2: सडकहरू स्तर उन्नति हुँदै गएको छ। अब अहिले सबैभन्दा समस्या के छ भन्दा स्थानीय सरकारको बजेट सीमित स्रोत छन्। अब पूर्ण पक्की संरचना गर्नलाई एकदमै गाह्रो हुँदो रहेछ, तैपनि हामीले यसलाई पक्की संरचनातिर जानुपर्छ भने स्थानीय सरकारले त्यसलाई लागिराखेको छ। तर सङ्घीय र प्रदेश सरकारको बजेट एकदम न्यून आउने हिसाबले र यो वर्ष त सङ्घीय सरकारको बजेट तिनाउमा त धेरै कम, पहिला 15-20 करोड बजेट आउँथ्यो भने यो वर्ष सम्भवतः एकजना हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयमा बस्ने एकजना भाइका हिसाबले डुम्रे मस्याम मोटर बाटोको लागि 4 करोड आएको छ भने अरू अन्य बाटोहरूको लागि बजेट विनियोजित भएको जस्तो देखिया छैन। तर पनि प्रदेशको पनि यो बजेट चाहिँ एकदमै स्थानीय सरकारको भन्दा पनि कमजोर बजेट, एकदम शक्ति र पहुँचका आधारमा नमस्कार गरेर ल्याउने बजेट भएका हिसाबले त्यसले एकदम व्यवस्थित पनि देखिएको छैन। तर हामी स्थानीय सरकारले त्यसलाई जति सकिन्छ स्थानीय सरकारले त्यो सडक के अरे ग्रामीण सडकहरूलाई व्यवस्थित र पारदर्शी बनाउन खोजिरहेको छ भने तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा के छ भन्दा हामीले उत्पादन आधारमा अनुदान दिँदै किसानहरूलाई धेरै राम्रो भएको छ। अहिले गत वर्षसम्म हामीले 100 रुपियाँको तरकारी बेच्यो भने रु 5 रुपियाँ दिन्थ्यो भने अहिले चाहिँ त्यसलाई वृद्धि गरेर 7 रुपियाँ अनुदान दिने काम गरेका छौँ भने र पशुपालनका कृषकहरूलाई पनि दुधमा अनुदान दिँदै आएका छौँ। गत वर्षसम्म प्रति लिटर 2 रुपियाँ दिएथ्यौँ भने यो वर्ष हामीले त्यसलाई 100% वृद्धि गरेर 4 रुपियाँ दिने गरेर आएका छौँ र यो आर्थिक विकासमा पनि यसमा हामीले कृषिमा पनि धेरै जोड दिएका छौँ भने अर्को चाहिँ यो तपाईँले अघि सत्यवती मन्दिर मात्रै नभएर तिनीहरू चाहिँ एउटा पर्यटक क्षेत्रको विकासको रूपमा रहेको धार्मिक पर्यटक क्षेत्रको रूपमा रहेको गाउँपालिका पनि हो। तपाईँको बुटलबाट आउँदै गर्दा झन्डै 2-3 किलोमिटरको नजिकै 2 किलोमिटरको नजिकै सिद्धबाबा मन्दिर धाम छ, एउटा लुम्बिनी प्रदेशकै पशुपतिनाथ भनेर चिनिने त्यस धाममा पनि एउटा खालको हामीले गाउँपालिका र त्यो मन्दिर व्यवस्थापनसँग सहकार्य गरेर त्यहाँ चाहिँ त्यसको विकास निर्माण स्तर उन्नति र त्यहाँका भक्तजनहरूलाई चाहिँ पूजा गर्नका निम्ति दर्शन गर्नका निम्ति सहज वातावरण गर्दै पनि आएका छौँ र सहकार्य गरेका छौँ भने त्यस्तै तिनीहरू गाउँपालिकामा निजी क्षेत्रहरू पनि भित्रिने क्रम रहेको छ। तपाईँले तिनौ गाउँपालिका सम्भवतः नेपालकै एउटै गाउँपालिका होला, एउटै निजी क्षेत्रले एउटै गाउँपालिकामा 2 केबुल कार पनि स्थापना गरेको छ, जुन चाहिँ एउटा सिद्धार्थ केबुल कार नुवाकोटमा जुन कर्णेल उदय सिंहको चाहिँ एउटा इतिहास अङ्ग्रेजसँग युद्ध गर्दा लडेका किल्लाहरूदेखि लिएर यति नुवाकोटको एउटा पहिचान छ, त्यहाँ चाहिँ एउटा निजी क्षेत्रले झन्डै 200 करोड रुपियाँ लगानी गरेर एउटा केबुल कार स्थापना गरेको छ भने अर्को चाहिँ लुम्बिनी केबुल कार उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल दाईले पनि यस तिनौ गाउँपालिका वडा नम्बर 3 बसन्तपुरमा लुम्बिनी केबुल कार स्थापना गरेर सञ्चालन भइसकेको छ भने यो यस्ता खालका निजी क्षेत्रहरू पनि भित्री क्रमहरू तीव्र रूपमा छ तिनौ गाउँपालिकामा छ र हामीले निजी क्षेत्रहरू पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ भनेर अघि पनि भने फेरि पनि निजी क्षेत्रसँग पिपी मोडलमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुरामा गाउँपालिका एकदम स्वच्छ रूपले अगाडि बढेको छ। गाउँपालिका निजी क्षेत्रलाई अगाडि भित्राउनु पर्छ भन्ने रूपमा चाहिँ त्यो लागिरहेको छ भन्ने कुरा जानकारी गराउन चाहन्छु।
1: हस् साधकज्यू, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: हस् धन्यवाद, मलाई पनि समय दिनुभयो यसका लागि, यो समयका लागि हजुरलाई पनि धेरै।
1: हजुर, पाल्पाको तिनौ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, आदरणीय श्रोता, नेपाली बससँगै पालिका बसको समय पनि सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार यज्ञमणि न्यौपानी प्रत्यक्ष सम्पर्कमा जोडिरहनु भएको छ। यज्ञमणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
1: के छ अहिलेको अवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था, सरकार सत्ता प्रधानमन्त्री नियोग प्रस्थान गर्नु भएको छ, संयुक्त राष्ट्र संघको सभामा नेपालको उपस्थिति कस्तो रहन्छ, तयारी कस्तो छ मान्यज्यू?
3: ठिक छ, अब जे गर्नुपर्ने हो त्यो आवश्यकता हो, राष्ट्रको संसारको जे आवश्यकता हो त्यतै तर्फ नेपालले पनि आफ्नो गति लिइराखेका छ।
1: भरपूर तयारी गरेर जानु भएको छ होइन प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घमा बोल्नलाई?
3: चाहिँ आवश्यकता अनुसारको तयारी छ।
1: अब हिजो संसदको दृश्य हेर्दाखेरि चर्का चर्की नै पर्यो, नेकपा एमालेका सांसद गुरु बराल र तपाईँको, यो के भएको हो? तपाईँ चाहिँ अहिले न्यायपालिकामाथि अलिक बढी नै खनिनु भएको छ भन्ने आइरहेछ, किन हो मान्यज्यू?
3: न्यायपालिकामाथि खनिएको होइन, न्यायपालिकालाई जोगाउँ, न्यायपालिका बचाउँ, न्यायपालिकाको चाहिँ स्वतन्त्रता कायम गरौँ, न्यायपालिका सक्षम बनाऊ, न्यायपालिका भरपर्दो बनाऊ, न्यायपालिका विश्वसनीय बनाऊ, न्याय सम्पादन गर्न चाहिँ सबै नागरिकको पहुँचमा हुने गरी न्यायालय बनाऊ भन्ने सन्दर्भमा बहस गर्ने फल त फेरि न्यायालय नै हो नि।
1: तर चाहिँ अब तपाईँले चाहिँ अराजक स्वतन्त्र न्यायपालिका सह्य नहुने भनिसके पछाडि उहाँले नियम आपत्ति जनाउनु भएको हो, यो अराजक भन्ने शब्द चाहिँ किन प्रस्तुत गर्नुभयो त्यहाँ तपाईँले?
3: होइन, अराजक चाहिँदैन नि त, चाहिने भनेको त संयम न्यायिक चाहिन्छ।
1: त्यो अराजक भएको छ अहिले न्यायपालिका त्यसो भए?
3: अनि मैले त्यतातर्फ जान्न हेर्नु, संसदमा कतिपय चिज के हुन्छ भने हामीले मिडियामा बोलेका विषयहरू संसदमा बोलिँदैनन्, कतिपय संसदमा बोलेका कुराहरूलाई हामीले मिडियामा बोल्दैनौँ, अदालतको विषयलाई बडा गम्भीरतापूर्वक हामीले हेर्नुपर्छ। तर यसको अर्थ अदालतको विषय अदालत आलोचना भन्दा बाहिर हुँदैन, तर अदालतको आलोचना गर्दा अदालतको सार्वभौमिकता, अदालतको स्वतन्त्रता चाहिँ बढाउने कि घटाउने भन्ने कुरा हो, बढाउने गरिकन हामीले बोल्नुपर्छ। तर त्यसको चाहिँ पुनर्संरचनाकै विषय मैले उठान गरे हो, त्यसैले पुनर्संरचनाभित्र त धेरै चिजहरू पर्दछन्, त्यो फेरि मेरो नयाँ आवाज होइन हेर्नु,
1: होइन 7 सालदेखि अहिलेसम्म 7 सालको क्रान्तिबाट आजसम्म चाहिँ न्यायपालिका जस्ताको तस्तै छ भन्नु भएको छ नि त तपाईँले, त रिफर्म भएको छैन न्यायपालिका? संविधानको धारा 105 अदालतले गरेका फैसलाका सन्दर्भमा पनि प्रश्न त उठाउन सकिन्छ होइन, यो चाहिँ न्यायपालिका पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय त हुन्छ भनेर यहाँले ठोकुवा नै गर्नु भएको छ। तर यसरी अब न्यायपालिका हल्का टिप्पणी गर्दाखेरि चाहिँ यसले समस्या निम्त्याउँदैन भोलि?
3: हल्का कहाँनेरि हो मलाई बताउनु न, हल्का भने कहाँनेरि हो?
1: अब संसदमा न्यायपालिकामाथि बारम्बार तपाईँको प्रश्न किन आइरहेको छ भन्ने त सबै कन्फ्युजन भएको छ नि त।
3: कहाँ उठाउनु पर्ने हेर्नुहोस्, एउटा कुरा के हुन्छ भने जहाँ उठाउनु पर्ने विषय हुन् त्यहाँ उठाइएन भने बिग्रन्छ। न्यायपालिका पुनर्संरचना गर्ने, यो देशको भाग्य भविष्य परिवर्तन गर्ने सबै जिम्माको सन्दर्भमा उठाउने ठाउँ चाहिँ त्यही संसद हो हेर्नुहोस्। भोलि यज्ञमणि नेउपानेलाई अन्याय पर्ला, त्यतिखेर जाने ठाउँ न्यायालय होइन, अन्तिम आशाको केन्द्र न्यायपालिका होइन, अनि त्यो चिज हामीले बताउन सक्यौँ, त्यसलाई पुनर्स्थापित गर्न सक्यौँ, त्यसलाई स्वतन्त्र बनाउन सक्यौँ, त्यसलाई निर्भीक बनाउन सक्यौँ, त्यसलाई सक्षम बनाउन सकिएन भने त अनि फेरि लोकतन्त्र कहाँबाट छ र लोकतन्त्रको संरक्षणका लागि मैले भनिरहेको छु
1: होइन। जनयुद्धका मुद्दा आजसम्म अड्काएर राख्ने, न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नुभयो नि त, जनयुद्धका मुद्दा मात्र किन, भाद्र 23 र 24 का मुद्दा पनि त हेर्नु पर्यो नि त होइन? अब
3: मैले त्यो पनि भनेको छु, सबै हेर्नु पर्यो, यो र ऊ भन्ने होइन, मुद्दा जति अदालतको काम मुद्दा हेर्ने हो, फैसला गर्नुपर्छ, न्याय दिनुपर्छ, छिटो छरिटो न्याय हुनुपर्छ, गरिबले न्याय पाउनुपर्छ, निमुखाले न्याय पाउनुपर्छ, अशिक्षितले न्याय पाउनुपर्छ, पहुँच नहुनेले न्याय पाउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएका विषय हो नि।
1: अब गुरु बरालजीले किन नियम आपत्ति गर्नुभयो त्यसो भए, रेकर्डबाट हटाउन भन्नुभयो नि त तपाईँले बोलेको कुरा?
3: त्यो फेरि उहाँको पनि आफ्नो अधिकार हो,
1: त्यो हटाउँदा पनि ठिक छ त्यसो भए?
3: हटाउने विषय त फेरि सभामुखले गर्ने निर्णय हो नि त,
1: आफूले बोलेको कुरा चाहिँ ठिक छ भन्ने त लाग्यो होला नि त तपाईँलाई, किन हटाउनु पर्यो संसद?
3: मैले जुन जुन चिजहरू बोलेको छु, मैले संयमता प्रयोग गरेर नेपालको इतिहास हेरेर संसारमा परिवर्तनका सन्दर्भमा न्यायालयलाई रिफर्मका सन्दर्भमा भएका विभिन्न अवस्थाहरू हेरेरै बोल्यो।
1: सिंहदरबार फेरियो, संविधान फेरियो, सरकार फेरियो होइन, तर न्यायालय चाहिँ जस्ताको तस्तै रह्यो होइन, इतिहासमै
3: रह्यो त हेर्नुहोस्। हामीले
1: तपाईँहरू आइसकेपछि न्यायालयमा त क्रम भङ्गरा त भयो नि त, पुरा न्यायाधीश नयाँ आउनुभयो होइन,
3: व्यक्तिमा नजानुहोस्, एउटा फैसलामा नजानुहोस् होइन, समग्रतामा हेर्ने हो हामीले, एउटा व्यक्ति, एउटा फैसला, एउटा आदेश, एउटा व्यक्तिका लागि न्याय अन्यायमा हामीले हेरियो भने फेरि के हुन्छ भने व्यक्तिवादी चरित्र बोकेको हुन्छ के, हामीले त संस्थावादी चरित्र बोक्नुपर्छ, संस्थावादी चरित्रमा यी चिजहरू त हामीले चाहिँ विचार गर्नै पर्छ।
1: काण्डै काण्डमा जेलिएका अपराधी भ्रष्टाचारीलाई किन नसमात्या भने कसलाई भन्नु खोज्नु भयो?
3: राज्यलाई
1: होइन, कसलाई समात्नु पर्यो? काण्डे काण्डमा जेलिएको को छ अख्तियारले त अनुसन्धान गर्ला नि त, त्यसको विषयमा त धेरै छन्।
3: सुन्नुहोस्, काण्डे काण्डमा को छ भन्दा हामी नै हो नि त, हिजो काण्डै काण्डमा जेलिएका छन् भनेर हामीले चाहिँ 20 काण्डको नाम हामीले भने होइन, अनि हामीले चाहिँ रवि लामिछाने यो गृहमन्त्री हुँदाखेरि हामीले काण्डै काण्डहरूको छानबिन सुरु गर्दा गरे होइन, ती काण्डहरू आज कहाँ छन्? खै काण्डहरू, तिनीहरूको फाइल खोल्नु परेन, अनि फाइल खोलेर मात्रै हुँदैन, खोल्नु मैले भनेको छु, फाइल खोल्नु मात्रै ठुलो कुरो होइन, त्यो समाचार भन्ने कुरो होला, तर त्यसमा संलग्नहरूको गन्तव्य भनेको हेर्नुहोस् जेल हो, त्यो विषय बोल्यो।
1: अब न्यायपालिकाको पुनर्संरचना गर्नलाई चाहिँ कार्यदलै गठन गर्नु पर्यो भने चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको
3: तपाईँले?
1: कस्तो खालको
3: न्यायालय कसरी पुनर्संरचना? यज्ञ मैले एउटा कुरा भन्ला, अर्कोले अर्को भन्ला, अर्कोले अर्को भन्ला, सबै व्यक्तिका कुराले त भएन, एउटा कार्यदल गठन गर्यो भने त त्यसले चाहिँ कस्तो न्यायालय चाहिन्छ, कस्तो न्यायपालिका चाहिन्छ, के परिवर्तन गर्नुपर्ने अवस्था छ भन्ने कुरा त हेर्छ नि त।
1: कार्यदल चाहिँ कस्तो खालको कार्यदलको कल्पना गर्नुभएको, कसको नेतृत्वमा बनाउने?
3: नेतृत्व चाहिँ तपाईँको संसदले जान्ला, सरकारले जान्न छ होइन, तर विज्ञहरूको कार्यदल हुनुपर्छ, संसदभित्रका मान्छेहरू पनि जोडिनु पर्यो, अदालतभित्रका मान्छेहरू पनि जोडिन सक्छन्, कानुन जान्ने मान्छेहरू पनि जोडिन सक्छन्, अदालतबाट प्रभावित चाहिँहरूले कसरी अदालत नयाँ चाहिँ परिष्कृत र समय सापेक्ष हुन्छ भन्ने बहस गर्नेहरू जोडिन सक्छन्, संविधानविदहरू जोडिन सक्छन्, अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूलाई जोडेर गर्न सकिन्छ। यो भन्दा पनि हेर्नुहोस्, हामीलाई चाहिने भनेको होइन कालो चाहिने कि सेतो बिरालो भन्ने होइन, मुसा मार्ने खालको बिरालो चाहिने।
1: एउटा गजबको कुरा उठाउनु भएको छ तपाईँले चाहिँ, हिजो न्याय परिषद 2073 दफा 29(3)मा रहेको न्यायाधीशको सम्पत्ति गोप्य रहने व्यवस्था खारेज गरियोस्, तर यो न्यायाधीशको सम्पत्ति चाहिँ गोप्य रहने भए पनि न्याय परिषदलाई बुझाउने, न्याय परिषदले चाहिँ हालटाल गर्ने, सार्वजनिकै नहुने, यो खेलोमेलो चाहिँ तत्कालै यसलाई कार्यान्वयनमा ल्याउन सकिँदैन?
3: त्यही त भने नि मैले, त्यो एउटा व्यवस्था के छ नि गोप्य रहने भन्ने छ,
1: पारदर्शी हुनु पर्यो नि त न्यायाधीशको सम्पत्ति पनि होइन।
3: अनि त्यही त, अनि हामी जस्ता नै कानुन प्रणाली भएका मुलुकले गोप्य राख्छन् कि के गर्छन् त भनेर हेर्ने हो भने, ऊ त्यहाँ भारतमा हेर्नुहोस्, अहिले तपाईँ त्यहाँ बस्दा बस्दै वेबसाइट खोलेर हेर्नुहोस्, सर्वोच्चको भारतको सर्वोच्च अदालतको वेबसाइटमा हरेक न्यायाधीशको सम्पत्ति कति छ त्यही सार्वजनिक भएको छ। अनि हामीले चाहिँ गोप्य राखेर गरे के, किनभने कम्तीमा सबै हामी कानुनको दृष्टिले समान बसौँ न भने हो कि
1: होइन। यो सम्पत्ति सार्वजनिक गर्नुपर्छ, यो किनभने अब राष्ट्रको एउटा पद बहाल गरिसकेको, राजकीय पद बहाल गरिसकेको सार्वजनिक व्यक्तिले होइन राष्ट्र सेवकले चाहिँ भोलि सम्पत्ति सार्वजनिक गर्न किन हिस्किजाउनु पर्ने, यो त सजिलै तरिकाले बहस गर्न सकिन्छ नि त होइन यसमा।
3: होइन खेमजी, कुरा के हो थाहा छ, म स्पष्ट आज पनि भनिदिन्छु, नेपाली नागरिकहरूले सुन्ने बुझ्ने थाहा पाउने भाषामा भन्छु, हामीले यो देशलाई परिवर्तन गर्ने हो भने कार्यपालिका व्यवस्थापिका मात्रै परिवर्तन गर्ने होइन, न्यायपालिका पनि परिवर्तन गर्नुपर्छ। यो कुराको बहस कसै न कसैले सुरु गर्नु पर्थ्यो, मैले संसदको चाहिँ तपाईँको चाहिँ टेबुलमा उठेर आफ्नो कुराहरू राखेको छु। 3 करोड नेपाली नागरिकको हित हुने किसिमको न्यायालय बनाऊ भन्ने मेरो इच्छा र अभिलाषा हो। मेरो इच्छा र अभिलाषा भनेको मेरा लागि होइन, त्यसैले आज सिङ्गो मुलुक एक ठाउँमा बसेर यी कुराको सन्दर्भमा एउटा न एउटा चाहिँ निष्कर्षमा नपुगे समय सापेक्ष न्यायपालिकाको कल्पना हुँदैन है भन्ने मेरो बुझाइ हो।
1: होइन, तपाईँले कुरा पनि उठाउनु भएको छ, तपाईँकै पार्टी चाहिँ अहिले 2/3 नजिकको बहुमतमा सत्तासीन पनि छ, सरकारमा पनि छ, तपाईँले भनेको कुरा चाहिँ सुनिएलान्, कार्यान्वयनमा आउलान्, बहस होला, छलफल होला,
3: छलफल हुनुपर्छ, बहस हुनुपर्छ, यो विषयको विचार विमर्श सुरु हुनुपर्छ र एउटा निष्कर्षमा पुग्नुपर्छ।
1: अहिले न्यायपालिकामा चाहिँ अलिकति के रिफर्म भएको छ कि, आशासित कामहरू पनि भएका छन्? हिजोका हरिकृष्ण कार्कीका प्रतिवेदनहरूदेखि लिएर आजसम्म आइपुग्दाखेरि चाहिँ यो कार्यान्वयनको चरणमा छन् कि छैनन्? किनभने तपाईँ त कानुनको जानकार पनि हो, न्यायपालिकासँग नजिक पनि हुनुहुन्छ होइन।
3: हिजै संसदमा भनेकै छु, 29 किसिमका बिचौलिया छन् भनेर हरिकृष्ण कार्कीले प्रतिवेदन दिए होइन, बिचौलिया आज कहाँ छन्, यो कसले हेर्ने, मैले प्रश्न गरेको छु।
1: वरिष्ठ अधिवक्ताले त भन्नुभएको छ त न्यायपालिकामा खुलम खुला घुस आदान प्रदान हुन्छ भनेर, शम्भु थापाले बोलेको कुरा रेकर्डमै छ नि होइन,
3: सबैले बोलेर त अब त्यो बोल्न सबैले बोले, तर त्यो सबै कुराको चाहिँ रिफर्म गर्ने, कारवाही गर्ने, सजाय गर्ने, बनाउने काम चाहिँ कहाँबाट गर्ने हो भन्दा त आखिर सार्वभौम संसदले कानुन बनाएर हुन्छ कि के गरेर हुन्छ गर्ने होइन, अनि आवाज छलफल कहाँ उठ्नुपर्ने हो, संसदमा होइन। त्यसैले मैले संसदमा उठा जानी बुझिकन उठाएको कुरा हो, हेर्नुहोस् लहरमा होइन।
1: तर धेरैले चाहिँ यो कुरालाई राम्रोसँग पचाएका छैनन् नि त फेरि,
3: ए बाप कसलाई पच्छ कसलाई पच्दैन, राष्ट्रिय स्वतन्त्र पार्टी नै हिजो पच्या थिएन, 2/3 नजिकै नागरिकहरूले चाहिँ यो होइन भन्दै थिए, हिजो 21 सिट आउँदैखेरि यो चाहिँ बतास मात्रै हो भन्दै थिए भन्नेका कुरा छोडिदिनु, गर्नेका कुरा हो। मेरो एउटा बुझाइ छ, हेर्नुहोस् यज्ञमणि नेउपाने संसद भएको आज 6 महिना भयो नि, अब 4.5 वर्ष मात्रै छ उसको कार्यकाल, म संसद हुन्जेल संसदको भूमिका मैले राम्रो गरेँ कि गरिनँ यो त इतिहासले हेर्छ नि, अनि म एउटा वकिल हुने भोलि संसद सकेर बाहिर आइसकेपछि न्यायालय पुनर्संरचना भएन, न्यायालय पुनर्संरचना गर्नु पर्थ्यो भनेर मैले भोलि तपाईँहरूसँग आएर मिडियामा बोल्दै हिँडेँ, अनि म संसद हुँदा चुइँको बोलिनँ भने भन्छन् कि नेपाली नागरिकले, ठाउँमा बोल्नु पर्ला नि, कुरा त ठाउँमा गर्नु पर्ला नि, समयमै गर्नु पर्ला नि। मैले त 4.5 वर्ष अगाडि नै राज्यलाई साक्षी राखेर सिंहदरबारभित्र बसेर चाहिँ प्रतिनिधि सभाको चाहिँ आवाज चाहिँ रोस्टरमा आवाज उठाएको छु नि। मलाई आज बिहान उठ्दा न्यायालय अर्कै चाहियो भने होइन नि, कम्तीमा मेरो कार्यकाल अब 4.5 वर्ष छ नि, त्यो 3 जेलमा न्यायपालिका त बनाइसकौँ भन्ने हो नि। हुँदैन, सकिँदैन, गरिँदैन, एक्लै यज्ञमणले भनेको ठिक होइन, यो गलत हो भन्ने हो भने त मैले भन्न के छ र? अब म गलत रहेछु भनौँला, म बृहस्पति भएँ भनौँला।
1: आशा के मेरी जिया को महत्वपूर्ण समय सुझाव का लागि धेरै धेरै धन्यवाद। गो अहेड, नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानुनका जानकार यज्ञमणि न्यौपाने आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
4: नमस्कार, यहाँलाई हार्दिक स्वागत छ। अहिले एक साता अगाडिदेखि नै मौसमविदहरूले, जलवायु परिवर्तनका विज्ञहरूले यो असोज 8, 9, 10, 11, 12 भारी र अति भारी वर्षा हुने प्रक्षेपण गरिरहनु भएको छ। यसलाई विभिन्न तथ्याङ्कहरूबाट, त्यो नेपालको मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा विभिन्न विज्ञहरूले सेटेलाइटका तस्विरदेखि लिएर प्रशान्त महासागरमा आएको परिवर्तन, एलिनोको प्रभाव, साइक्लोन लगायतका विषयले लगभग नेपालैभरि वर्षा हुने देखिएको छ। र त्यो कुन वर्षा कहाँ हुन्छ, कत्रो परिमाणको हुन्छ, त्यसले कस्तो क्षति गर्न सक्छ, त्यसको सतर्कता र पूर्व तयारी के गर्न सकिन्छ, यही विषयमा हामी केन्द्रित भएर संवाद गर्दैछौँ। हामीसँग हुनुहुन्छ मौसम विज्ञ उज्जवल उपाध्याय। उज्जवलजी, स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: तपाईँहरूबाटै हामीले थाहा पाएका हौँ, आज हामी 6 गते साँझ कुराकानी गरिरहेका छौँ, कहिलेदेखि वर्षा हुने
5: अनुमान सोध्नु भयो
4: हजुर?
5: यो चाहिँ अब हाम्रो पूर्वानुमान चाहिँ नि 8 देखि 11 नै हामीले हाई अलर्टमा राखेका थियौँ ठ्याक्कै एक हप्ता अगाडि। आज मङ्गलबार भयो, हामीले मैले गएको बुधबार बिहान 10:56 राखिरहेछु त्यो होइन, त्यसमा चाहिँ नि 8 देखि 11 भनिएको थियो त्यसमा। तर 8 देखि 11 चाहिँ कस्तो भन्दाखेरि, त्यो जुन एउटा न्यूनचापीय प्रणाली सुरु भइरहेको छ त्यसले चाहिँ भारतको पूर्वी तटीय क्षेत्रमा हिट गर्ने चाहिँ 8 गते होइन, र चाहिँ त्यो 8 गते बेलुकासम्म चाहिँ नि यो काठमाडौँ नेपालको विभिन्न क्षेत्रमा चाहिँ 8 गते बेलुकादेखि 9 सबैभन्दा बढी यसको प्रभाव चाहिँ 10 गते हुने र 11 गतेसम्म पनि यसको प्रभाव रहिरहने। र एक हप्ता अगाडिको चाहिँ नि एउटा पूर्वानुमानमा के हामीले भनेको थियौँ भने, सम्भावनाको कुरा कि जुन गति र जुन एउटा तीव्रतामा त्यो भनौँ न फर्म भइरहेको थियो त्यो न्यूनचापीय प्रणाली, त्यसले चाहिँ एउटा समुद्री आँधी चक्रवातको रूप लिन सक्ने सम्भावना अत्यधिक थियो। त्यो भएर यदि त्यो सम्भाव यो भयो भने यसको नाम अर्णव राखिनेछ भन्ने कुरा पनि हामीले भनेका थियौँ। तर त्यो चक्रवातैको त रूप त त्यसले लिएन होइन, त्यसले गर्दाखेरि त्यो नाम राख्ने सम्भावना अब करिब करिब सकिएको छ भने, अब त्यो न्यूनचापीय प्रणाली चाहिँ अब नेपालमा आएर नेपालको विभिन्न ठाउँमा यसले वर्षा गर्ने भनेको चाहिँ 8 गते साँझदेखि 9 गते धेरै नै हुन्छ, 10 गते अझ बढी जोखिम नै छ भने, 11 गतेबाट अलिकति त्यो वर्षाको चाहिँ भनौँ न परिमाण या चाहिँ इन्टेन्सिटी भन्छौँ हामी तीव्रता त्यो कम हुँदै जाने, र यो साइक्लोन अर्थात् चक्रवात भएको भए यो 3 दिनमा जान्थ्यो किनकि जुन गतिले आउँछ त्यही गतिले जान्छ भने न्यूनचापीय प्रणाली हुँदाखेरि अब त्यो 3 दिन 4 दिनको सट्टा 5 दिन अझ हल्का वर्षा केही ठाउँमा 6 दिनसम्म पनि हुन चाहिँ सक्छ। त्यसले गर्दाखेरि अबको हिसाब गर्ने हो भने हामीले 8 गते बेलुकादेखि 12 गतेसम्मलाई यो वर्षा हुन सक्ने सम्भावना भएको समय नै मान्नु पर्छ,
4: लगातार 5 दिन पर्छ।
5: यस्तो छ, अब वर्षा जुन ठाउँमा सुरु हुन्छ किनकि अब नेपालको कुन क्षेत्रबाट छिर्छ भन्ने कुरामा अहिले पनि प्रष्ट भन्न सकिँदैन किनकि आउने त यो दक्षिण पूर्वबाटै हो। अब यो न्यूनचापीय प्रणाली कस्तो हुन्छ भन्दाखेरि, चक्रवात बन्न नसकेको तर लगभग त्यस्तै रूप धारण गरेको अवस्था भएको कारणले गर्दा यसले चाहिँ नागबेली बाटो लिएर आउँछ होइन। अब यो कस्तो भन्दाखेरि, अहिले अन्डमान निकोबार यो चाहिँ यो आइल्यान्डको टापुको वरपर यो फर्म भएको छ, अब यो त्यहाँबाट पनि नागबेली खेल्दै आउने हो। अब अलि तल होइन तपाईँको चाहिँ आन्ध्र प्रदेशतर्फको चाहिँ यो उडिसाबाट आउँछ भने सम्भवत यो हामीहरूको नेपालको मध्य तराई होइन भनेको सर्लाही रौतहट बारा त्यो क्षेत्रबाट छिर्न सक्छ। अब होइन अलिकति माथि बङ्गालतर्फबाट बङ्गाल र यो ओडिसाको बोर्डरतिरबाट छिर्ने हो भने चाहिँ फेरि अझ पूर्व होइन भनेको चाहिँ अब हाम्रो यो धनुषा सप्तरीतिरबाट छिर्ने सम्भावना पनि हुन्छ। अब अहिलेसम्मको मोडलमा हेर्दाखेरि चाहिँ अघि नै मैले भनेको मध्य तराईबाट छिर्ने जस्तो देखिन्छ। त्यो बाटोबाट छिरेपछि त त्यो ठाउँमा पानी पर्न थाल्यो होइन, त्यसले गर्दाखेरि त्यो बाटो आयो भने पूर्वतर्फ रिलेटिभली पानी अलिकति कम पर्छ, अलिक नपर्ने होइन कि कम पर्छ, किनकि यो यसको टेन्डेन्सी कस्तो हुन्छ भने उत्तर पश्चिमतिर नै मुभ हुने हो। त्यसले गर्दाखेरि जब हामी चाहिँ यो भारतबाट विभिन्न बाटोहरू मैले भने तपाईँलाई त्यहाँबाट जब छिर्छ यो उत्तर पश्चिमतर्फ मुभ हुँदै जान्छ। अब उत्तरतर्फ हिमाल भएको कारणले गर्दाखेरि त्यहाँ ट्र्याप हुने भयो। अब पश्चिममा पनि के छ भने नेपालको सुदूरपश्चिमदेखि नै एउटा कस्तो छ भने भारतको उत्तराखण्ड र उत्तर प्रदेश र खास गरी पश्चिमी भूभागमा मनसुन बाहिरिएको अवस्था छ। मनसुन बाहिरिएपछि त्यहाँ अब स्वाभाविक रूपमा पश्चिमको हावा लाग्छ। पश्चिमबाट हावा आएको कारणले गर्दाखेरि यो सिस्टम पश्चिमतर्फ जान पाउँदैन, उताको हावाले पनि धकेल्छ। पछि दक्षिण पूर्वबाट पनि आयो, पश्चिमबाट पनि अर्को हावाले यसलाई ट्र्याप गर्यो, उत्तरमा हिमाल भएपछि नेपालकै भूभागमा यो ट्र्याप भएर बस्ने र नेपालकै भूभागमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ। यद्यपि यो धेरै ठुलो सिस्टम भएको कारणले गर्दाखेरि हाम्रो लुम्बिनी प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी र सुदूरपश्चिमको दक्षिणी भूभागको जुन भारतीय प्रान्त पर्छ, अलि बढी उत्तर प्रदेश क्षेत्र पर्छ, त्यसको पनि सीमावर्ती क्षेत्रमा चाहिँ ठुलो वर्षा चाहिँ देखिन्छ। तर समग्रमा भन्ने हो भने चाहिँ नेपालको बागमती गण्डकी लुम्बिनी क्षेत्रमा आजसम्मको मोडल अनुसार चाहिँ यो क्षेत्रमा अलि बढी वर्षा हुने देखिन्छ। तर डिपेन्ड गर्छ केमा भन्दाखेरि त्यो सिस्टम आइसकेपछि भारतको तर्फबाट जुन लगातारको हावा आइरहेको छ त्यो हावाको तीव्रतामा पनि भर पर्छ। अलिकति हावा त्यो बेलासम्म अलिकति कमजोर भइदियो भने यो सिस्टम अलि बढी सुदूरपश्चिमतर्फ जान सक्छ। त्यसले गर्दाखेरि गण्डकीमा अलिकति कम वर्षा र लुम्बिनी र सुदूरपश्चिममा बढी हुन्छ र कर्णालीमा होइन, उताबाट फेरि तीव्र गतिमा त्यो बेलामा हावा आइदियो भने फेरि यो धकेलिएर पूर्वतर्फ आउँदाखेरि बागमतीमा पनि धेरै ठुलो वर्षा हुने सम्भावना चाहिँ हुन्छ।
4: अहिले वर्षा हुन थालेको छैन नि, जहाँ त्यो बादल छ
5: हजुर
4: थालेको छ वर्षा हुन,
5: अहिले वर्षाको
4: अन्डमान निकोबार ओडिसा लगायतमा
5: होइन, त्यहाँ चाहिँ नि कस्तो भन्दाखेरि अहिले सुरुमै वर्षा हुँदैन, किनकि त्यो ठाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको यो न्यूनचापीय प्रणाली जब बन्न थाल्छ त्यो बेलामा बन्दाखेरि समुद्री क्षेत्रमा चाहिँ हल्का वर्षा हुन्छ, तर अहिले वर्षा हुने भन्दा पनि सबै जलवाष्पहरू चाहिँ नि कलेक्सन हुने समय होइन, त्यसले गर्दाखेरि त्यो क्षेत्रमा चाहिँ अब त्यो क्षेत्रमा फेरि कस्तो हुन्छ भने यो न्यूनचापीय प्रणाली बाहेक पनि अरू थुप्रै प्रणालीले गर्दाखेरि वर्षा भइरहेको हुन्छ, तर अहिले चाहिँ कस्तो नै फर्मेसनको समय हो, त्यसले गर्दा यसले वर्षा पार्ने भन्दा पनि भएको जति पनि जलवाष्पहरू छ भेपरहरू त्यसलाई चाहिँ कलेक्सन गर्नतिर जान्छ। त्यसले गर्दाखेरि वर्षा त्यो क्षेत्रमा भोलि बेलुकातिर मात्र समुद्री क्षेत्रमा आज साँझ या भरे बेलुकाबाट हुन्छ भने तटीय क्षेत्रलाई हिट गर्न थालेपछि अत्यधिक वर्षा हुन्छ, किनकि यो यसको नेचरै कस्तो हुन्छ भन्दाखेरि समुद्री क्षेत्रमा भन्दा पनि जब यसले चाहिँ यसलाई ल्यान्ड गर्ने भन्छ कि हवाईजहाज ल्यान्ड गरे जस्तै तपाईँको चाहिँ भूभाग भेट्ने बित्तिकै अनि यसको चाहिँ वर्षा हुने मात्रा चाहिँ बढ्दै जाने हो।
4: त्यो के हो कारण?
5: अब त्यो भनेको एउटा प्राकृतिक नियम जस्तै हो होइन, अब त्यसले चाहिँ कस्तो हुन्छ भने समुद्रमा एउटा चाहिँ कुनै पनि ठुलो चक्रवाती प्रणालीको चाहिँ एउटा डायनामिक्स हुन्छ होइन, र पानीसँग खेल्ने उसको एउटा डायनामिक्स हुन्छ भने जमिनमा ठोकिने बित्तिकै त्यसको डायनामिक्स अर्को हुन्छ होइन, त्यसले गर्दाखेरि यो त्यसैको नै कारणहरू हो।
4: हिमालसँग पनि यसको सम्बन्ध भयो?
5: हिमालसँग त सम्बन्ध एकदमै धेरै छ, किनकि अब हामीहरूको जुन मनसुनी प्रणाली भन्छौँ हामीहरू, यद्यपि यो अलिकति फरक हो होइन, अहिले आउन लागेको मनसुन पनि एक्ज्याक्टली त्यही नै हो, किनकि अब बे अफ बङ्गालतिरबाट आउँछ यो मनसुनी प्रणाली, हुन त सुरु त त्यसको अफ्रिकाको पूर्वी तटीय क्षेत्र माडागास्कर टापुमा हुन्छ, त्यहाँबाट त सोझै पूर्वतर्फ होइन तपाईँको यो भारतको लक्षद्वीप हुँदै त्यसपछि मालदिव्स हुँदै श्रीलङ्का र भारतको चाहिँ पश्चिम घाट केरला हुँदै त्यहाँबाट चाहिँ बे अफ बङ्गाल आएर छिर्ने हो। तर किन यो सबै चाहिँ भारतीय उपमहाद्वीपमै अड्केर बस्छ त किन उत्तरतर्फ जाँदैन भन्दाखेरि ठुल्ठुला हिमालले नै त्यसलाई छेक्ने हो, ठुलो हिमालले नै छेकिसकेपछि त्यो मनसुन क्लाउडहरू चार महिना 4.5 महिनासम्म यस क्षेत्रमा ट्र्याप भएर बस्छ। हिमाल नभएको भए सायद यहाँ यति पानी पर्दैन थियो होला, त्यो बादलहरू सबै तिब्बततर्फ या नेपालको भनौँ न हिमाल पारीको क्षेत्रहरूमा जान्थ्यो होला, त्यही भएर यहाँ धेरै वर्षा हुँदाखेरि पनि उपल्लो हुम्ला उपल्लो मुस्ताङ उपल्लो मनाङमा चाहिँ सुखा हुन्छ, धुलो उडिरहेको हुन्छ होइन, त्यही भएर त्यसलाई मरुभूमि भनिन्छ। त्यसले गर्दाखेरि अहिलेको यो जुन सिस्टम हो यो प्राय मनसुन सकिएपछि सुरु हुने परिपाटी देखिएको छ केही वर्षदेखि होइन, त्यसले गर्दाखेरि यसलाई पनि यो पनि किन नेपालमा धेरै पानी पार्यो त भन्ने कुराको दुईवटा कारण हो, एउटा हिमालले छेक्ने भयो उत्तरतर्फ, एउटा भारतबाट लगातार आइरहेको वायुले छेक्ने भयो पश्चिमतर्फ, यी दुईवटा चाहिँ मुख्य कारण हो।
4: न्यूनचापीय प्रणाली भनेको चाहिँ के हो?
5: न्यूनचापीय प्रणाली भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा कुनै भनौँ प्रायः यो समुद्रमा चाहिँ फर्म हुन्छ, होइन, समुद्रमा फर्म हुन्छ, अन्त पनि हुन्छ। यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा वायु र ताप, होइन, यो दुईवटा कुराले नै हामीहरूको चाहिँ यो मौसमलाई डिटर्माइन गर्छ। हावा र तापक्रमको डाइनामिक्स भन्छौँ त्यसलाई हामी, होइन, त्यो त्यो त्यसले एकअर्कासँग कसरी खेल्छ भन्ने कुरा हुन्छ। किन हावा धेरै तातेपछि हल्का हुन्छ, त्यो माथि जाने हो। हावा चिसो भएपछि त्यो डेन्सिटी चाहिँ नि घट्छ, उसको ऊ तल आउने हो। हावा माथि जाने बित्तिकै तल भ्याक्युम क्रिएट हुन्छ, भ्याक्युम क्रिएट हुने बित्तिकै के हुन्छ त त्यो ठाउँमा धेरै कुराहरू अब त्यसलाई चाहिँ नि भनौँ न रिप्लेस गर्नलाई आउँछन्। अब कस्तो हावा तात्ने बित्तिकै के हुन्छ त पानी पनि तातिने भयो। पानी तातिएपछि के हुन्छ, त्यो खाली ठाउँमा अब तपाईँको पानीको भेपरहरू, हावा मात्रै आउँदैन कि, हावाले क्यारी गरेको अत्यधिक पानीका भेपरहरू, जलवाष्पहरू त्यो ठाउँमा आएर चाहिँ त्यो लगातार बन्न थाल्छन्। त्यसले गर्दाखेरि त्यसले चाहिँ एकदम धेरै भनौँ न पानीको मात्रा चाहिँ बोकेको हावा एकदमै घनत्व चाहिँ धेरै भएको चाहिँ त्यो सिस्टमलाई चाहिँ हामी डिप्रेसन भन्छौँ, न्यूनचापीय प्रणाली भन्छौँ, होइन। अब अहिले चाहिँ नि यो बे अफ बङ्गालमा भनौँ या चाहिँ बे अफ बङ्गालदेखि तल अन्डमान सागरसम्म, होइन, गएको केही वर्षमा चाहिँ यो बन्ने प्रक्रिया चाहिँ नि पहिलाको भन्दा अत्यधिक देखिएको छ, अझ बढी बन्दै गएको छ। सम्भवतः यो तापक्रम जुन किसिमले वृद्धि भइरहेको छ, किनकि त्यो बन्नको लागि चाहिँ लगातार 26 डिग्रीभन्दा बढी तापक्रम चाहिन्छ। अब यो विश्वव्यापी रूपमा बढ्दै गएको जुन एउटा तापक्रम छ यो वायुमण्डलको, सायद त्यसको पनि एउटा प्रमुख भूमिका हुनसक्छ, होइन, किनकि हामीले पोहोर पनि देख्यौँ, होइन, ठ्याक्कै दसैँको बेलामा पऱ्यो, छठको बेलामा पनि ठुलो पानी पऱ्यो, दसैँमा ठुलो पानी पऱ्यो, होइन, परार साल त अब देखिहाल्यौँ हामीले, असोजको 12 र 13 गते नै काठमाडौँ लगायत, होइन, वरपर क्षेत्रमा ठुलो वर्षा भयो। त्यही वर्ष नेपालको सुदूरपश्चिममा कञ्चनपुर आसपासमा पनि भयानकै ठुलो वर्षा भएको थियो। त्यसले गर्दाखेरि हामीले यो हेऱ्यौँ भने इभन 78 सालमा पनि 79 सालमा पनि, होइन, एकदम ठुल्ठुला वर्षाहरू ठ्याक्कै यो दसैँको बेलामा, तिहारको बेलामा, असोजको मध्यपछि, इभन कार्तिकमा पनि भइरहेको हामीले देखेका छौँ। किनकि यो जुन किसिमको यो चक्रवात या भनौँ चक्रवात बन्न बन्न खोज्ने खालको न्यूनचापीय प्रणाली, यो बन्नको लागि चाहिँ लगातार 26 डिग्रीभन्दा बढी तापक्रम हुनुपर्छ समुद्रको, त्यहाँ अरू धेरै फेभरेबल कन्डिसनहरू हुनुपर्छ, वायुमण्डलले पनि त्यो कुराहरू पुर्याउनुपर्छ, होइन, यी सबै चाहिँ लगातार पुगिरहेको छ कि, लगातार 26 डिग्री तापक्रम पुग्ने अक्टोबरको महिनामा, होइन, सेप्टेम्बरको अन्तिमतिर आइसक्यौँ हामीहरू भने, यो चाहिँ अलिकति अनयुजुअल चाहिँ पहिलाको तुलनामा अलिकति अस्वाभाविक रूपमा चाहिँ यो भनौँ न यो यो यो परिपाटी चाहिँ बढ्दै गइरहेको छ।
4: सामान्यतया दसैँ भनेको चाहिँ शरद ऋतु, हिलो पखालिने, आकाश खुल्ने, आकाशमा चङ्गा उडाउने उमङ्गको समय हुन्थ्यो, तर पछिल्ला 3 वर्ष धेरै भारी र 6 वर्ष यता हिले दसैँ हुन्थ्यो। पहिले त हिले दसैँ भनेको फाट्टाफुट्ट पानी पर्यो भने मात्रै, त्यो बडा स्मृतिमा मात्रै छ, किन यस्तो 6 वर्षदेखि दसैँकै याममा यत्रो भारी वर्षा भएको?
5: एउटा कुरा के छ भन्दाखेरि मनसुनको पनि समय सिफ्ट भएको छ, सरेको छ, होइन, जस्तो भनौँ न अब अहिले 2026 हो, आजभन्दा 22 वर्ष 23 वर्ष अगाडि हामी ब्याचलर लेभलमा पढ्दाखेरि, स्नातक तहमा पढ्दाखेरि, जब हामी जलवायु विज्ञान, मौसम विज्ञान भन्ने विषय पढ्थ्यौँ, त्यो बेलामा चाहिँ नेपालमा मनसुन आउने समय चाहिँ नै जुनको 5 र बिदा हुने समय चाहिँ नै सेप्टेम्बरको 20 थियो। हामीले पढ्दा पढ्दै हामी चाहिँ भनौँ स्नातकोत्तरमा पुग्दाखेरि 3-4 वर्षमै त्यो परिवर्तन भएर आउने समय जुनको 9, जाने समय सेप्टेम्बरको 23 भयो। अब यो आजको दिनमा आएर मनसुनको आगमन समय नै औसतमा जुनको 14-15 र जाने समय चाहिँ अक्टोबरको 1 साता भइसक्यो। भनेपछि मनसुन नै कस्तो भइरहेछ भन्दाखेरि ढिलो आउने र ढिलो जाने भइरहेछ। त्यही भएर त हामीले जलवायु परिवर्तन भनिराखेका छौँ एउटा। र अर्को कुरा के छ भनेर भन्दाखेरि पहिला तपाईँले एकदम राम्रो प्रश्न उठाउनु भयो, सायद त्यही भएर पनि हामीहरूको चाडपर्व भनेको चाहिँ नि यो अब भनौँ न बर्खा सबै सिद्धिसकेपछि राम्रो मौसम हुने समयमा जुन बेला पानी पर्दैन, बाढी पहिरोको जोखिम हुँदैन, कुनै किसिमको विपद जोखिम हुँदैन भनेरै सम्भवतः छानेरै अब यो बेलामा धान काट्ने समय पनि हुन्छ, यो कतिजनाको धान काटिसकेका हुन्छ या धान काट्ने अवस्थामा हुन्छ, होइन, एउटा उमङ्ग हर्ष हुन्छ, बाली पनि राम्रो हो, अब चाडपर्व मनाऊ भनेरै चामलको टिका लगाउनेदेखि लिएर सबै परेको हुनसक्छ, म संस्कृतिवृत्त होइन तर कहिलेकाहीँ यस्ता कुराहरूलाई लिङ्क गर्दाखेरि यो होला कि भन्ने लाग्यो भएर। त्यही भएर चाहिँ पनि यही समयमा चाहिँ चाडपर्व राखिएको हुनसक्छ परापूर्व कालमा, होइन, तर अब अहिले आएर कस्तो भइरहेको छ भन्दाखेरि मनसुन कसरी सरेको छ भन्ने कुरा त मैले तपाईँलाई एउटा भौतिक डाटा नै दिएँ, होइन, यसरी सिफ्ट भइरहेको छ, त्यो मैले भन्दा पनि नेपालको अथोराइज, होइन, यो जल तथा मौसम विज्ञान विभागले नै को डाटाकै आधारमा भनेको, नेपालको एउटा औपचारिक डिक्लेरेसन हो, होइन, यो दिन मनसुन आउने औसत मिति र यो दिन मौसम बिदा हुने, होइन, अनसेट अफ मनसुन र विथड्रअल अफ मनसुन भन्छ। त्यो भएको अब यसमा थप अर्को कुरा के पनि छ भन्दाखेरि जुन अघि नै हामीले भनेकै कुरा मैले फेरि दोहोऱ्याएँ कि यही बेलामा चाहिँ नि लगातार यो चक्रवात बन्नु होइन एकदमै न्यूनचापीय प्रणाली बन्नु त्यसले नेपालमा लगातार चार पाँच दिनको एकदमै ठुलो पानी फेरि पहिला पहिला तपाईँले भन्नुभएको छ हिले दसैँ हुन्थ्यो भने त्यो सामान्य स्थानीय वायुको कारणले गर्दा हुन्थ्यो र दसैँ पनि कस्तो हुन्छ भने एक महिना अगाडि पछाडि पर्छ पुरुषोत्तम महिना भएन भने असोज एक दुई गते पनि घटस्थापना पर्छ कहिलेकाहीँ भने त्यो हुँदाखेरि कार्तिकमा टिका पुग्छ होइन तर पहिला पहिला हुनसक्छ एकदमै छिटो दसैँ परेको बेलामा अलिअलि हिले दसैँ भयो होला तर कार्तिक महिनामा पानी पर्ने भनेको सायदै हुन्थ्यो पहिला होइन तर अहिले चाहिँ कस्तो भयो भन्दाखेरि यो असोज महिना लागिसक्दा पनि बे अफ बङ्गालको समुद्री तापक्रम औसतमा पनि 26 डिग्रीभन्दा माथि रहिरहनु यो चाहिँ विश्वव्यापी रूपमा बढ्दो तापक्रम वृद्धि र एलिनो जस्ता चाहिँ एउटा भनौँ न एकदमै अस्वाभाविक यसपालि जुन एलिनोको प्रभाव छ यो एकदमै अस्वाभाविक छ त्यसले गर्दाखेरि पनि यसले यस किसिमको वर्षाहरू लगातार गराउन थालेको हुनसक्छ यो यसमा चाहिँ नि धेरै भनौँ न जलवायु विज्ञान क्षेत्रमा काम गर्नेहरूको चाहिँ एउटा एक मत के छ भन्दाखेरि यसमा विश्वव्यापी रूपमा बढेको तापक्रमकै प्रमुख कारण छ भन्ने कुरामा कसैको पनि विमति छैन होइन तर यद्यपि यसमा अरू पनि थप केही कारणहरू हुनसक्छ कि भनेर चाहिँ नि अध्ययनको चाहिँ एउटा विषय चाहिँ पक्कै पनि बनेको
4: हिजोदेखि जापानमा ठुलो वर्षा भएको छ आँधी हुरी चट्याङ त्यसलाई पनि प्रशान्त महासागरमा हुने एलिनो प्रभाव नै भन्ने
5: एकदमै एकदमै फेरि कस्तो हो भन्दा तपाईँले राम्रो प्रश्न उठाउनु भयो जापानको त्यस क्षेत्रमा चाहिँ केही अध्ययन गर्ने मैले मौका पाएको कारणले गर्दाखेरि अगस्त महिनामा एकचोटि जापान चाहिँ हामी पनि पुग्दाखेरि ठ्याक्कै अगस्त महिनामा एउटा टाइफुन आयो त्यहाँ टाइफुन भन्छ नि यस किसिमको चक्रवाती आँधीलाई एकदमै ठुलो टाइफुन आउँदैछ भन्दा हामीहरूको करिब 10-12 दिनको कार्यक्रममा दुई दिन चाहिँ हामीले त्यो कार्यक्रम नै बन्द गरेर सबैजना होटेलमा आफ्नो आफ्नो कोठामा सुरक्षित बस्नु भनेरै हामीलाई चाहिँ नि सुझावहरू आएको थियो त्यही किसिमको निर्देशनहरू आएको थियो हामी त्यही गरेर झ्यालबाट बाहिर हेरेर मात्रै बस्थ्यौँ त्यो सकिसकेपछि भोलिपल्ट हामी जाँदाखेरि हामीलाई तालिम दिने व्यक्तिले के भन्नुहुन्थ्यो भने कि जापानमा अगस्त महिनामा सेप्टेम्बरमा आँधी आउनु भनेको असम्भव प्राय हो एकदमै गर्मी समय चाहिँ हो अगस्त सेप्टेम्बर तर त्यो बेलामा आँधी आउनु भनेको चाहिँ एकदमै सबैभन्दा कम आँधी आउने सबैभन्दा कम जोखिम भएको समय भनेर भन्नुहुन्थ्यो तर त्यहाँ पनि कस्तो भन्दाखेरि खास गरी सन् 2000 को जुन दशक छ नि सन् 2000 लाग्ने बित्तिकैको भनेपछि 2005-10-15 त्यो बेलादेखि चाहिँ एकदमै यो एक किसिमले समुद्री आँधीहरू जसलाई साइक्लोन भन्नुहुन्छ उहाँहरूले त्यसको चाहिँ भनौँ न यो नम्बर चाहिँ एकदमै बढेको छ र यसपालि के भयो भनेर भन्दाखेरि फिलिपिन्समा पनि एकदमै ठुलो आँधी आयो करिब 5 हप्ता जति अगाडि जापानमा पनि कति वर्षपछिको चाहिँ आँधी भनिएको छ एउटा यो साइक्लोनलाई यसको कारण चाहिँ एलिनोको कारणले गर्दाखेरि जुन यो प्रशान्त महासागरमा एलिनो फर्म भयो र यसले एकदमै अस्वाभाविक चाहिँ यसले जुन व्यवहारहरू देखाउँदैछ त्यसले गर्दाखेरि चाहिँ एकदमै ठुलो आँधीहरू आएको हो किनकि सोझो हिसाबले कस्तो भन्दाखेरि आन्ध्र महासागर चाहिँ अलिकति बढी भनौँ न अराजक होइन अलि बढी अराजक भने नामै प्रशान्त अङ्ग्रेजीमा पेसिफिकको अर्थ पनि त्यसलाई शान्त पार्नुहुन्छ होइन नामै यो शान्त प्रशान्त भनेको चाहिँ त्यो चाहिँ त्यहाँ चाहिँ त्यस्तो ठुलो आँधीहुरीहरू नआउने तर यसपालि ठ्याक्कै उल्टो देखियो प्रशान्त महासागरमा सन् 2026 आजसम्म एउटा पनि आँधी रेकर्ड गरिएको छैन र वैज्ञानिकहरूको भनाइअनुसार चाहिँ नोभेम्बरको अन्तिममा एउटा सानो आँधी आउने सम्भावना त्यो पनि छेड्छ यदि त्यो आएन भने सन् 1966 पहिलो यस्तो वर्ष हुन्छ जुन एक वर्ष चाहिँ प्रशान्त आन्ध्र महासागरमा आँधी नै आउँदैन त्योभन्दा पहिला 1914 भएको रहेछ भनेपछि गएको 124 वर्षमा सम्भवतः दोस्रो पटक एउटा
4: 1924
5: 1966 भनेपछि गएको भनौँ न 102 वर्षमा दोस्रो पटक एउटा यस्तो समय आयो आन्ध्र महासागरमा कि एउटा पनि आँधीहुरी आएन भने प्रशान्त महासागरमा ठ्याक्कै उल्टो जुन ठाउँ एकदमै शान्त बस्नु पर्ने त्यो ठाउँमा चाहिँ व्यापक आँधी आउनुको कारण चाहिँ के हो त भन्दाखेरि एलिनोको प्रभाव चाहिँ प्रशान्त महासागरमा अत्यधिक देखियो र त्यसपछि हिन्द महासागरको पूर्वी तटीय क्षेत्र भनेको हामी पर्छौँ ठ्याक्कै श्रीलङ्कादेखि पूर्व होइन भनेपछि त्यो लाइनमा त हामी पनि पऱ्यौँ त्यसले गर्दाखेरि यो क्षेत्रमा चाहिँ एकदमै बढी चाहिँ नि भनौँ न यो मौसमी अराजकताहरू चाहिँ यो वर्ष देखिएको कारण त्यही नै हो त्यसले गर्दाखेरि मनसुन पनि एकदमै अव्यवस्थित गर्मी यसपालि अत्यधिक लगातारको गर्मी र उच्च वायुमण्डल तापक्रमको कारणले गर्दाखेरि हिमताल विस्फोटन र हिमनदी स्खलनको जोखिम एकदम धेरै छ भनेर त हामीले धेरैचोटि भनिरहेकै कुरा हो त्यो आइरहेकै कुरा हो योभन्दा अघिको कार्यक्रममा पनि हामीले त्यसलाई प्रश्न गऱ्यौँ र अब अहिले चाहिँ नै ठुलो यो आँधी होइन समुद्री आँधी जसको कारणले गर्दाखेरि नेपालमा ठुलो वर्षा होइन यो जुन किसिमको मौसमी अराजकता बढ्दैछ यसको कारण चाहिँ नै मैले भर्खरै भनेका कुराहरू नै हुन्
4: अब स्थान विशेषको आज हामीले गरिरहेको प्रक्षेपण भोलिसम्ममा त्यहाँ वायुको प्रभाव अनि त्यो चक्रवातको रूप ग्रहण गर्छ कि साइक्लोन हुन्छ कि अथवा लामो समय वर्षा हुन्छ यो अहिले प्रक्षेपण गर्न सकिँदैन तर आज गरिएको मौसमको अवस्थाको प्रक्षेपण किनभने तपाईँले एक साता अगाडिको प्रक्षेपण त फेरि हिजो बेलुका सार्वजनिक गर्दै हुनुहुन्थ्यो मिल्यो भनेर त्यसैले जल तथा मौसम विज्ञान विभागले न्यून वर्षा वर्षा भारी वर्षा र अति भारी वर्षा भनेर भनेको छ कहाँ कहाँ हो त्यस्तो चाहिँ
5: अब कस्तो छ भन्दाखेरि पहिला कुरा त यसले चक्रवातको रूप चाहिँ धारण गरेन यसलाई अघि नै हामीले
4: निश्चित भयो होइन नगर्ने
5: चक्रवातको रूप अब धारण गर्ने करिब करिब अब शून्यमै भयो किनकि त्यहाँ पूर्ण रूपमा फर्म भइसक्यो अब त्यो त्यहाँबाट उत्तर पश्चिमतर्फ मुभ गर्न मात्र बाँकी छ यो न्यूनचापीय प्रणाली भयो न्यूनचापीय प्रणाली भए पनि कस्तो हुन्छ भन्दाखेरि भारतको तटीय क्षेत्रमा चाहिँ यसले ठुलै आँधी हुरी सहित वर्षा ल्याउँछ होइन र खास गरी तटीय क्षेत्र भन्ने बित्तिकै बुझिहाल्नुभयो आन्ध्र उडिसा पश्चिम बङ्गाल यो क्षेत्रमा चाहिँ नि र तेलङ्गानाको पनि केही क्षेत्रहरू पर्छ त्यो क्षेत्रमा चाहिँ एकदमै ठुलो चाहिँ नि आँधी हुरी सहित आउँछ 70-100 किलोमिटर प्रति घन्टासम्मको चाहिँ नि आँधी हुरी सहित वर्षा हुन्छ त्यसले चाहिँ खालि भिजाउने र बाढी ल्याउने मात्र होइन कि धेरै कुराहरू उडाउने र भत्काउने पनि काम गर्छ र जसै जसै यो चाहिँ नि भनौँ न यो भूभागहरूको चाहिँ नि कन्ट्याक्टमा आउँदै जान्छ यसको चाहिँ नि गति कम हुँदै जान्छ होइन त्यो ठाउँ त टाढै छ नि यहाँबाट अब त्यो ठाउँबाट त्यो भनौँ न उडिसाबाट झारखण्ड झारखण्डबाट बिहार बिहारबाट नेपाल आउँदासम्म त्यसको गति चाहिँ कम हुन्छ भनेको जुन हावाहुरीको गति चाहिँ कम हुन्छ
4: हुन चाहिँ हुन्छ
5: तर हामी कहाँ आउँदासम्म चाहिँ नि 25-30 किलोमिटर प्रति घन्टासम्मको पनि सम्भावना छ तराईमा भने पहाडतिर आएपछि घर्षणले गर्दाखेरि अझ कम हुन्छ त्यसले हाम्रोतिर आउँदाखेरि चाहिँ 15-20 किलोमिटर प्रति घन्टासम्मको तर गस्ती भन्छ कि त लगातार आउँदैन एकछिन अलिकति आउँछ फेरि एकछिन रोकिएको जस्तो हुन्छ फेरि आउँछ त्यो फर्ममा आउँछ भने वर्षा चाहिँ यथेष्ट आउँछ किनकि जति जति त्यो वर्षा हाम्रोतिर आउँछ यो हाम्रोतिर भएको चिस्यानले गर्दाखेरि अझ बढी त्यसमा कन्डेन्सेसन इफेक्ट भएर वर्षा चाहिँ लामो समयसम्म हाम्रो क्षेत्रमा गराउँछ र चक्रवात भएको भए चाहिँ कस्तो भने 2-3 दिनमा त्यो आउँथ्यो र जुन गतिमा आउँथ्यो त्यही गतिमा गएर सिद्धिन्थ्यो यो न्यूनचापीय भएको कारणले गर्दाखेरि देशभरि चाहिँ नि यसले वर्षा ल्याउँछ अब जुन तपाईँको दोस्रो प्रश्न छ कहाँ यसले कति वर्षा गराउँछ भन्ने कुरामा चाहिँ अब अहिले बिहानको होइन यो मोडल हेर्दाखेरि चाहिँ यो कार्यक्रम सुरु गर्नुभन्दा एकछिन अगाडि हेर्दासम्म चाहिँ कस्तो छ भन्दाखेरि मैले अघि पनि भने पश्चिम भारतबाट चाहिँ लगातारको एउटा वायु नेपालतर्फ बढिरहेको छ किनकि पश्चिम भारतमा चाहिँ मनसुन विड्रल अर्थात् त्यहाँ मनसुन बाहिरिसकेको अवस्थामा पश्चिमबाट हावा लाग्न थाल्यो त्यहाँ त्यसले गर्दाखेरि हाम्रो यो सिस्टम पश्चिमतर्फ जान पाउँदैन त्यसले गर्दा के हुन्छ त यो होल सिस्टम गएर चाहिँ हामीहरूको सुदूरपश्चिम र लुम्बिनीको सुदूरपश्चिम र कर्णाली र लुम्बिनीको बिचमा चाहिँ गएर ठ्याक्क अड्किनेर उताबाट चाहिँ लगातार हावाले धकेल्ने जस्तो देखिन्छ अब कस्तो छ भन्दाखेरि भारतबाट जुन वेस्टर्ली विन्ड चलेको छ नि त्यो वेस्टर्ली विन्डको नेचर एकदमै फरक हुन्छ तपाईँको 2-4 घन्टा 4-5 घन्टामै त्यसको चाहिँ व्यवहार अलिकति फरक भइदिन्छ हल्का चल्यो भने यो सिस्टम हामीहरूको पूर्वबाट पश्चिमतर्फ लाग्छ अनि पश्चिमतिर बढी पानी पार्छ भनेको लुम्बिनी तल्लो कर्णाली र त्यसपछि हाम्रो सुदूरपश्चिम त्यतातिर बढी पर्छ मानौ अब पर्सिदेखि होइन खास गरी यो सेप्टेम्बरको 25 चाहिँ उताबाट हावाको बिहिबारदेखि उताबाट अलिकति हावाको करेन्ट अलिक बढी आइदियो बिहिबार शुक्रबारतिर अलिक बढी आइदियो भने के हुन्छ फेरि सुदूरपश्चिमतिर यो सिस्टम जान पाउँदैन पूर्वतर्फ धकेलिन्छ भनेपछि लुम्बिनी कर्णाली गण्डकी र बागमती फेरि यतातिर बढी पर्छ त्यसले गर्दाखेरि यो अलिकति उता सर्ने कि यता सर्ने भन्ने कुरामा चाहिँ धेरै कुरा डिपेन्डेन्ट छ तल कुन शक्तिबाट आइरहेछ भन्ने कुरामा त एकदम क्लियर छ तर यो तलबाट आइरहेको सिस्टम पश्चिममा कति परसम्म मुभ गर्छ भन्ने कुरामा चाहिँ भारतबाट चल्ने जुन एउटा चाहिँ वेस्टर्ली विन्ड हो त्यसको चाहिँ स्ट्रेन्थमा त्यसको बलमा भर पर्छ त्यसलाई चाहिँ हामीले ठ्याक्कै फिगर आउट गर्न सकिरहेको छैन कि उताको वायुको चाहिँ शक्ति कति छ र त्यसले यो वायुलाई चाहिँ कति हदसम्म चाहिँ बोर्डरमा रोक्छ भन्ने कुरालाई चाहिँ त्यसलाई चाहिँ क्यालकुलेट गर्न चाहिँ गाह्रो भएको कारणले गर्दाखेरि हुनसक्छ कम्प्युटर मोडलले पनि विभिन्न समयमा विभिन्न कुराहरू देखायो
4: अहिलेको प्रक्षेपणले चाहिँ कुन जिल्ला कुन ठाउँमा सबभन्दा बढी पानी पर्ने
5: सुरुदेखि नै हाम्रो सम्भावना चाहिँ तर त्यो बेलामा राख्दाखेरि मान्छेहरू धेरै प्यानिक गर्नु होला भनेर चाहिँ हामीले नराखेको मात्रै हो सुरुदेखि नै सम्भावना चाहिँ के थियो भन्दाखेरि यो सिस्टम सिधै नेपालको मध्य र मध्यपूर्व तराईबाटै भित्र छिर्ने भएको कारणले गर्दाखेरि सबैभन्दा बढी यसको कन्सन्ट्रेसन होइन यो फोकस चाहिँ नै गण्डकी लुम्बिनी र कर्णालीमै हुन्छ भन्ने नै
4: त्यसमा पनि
5: त्यसमा पनि कस्तो हुन्छ भन्दाखेरि तपाईँको उपत्यकाहरू होइन उपत्यकाहरूमा चाहिँ जोखिम बढी हुन्छ गण्डकीमै कुरा गर्नुहुन्छ नि पोखरा उपत्यका एकदम ठुलो छ होइन झन्डै झन्डै दमौलीदेखि उता माथि हेम्जासम्मको जुन ठुलो उपत्यका छ र पोखरामा के पनि छ भन्दाखेरि गण्डकीमा त्यो ठुल्ठुला हिमालहरू एकदम दक्षिणतिर छन् उत्तरतिर र दक्षिणतिर छन् त्यहाँ ट्र्याप भएपछि के हुन्छ थोरै ठाउँमै धेरै बादल ट्र्याप हुँदाखेरि चाहिँ त्यो क्षेत्रमा भारी वर्षाको सम्भावना हुन्छ एउटा त्योभन्दा उता गइसकेपछि बागलुङको दक्षिण यो ढोर ढोरपाटनतिर पनि ठुला उपत्यका छन् त्योदेखि अझ पश्चिम जाने हो भने अब हामी चाहिँ भनौँ न यो ऊ क्षेत्रहरू भेट्छौँ यो रुकुम रोल्पा त्यसपछि दाङहरू भेट्छौँ दाङ उपत्यकामा पनि एकदम ठुलो सम्भावना
4: एसियाकै ठुलो उपत्यका हो दाङलाई
5: त्यो चाहिँ एकदमै ठुलो त्यहाँ पनि ठुलो सम्भावना भयो भने दाङदेखि फेरि दाङदेखि अलिकति दक्षिणतर्फको तराई क्षेत्र भनेको अलिकति त्यसमा थोरै अर्घाखाँची पनि पर्यो माथिल्लो तर्फको भने यतातिर दाङको तराई पनि पर्यो भने बाँके र बर्दिया पनि पर्यो र एउटा एकदमै ठुलो सम्भाव्यता चाहिँ नि ठ्याक्क टिकापुर पनि देखाएको छ त्यो चाहिँ किन भनेर भन्दाखेरि ठुलो चाहिँ महा यो कर्णाली नदीको खोज त्यहाँबाट आइरहेको छ ठुलो उपत्यका बनेर त्यहाँ ठुलो सिस्टम ट्र्याप हुने किनकि त्यहाँबाट

0: र कर्णालीको तल्लो यो क्षेत्रमा चाहिँ हदैसम्मको पूर्व तयारी र प्रतिकार्यमा लाग्नुपर्छ। तर यसको सँगसँगै मधेस र बागमती र कोशीको पनि एकदम सुदूरपूर्वतिर चाहिँ सम्भावित क्षति कम देखिन्छ। जस्तो ताप्लेजुङ पाँच थर इलाम झापातिर रिलेटिभली पानी कम पर्छ, पानी तिन चार दिन पर्छ, तर त्यस्तो भीषण चाहिँ भयो।
1: झापातिर त भोलि बेलुका 7 गते
0: हजुरदेखि
1: नै पनि पर्ने सम्भावना छैन, बुधबार साँझ
0: होइन। यो कस्तो नि, यो सिस्टम चाहिँ भोलि बेलुकाबाट एक्टिभेट हुने बित्तिकै यो यति फराकिलो सिस्टम हो र यति बलियो छ कि यो घुम्न थालेपछि यसका साना ट्रेसेसहरू होइन टुक्रा टाक्रीहरू उछिटिएर त अब सबैतिर जान थाल्छन् होइन। र कस्तो भन्दाखेरि बङ्गालको खाडीबाट सबैभन्दा नजिकैको क्षेत्र भनेकै झापा भएको कारणले गर्दा त्यहाँ चाँडै पुग्छ। अब बादल त भोलि बेलुकादेखि नै देखिन थाल्छ, तर यो सिस्टमको जुन प्रभाव हुन्छ नि, इन्फ्लुएन्सियल जुन एउटा सिस्टम, त्यो नेपालमा देखिनको लागि चाहिँ अघि नै भनेको जस्तो यो चाहिँ बिहिबार राति या शुक्रबार बिहान देखि चाहिँ शुक्रबार बिहिबार मध्यराति नै भनौँ, त्यो बेलादेखि चाहिँ अलिकति प्रत्यक्ष रूपमा देखाउन थाल्छ।
1: मिलिमिटरमा भन्दा चाहिँ कति मिलिमिटरसम्म वर्षा हुन्छ?
0: अब ठ्याक्कै यो भन्न त गाह्रो छ, तर औसतमा भनौँ न, जुन जुन प्रभावित क्षेत्र मैले तपाईँलाई भने नि अघि नै, यो सुदूर भनौँ न हामीको पूर्वको चाहिने केही यो मेची नदी छेउछाउको जिल्लाहरू र सुदूरपश्चिमको कर्णाली नदीको छेउछाउको जिल्लाहरू बाहेक हेर्ने हो भने औसतमा 300-400 मिलिमिटर पानी होइन भनेको 4 दिनको दौरानमा त्यो पर्ने देखिन्छ। त्यो भनेको औसतमा 100 मिलिमिटर
1: प्रति
0: दिनको भयो, त्यो औसतमा त्यति देखिन्छ। तर कुनै कुनै स्थानमा चाहिँ कस्तो छ भन्दाखेरि 4 दिनमा 400 त ठिकै पनि हो, कुनै कुनै स्थानमा चाहिँ 24 घन्टामै 300-400 मोडलमा हेर्ने हो भने त हेर्नु 730-731 पनि देखाउँछ। एकजना भनौँ न यो विख्यात अब मौसमविदले त्यो कुरा पोस्ट पनि गर्नुभएको छ होइन, त्यो मोडलले त्यो देखाउँछ।
1: अब
0: प्राविधिक एक्ज्याक्टली प्राविधिक रूपमा त्यसलाई हामीले एक्सेप्ट गर्नुपर्छ, किनकि हामीले चाहिँ कम्प्युटर मोडलमै भर पर्छौँ होइन, प्राविधिक रूपमा त्यो हुनसक्छ भनेरै बस्नुपर्छ। तर अब त्यो सम्भावना नहुन हुँदैन भन्न चाहिँ मिल्दैन होइन, तर भनौँ न अलिकति आशावादी भएर सोच्दाखेरि चाहिँ कुनै कुनै स्थानमा 450-500 मिलिमिटर पनि 24 घन्टाको दौरानमै पर्न पनि सक्छ होइन।
1: तर भनेको कत्रो वर्षा हो
0: त्यो भनेको चाहिँ परार साल जुन काठमाडौँमा जुन वर्षा भयो नि, त्यो काठमाडौँमा भएको वर्षा चाहिँ 24 घन्टाको आसपासमा 300-325 मिलिमिटर वर्षा हो होइन। र त्यही बेलामा चाहिँ मकवानपुर क्षेत्रमा जुन किसिमले एकदमै भयानकै क्षति जुन गरेको थियो, त्यो दामन आसपासमा चाहिँ 24 घन्टामा झन्डै 400 मिलिमिटर वर्षा भएको थियो भने चाहिँ त्यो लेभलको क्षति गर्न सक्छ होइन। 400 मिलिमिटर 24 घन्टामा पर्ने भनेको त्यसले चाहिँ ठुलो क्षति गर्न सक्छ। अझ त्यो कस्तो भूभाग हो भन्ने कुरामा भर पर्छ होइन। अब अलिकति बढी भलनरेबल भूभाग हो भने त्यस्तो ठाउँमा अलिक बढी नै क्षति गर्छ होइन। अब होइन अलिकति पानीलाई खेल्न छ, जस्तो पोखरा जस्तो भूभाग हो भने पोखरा त खान प्राचीन कालदेखि नै ठुलो पानी पर्ने, त्यो पानीसँग ऊ भिड्दै आएको क्षेत्र हो होइन। पानीले जे जे कुरा बगाउँथ्यो बगाएर पानीले बगाउन नसकेको चिजको अवशेष न पोखरा हो, त्यही भएर त ऊ एकदमै आफूलाई त उत्थान जलवायु उत्थानशील छ होइन। जतिसुकै पानी परे पनि भोलि बिहान उठ्नुहोस् हेर्दाखेरि कहीँ केही हुँदैन, केही पनि पानी नै नपरे जस्तो देखिन्छ, उसको नेचुरल ड्रेनेज सिस्टमै त्यति राम्रो छ। तर सबै ठाउँहरू त्यस्ता छैनन् होइन, कुनै ठाउँमा चाहिँ ठुलो पानी रातभरि परिदियो भने बिहान जलमग्न हुने ठाउँहरू पनि छन्। त्यस्तो ठाउँमा 400 मिलिमिटर पानी परिदियो भने त ठुलो विपदकै अवस्था आइलाग्छ।
1: काठमाडौँ उपत्यकामा चाहिँ कस्तो छ?
0: काठमाडौँ उपत्यकामा पनि अब मैले भनिहालेँ, अब मोडलमा भर पर्ने हो भने त काठमाडौँ उपत्यकामा यो 4 दिनमा चाहिँ 200-250 मिलिमिटर पानी पर्नुपर्ने हो मोडलको आधारमा है। तर मैले अघि पनि भने यो सिस्टम अलिकति पश्चिम सरेन होइन, जसरी अहिले चाहिँ भनौँ न यो लुम्बिनी र कर्णाली र गण्डकीमा देखिएको छ, अलिकति कुनै कारणले गर्दाखेरि पूर्वतिर सरिदियो भने चाहिँ काठमाडौँमा पनि यदि 24 घन्टामा या भनौँ 3 दिनको दौरानमा 300-400 मिलिमिटर पानी पर्नु कुनै नयाँ कुरा चाहिँ हुँदैन। तर काठमाडौँमा एउटा जोखिम चाहिँ छ भने मानौ 3 घन्टामा होइन, 3 घन्टामा 100 मिलिमिटर पानी परिदियो होइन, जस्तो अस्ति चाङ्गु नारायण एरियामा त्यो भएको थियो, 3 घन्टामा 112 मिलिमिटर पानी पऱ्यो, तर एकदमै सानो क्षेत्रमा परेको थियो, किन त्यो सानो सिस्टम थियो, लोकल सिस्टम थियो होइन। यो भनेको चाहिँ एकदमै ठुलो सिस्टम हो, काठमाडौँको उपत्यकाको करिब आधा या करिब 60% क्षेत्रमा पनि 1-1.5 घन्टामा चाहिँ नि 100 मिलिमिटर पानी परिदिने हो भने फेरि ठुलो डुबानको समस्या चाहिँ खास गरी दक्षिणी भूभागतिर जहाँ काठमाडौँभरिका नदीहरू चाहिँ लास्टमा गएर मिसिन्छन् नि, बागमतीमा मिसिसकेपछि बागमतीदेखि मुनतिर त्यो ठाउँमा चाहिँ फेरि हामीले परार सालको जस्तै स्तरको चाहिँ ठुलो डुबान चाहिँ खास गरी त्यो क्षेत्रमा हुनसक्ने सम्भावना हुन्छ भने अन्य नदीहरूको छेउछाउमै नदीकै तहमै बनेका जुन घरहरू छन् ती घरहरूमा चाहिँ अब सजिलै बाढी पस्ने त्यस्तो खालको सम्भावना पनि छ। काठमाडौँ चाहिँ अलिक बढी जोखिमयुक्त छ त्यो हिसाबले।
1: पानी नपर्ने चाहिँ सुरक्षित

0: हुने ठाउँ चाहिँ
1: पानी नपर्ने ठाउँ भन्ने चाहिँ ठ्याक्कै चाहिँ छैन होइन. अब अहिलेसम्मको हिसाबले हेर्ने हो भने कोशी प्रदेशका पूर्वी क्षेत्र, किन कोशी प्रदेश आफैमा ठुलो पनि छ, पुरानो हिसाबले जाने हो भने मेची र कोशी अञ्चल भन्छु म चाहिँ होइन, मेची अञ्चल र कोशी अञ्चल र सगरमाथाको पनि अलिक उपल्लो भूभाग, हिमपात चाहिँ व्यापक हुन्छ होइन, तर त्यस्तो चाहिँ त्यो ठुलो विपदै हुने गरी होइन, मान्छेहरू खालि बेलैमा सुरक्षित भएर आफ्नो ठाउँमा बस्ने हो भने मेची कोशी र सगरमाथा अञ्चल होइन, सगरमाथा अञ्चलको पनि तल्लो तराई होइन कि मासतिर चाहिँ अलि विपदै आउने खालको चाहिँ ठुलो वर्षा देखिँदैन. र सुदूरपश्चिमको पनि अब हामीले चाहिँ दार्चुला, डडेलधुरा र पश्चिमी हुम्ला, हुन त त्यो कर्णाली अञ्चल पऱ्यो, पश्चिमी हुम्ला त्यो क्षेत्रमा पनि त्यस्तो ठुलो विपदै ल्याउने खालको जोखिम छैन. त्यो बाहेकको क्षेत्र चाहिँ सबै एकदमै हाई अलर्टमा, रेड अलर्टमै बस्नुपर्ने.
0: कतिपय मोडलले त दार्चुलातिर त पानी थोपै नपर्ने पनि देखाएको छ,
1: त्यो देखाएको छ. अब त्यो हामीले पनि त्यही हेर्या हो, तर मोडललाई 100% विश्वास नगरौँ होइन, विश्वास त गर्नुपर्छ, तर त्यसमा थोरै अलिकति बेनिफिट अफ डाउट चाहिँ हामीले दिनुपर्छ, किनकि त्यसमा 5% उता सर्न सक्ने, 5% यता आउन सक्ने. मोडल भनेको चाहिँ कसो नै एउटा स्ट्याटिस्टिक फर्मुलामा चलेको हुन्छ, 95% कन्फिडेन्स भन्छन्. त्यसको अर्थ के भने 100 मा 95 चोटि चाहिँ यस्तो हुन्छ भने हुन्छ, तर 5 चोटि त नहुन पनि सक्छ भने जस्तै 5% चाहिँ हामीले चाहिँ उसमा सिग्निफिकेन्समा चाहिँ होइन, यो यताबाट अलि यता आउन पनि सक्छ भनेर चाहिँ हामीले त्यसरी परिकल्पना गरेका हुन्छौँ. त्यसले गर्दा मौसम जस्तो कुरा एकदमै लास्ट मोमेन्टमा पनि यो फेरबदल भइराख्ने कुरालाई होइन, यो क्षेत्रमा थुप्रै पानी पर्दैन, त्यहाँ केही पनि गर्नु पर्दैन भनेर त्यसरी भन्न चाहिँ मिल्दैन. त्यहाँ चाहिँ एलर्टमा चाहिँ राख्ने, ओरेन्ज हुन्छ, येलो एलर्ट हुन्छ भने अन्त चाहिँ रेड एलर्ट अर्थात् अति चाहिँ भनौँ न सतर्कतामा चाहिँ राख्नुपर्ने हुन्छ.
0: सरकारले नै पनि 9 गते 10 गते 11 गते राति यात्रा नगर्नु, घर बाहिर ननिस्किनु, नदी तटीय क्षेत्रमा नजानु भनिसकेको छ. अझ अब भोलि पर्सि भन्छ, किनभने त्यो अहिलेको प्रणालीको पूर्व प्रक्षेपण मात्रै हो. तपाईँले चाहिँ के सुझाव दिनुहुन्छ यो विभिन्न तथ्याङ्कहरू हेरेर, हवाई यातायात, सवारी यातायात र अरू लामो दूरी छोटो दूरीमा कहाँ कहाँ चाहिँ सतर्कता अप्नाउनुपर्छ, कहिले फ्याट्टै नहिँड्ने?
1: मैले चाहिँ ठ्याक्कै एक हप्ता अगाडि नै स्पष्ट लेखेको थिएँ कि 9, 10, 11 मैले चाहिँ ठ्याक्क एक हप्ता अगाडि नै स्पष्ट रूपमा लेखेको थिएँ कि 9, 10, 11 यो 3 दिन चाहिँ नि यात्रा नै नगर्नुहोस् भनेको थिएँ, किनकि राति यात्रा नगर्नु र दिउँसो यात्रा नगर्नुमा खासै फरक छैन, किन पहिरो राति पनि आउँछ दिउँसो पनि आउँछ होइन. तर कस्तो भने राति चाहिँ नि अब अलिक उद्धारका कुराहरू, अलिकति पूर्वानुमान भनौँ न स्थानीय रूपमा माथिबाट पहिरो आइरहेछ कि बाढीको नदी बढिसक्यो कि भन्ने कुरा राति देख्न सकिँदैन भन्ने हिसाबले राति यात्रा नगर्नु भनेर जारी गरेको हुनसक्छ. तर मेरो विचारमा जो कि खास गरी पहाडी राजमार्गहरू या चाहिँ सामान्य सडकहरू र खास गरी ठुल्ठुला नदी, हिमनदी र अरू कुनै किसिमका नदीहरूको छेउछाउमा रहेका सडकबाट चाहिँ नि 8 गते रातिबाट 11 गते बिहानसम्म उज्यालो नहुँदासम्म चाहिँ मेरो विचारमा पूर्ण रूपमा रोकिनु नै यो भनौँ न यो यातायातलाई रोक्नुमै बुद्धिमानी हुन्छ.
0: 8, 9, 10, 11
1: बिहान उज्यालो नहुँदासम्म अनि 11 गते चाहिँ नि अब अवस्था हेरेर, किनकि 3 दिनको यो ठुलो वर्षाले त त्यहाँ ठुलो बाढी ल्याइसकेको होला, पहिरो ल्याइसकेको होला, कतिपय ठाउँलाई त व्यापक जोखिमयुक्त बनाइसकेको होला होइन, पहिरो नगएको होला तर झर्ने अवस्थामा त होला. त्यसले गर्दाखेरि यी सबै कुराहरूलाई चाहिँ विचार गर्नुपर्ने चाहिँ हुन्छ.
0: सामान्यतया आजकल चाहिँ वर्षा राति किन बढी हुन्छ?
1: यो पनि एउटा राम्रो प्रश्न हो. कस्तो छ भन्दाखेरि मनसुनी वर्षा पहिला दिनको समयमा होइन, एउटा डेटाले पनि मैले हेरेको छु त्यो होइन, सन् 1960 देखि 90 सम्मको डेटा र सन् 1991 देखि 2025 सम्मको डेटा हेर्दाखेरि के देखिन्छ भने 60 देखि 90 चाहिँ अधिकांश वर्षा चाहिँ दिउँसो 2 बजेदेखि बेलुका 5 बजेको बिचमा हुने, खास गरी जेठ असार साउन भदौमा. अहिले के देखिएको छ भने त्यो परिमाणको वर्षा चाहिँ बेलुका 5 बजेदेखि राति 11 बजेसम्म हुने होइन, 10:45, किनकि यो जिएमटी टाइम अनुसार लिएको डेटाको कारणले गर्दा. अहिले चाहिँ कस्तो भइरहेछ भने पहिला दिउँसो पर्ने पानी राति पर्दछ. यसको एउटा सम्भावना के हुनसक्छ भन्दाखेरि मनसुनी वर्षा या कुनै पनि किसिमको वर्षा हुनको लागि अलिकति चिस्यान पुग्नुपर्छ होइन, त्यो बादल चिसो भएर मात्रै त्यसलाई चाहिँ त्यो कन्डेन्सेसन इफेक्ट भएर तल पानी झर्ने हो. सम्भवतः यो बढ्दो तापक्रम र खास गरी वायुमण्डलको तापक्रम तातेको कारणले गर्दाखेरि त्यो बादललाई वर्षा बन्न समय लागेको हुनसक्छ एउटा. त्यसले गर्दाखेरि त्यो चिस्यान पहिलाको समयमा जुन दिउँसो प्राप्त हुन्थ्यो त्यसको लागि राति पर्खाउनु पर्ने भयो। र अर्को कुरा के भइरहेछ भने पहिला चाहिँ नि लामो समय लगाएर जुन पानी पर्थ्यो अहिले कम समयमा त्यो पानी परिरहेछ। त्यसले गर्दाखेरि अहिले हामीले हेऱ्यौँ भने रेनफलको डिस्ट्रिब्युसन भन्छौँ कि दिन मनसुनमा दिनभरि राति बाह्र बजेदेखि भोलिपल्ट राति बाह्र बजीसम्मको डिस्ट्रिब्युसन हेऱ्यौँ भने पहिला अधिकांश वर्षा चाहिँ दिउँसो दुई बजेदेखि साँझ सात बजेको बिचमा हुन्थ्यो भने अहिले बेलुका आठ बजेदेखि एघार बजेको बिचमा भइरहेछ। पहिला सात घन्टा पर्ने पानी अहिले तिन घन्टामा परिरहेछ। र रातको समयमा ठुलो पानी पर्दाखेरिको दुईवटा कुरा छ, एउटा चाहिँ पानी ठुलो पर्दिने बाढी पहिरो आउने होइन विपद धेरै हुने, रातको समयमा मान्छे सुतेको बेला परेको भएर पनि हताहती बढी हुने र रातकै समय परेको कारणले गर्दाखेरि उद्धार पनि जोखिमपूर्ण भएको कारणले गर्दाखेरि झन बढी हताहतीको सम्भावना हुने होइन। जबकि पहिला चाहिँ उज्यालोमा हुँदाखेरि चाहिँ मान्छेको हताहती पनि कम हुन्थ्यो भने उद्धार पनि सजिलो हुन्थ्यो। त्यसले गर्दाखेरि पहिलाभन्दा अहिले राति पानी पर्दाखेरि दुईवटा कुरा, एउटा विपदका घटनाहरू पनि बढी हुने, क्षति जोखिम पनि बढी हुने र उद्धार पनि थप चुनौतीपूर्ण हुन चाहिँ थालेको चाहिँ छ। यसको कारण चाहिँ मैले अघि नै जुन तापक्रमकै तापक्रम नै मुख्य कारण हो भन्ने कुरा चाहिँ थुप्रै वैज्ञानिक प्रमाण सहितको चाहिँ नि जर्नल आर्टिकलहरू चाहिँ भनौँ न यो वैज्ञानिक शोधहरू पढ्न चाहिँ पाइन्छ होइन। र मनसुन स्पेसिफिक पनि यस किसिमका धेरै भनौँ न प्रमाणहरू चाहिँ नि आइसकेको छ।
0: एकदम सुदूरपूर्व र सुदूरपश्चिमभन्दा मध्य क्षेत्रमा पानी पर्ने त भयो, भौगोलिक रूपमा चाहिँ तराई पहाड र हिमाल कहाँ बढी पर्छ?
1: हिमालमा व्यापक हिमपात छ होइन, त्यही भएर मैले भन्ने गरेको छु कि पदयात्रा त यो चार दिनको लागि कम्प्लिटली स्थगनै गर्नुहोस्। जो जाने
0: मनासलु हिमालमा त ठुलो टोली गएको छ त
1: त्यो ठुलो जोखिम छ, ठुलो जोखिम छ। मनासलु भयो इभन यो
0: एभरेज 500 भन्दा बढी हुनुहुन्छ मनासलु क्षेत्रमा,
1: उहाँहरू तत्काल त्यहाँ स्थगन गरेरै आउनुपर्छ किन यति ठुलो हिमपात छ कि उहाँ सुरक्षित भएर त्यहाँ बस्ने माथि नजाने त्यतिले मात्रलाई पनि नपुग्ला भन्छु म चाहिँ। त्यसै गरी अब सगरमाथा क्षेत्र पनि अस्ति सेप्टेम्बर एकबाट
0: यो थाहा पाउँदा पाउँदै सरकारी निकायले किन स्वीकृति दिया त?
1: सम्भवतः यो जानकारी आउनुभन्दा अगाडिको स्वीकृति थियो र उहाँहरू त्योभन्दा अगाडि हिँडिसक्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरूलाई खोस्किने कि गण्डकी मैले भनिहालेँ, गण्डकी क्षेत्रमा ठुलो जोखिम छ र मनासुलु बेस क्याम्प भनेको वारीपट्टि पर्छ होइन, बरु पारीपट्टि यो के भन्छ यो सामा गाउँतिर उतातिर भएको भए चाहिँ नि अर्कै कुरा हुन्थ्यो होइन, त्यो मनासोलुको पारीपट्टि सामा गाउँतिर भएको भए चाहिँ त्यो अलिकति ड्राई एरिया हो, तर वारीपट्टि चाहिँ ठुलो जोखिम छ। उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात छ, पहाडी क्षेत्रमा लगातार वर्षा हुने कारणले गर्दाखेरि चाहिँ नि पहिरोको जोखिम अत्यधिक छ र तल्लो तराईमा चाहिँ नि डुबानको जोखिम चाहिँ अत्यधिक छ। यो तीन ठाउँको मैले कुरा गरेँ। र अर्को कुरा के छ भन्दाखेरि हामीले पहिला पनि छलफल गरेका थियौँ, यो किसिमको चक्रवातीय आँधी या चाहिँ एकदमै डिप्रेसनबाट आएको हाई स्पिड आँधी कस्तो हुन्छ भने एकदमै उच्च क्षेत्रमा वर्षा हुन्छ, भनेको उच्च हिमाली क्षेत्र सबै यो पुग्छ, त्यसको धेरै हाइट लिन्छ कि यो यहाँ यो बेलाको बादलले। त्यसले गर्दाखेरि उच्च हिमाली भने सगरमाथाको टुप्पासम्म पनि हिउँ पार्छ, यसले के गर्न सक्छ भनेर भन्दाखेरि अहिले त धेरै चिसो त सुरु भइसकेको छैन, अहिले भदौ महिनामै छौँ, गर्मी त अहिले पनि यथावत छ, असोज हामी पुग्यौँ सरी। त्यसले गर्दाखेरि अहिले हामी त गर्मी त अहिले पनि यथावतै छ, बाहिर पनि तापक्रम प्रत्यक्ष घाममा 32-33 डिग्री काठमाडौँमै देखाउँछ। त्यसले गर्दाखेरि कस्तो कुनै क्रिटिकल रिजनहरू जस्तो भनौँ न 4500-4600 मिटरको क्षेत्रमा पनि अहिलेको गर्मीको कारणले गर्दा त्यो हिमपात नभएर पानी पर्ने सम्भावना अहिले पनि छ। 5000 मिटरभन्दा माथि चाहिँ नि पक्कै पनि हिमपात हुन्छ, तर एकदमै धेरै चाहिँ हेभी रेनको त डेन्स क्लाउड आउँदाखेरि के भइदिन्छ अहिलेको समयमा भने 4000-4200 मिटरमा पनि हिउँ नपरेर पानी परिदियो भने झन् के हुन्छ भने 4000 मिटरको रेन्जमा त थुप्रै हिमनदीहरू छन्, थुप्रै हिमतालहरू बस्या छन्, त्यहाँ फेरि पानी परिदियो भने त्यसको चाहिँ नि मेल्टिङ रेट भन्छौँ त्यो हिमतालहरू पग्लिने सम्भावना चाहिँ एकदमै धेरै हुन्छ। त्यसले गर्दाखेरि यही पानी अझ 15-20 दिन पछि परेको भए चाहिँ हिमतालहरू सबै जमिसकेको अवस्था हुन्थ्यो र 4000 मिटरभन्दा माथि अनिवार्य हिउँ पर्थ्यो, तर अझै त्यति चाहिँ नि चिसो नभइसकेको र 4000-4200 मिटरसम्म अहिले पनि पानी पर्ने सम्भावना भएको कारणले गर्दाखेरि यस किसिमको हिमतालहरू र हिमनदीहरूमा स्खलन आउन सक्ने हो कि, किनकि अहिले एलिनो पनि कायम रहेको कारणले गर्दाखेरि उच्च वायुमण्डलीय क्षेत्र चाहिँ औसतभन्दा धेरै तातेको अवस्था छ। त्यसले गर्दाखेरि यस किसिमको हिमस्खलन आउन सक्ने हो कि भन्ने कता कता मानसिक डर चाहिँ मलाई अहिले पनि छ। यही चिज 15 दिनपछि कार्तिक लागिसकेपछि भएको भए चाहिँ सम्भावना कम थियो, अहिले चाहिँ अहिले पनि 4000-4200 मिटरमा चाहिँ यथेष्ट तापक्रम छ, त्यहाँ हिउँको सट्टा पानी परिदियो भने चाहिँ फेरि कुनै जोखिम आउन सक्ने भन्ने डर चाहिँ मलाई अहिले पनि लागिरहेको चाहिँ छ।
0: सबैभन्दा बढी जोखिम स्वाभाविक रूपमा परेको पानी बगेर भिरालो ठाउँमै जाने हो र मिसिँदै त्यो नदीमा जाने हो, त्यसैले नदीहरू कहाँ कहाँ जोखिमयुक्त छन् र कहाँ सतर्क हुने कुन कुन नदी क्षेत्र?
1: एउटा कुरा के छ भन्दाखेरि कोशी जलाधार क्षेत्रमा अलिकति जोखिम कम छ यसपालि होइन, यो पानी चाहिँ कसो कोशीमा अलिकति कम पर्ने देखिन्छ। सबैभन्दा बढी
0: कोशी जलाधार त यता भोटेकोशीबाट त जान्छ नि,
1: भोटेकोशीबाट जान्छ, तर कस्तो छ भन्दाखेरि त भोटेकोशी, सुनकोशी, तामाकोशी मा चाहिँ छ, यतातिर चाहिँ पानी

0: भोटेकोसीले विनाश गरेको क्षेत्र छ नि त्रिशुली, त्यो चाहिँ गण्डकमा पर्छ, यहाँ दुईवटा भोटेकोसी छ नि, एउटा पूर्वतिर जाने एउटा यतातिर आउने होइन। त्यो लेन्दे खोलादेखि यो चिनबाट आउने भोटेकोसी भयो, त्यसपछि तपाईँको यो काली गण्डकी, बुढी गण्डकी, सेती गण्डकी, मर्स्याङ्दी, मादी र मोदी, यो क्षेत्रमा चाहिँ नि कन्सन्ट्रेट हुने देखिन्छ एकदमै बढी वर्षा। र त्यसपछि कर्णाली होइन, त्यसपछि तपाईँ त्यसमा तपाईँ कर्णाली जलाधार पर्छ, त्यहाँ पनि एकदम ठुलो छ भने बबई पनि आफूमा हुन्छ, बबई कर्णाली जलाधारको एउटा सब बेसिन हो होइन, तर बबई आफू पनि एकदमै ठुलो चाहिँ नि एउटा त्यसको चाहिँ नि अब भनौँ जलाधार छ होइन, वाटर सेड छ। त्यसले गर्दाखेरि यी क्षेत्रहरूमा पनि व्यापक चाहिँ नि बाढीको जोखिम छ। त्यसले गर्दाखेरि सोझो हिसाबले भन्ने हो भने त्रिशुली ठ्याक्कै तपाईँको चाहिँ नि कहाँ भन्दाखेरि मुगलिनदेखि मुनतिर माथि पनि जोखिम छ, तर मुगलिनमा जब चाहिँ मर्स्याङ्दै मिसिन्छ त्योभन्दा माथि बुढी गण्डकी मिसिसकेका हुन्छ बेनीघाटतिरै होइन, सेती चाहिँ अलि मुनतिर मिसिन्छ, मुगलिनभन्दा मुनतिर मिसिन्छ भनेपछि ठ्याक्कै यो बैरिनी धादिङदेखि तल व्यापकै जोखिम भयो। किनकि त्यो ठाउँमा अस्ति पनि नदीले धेरै कटान गरेको छ, कतिवटा ठाउँमा सडक भाँसिएको छ भने कति कति मुनतिर त गुफा गुफा जस्तो पारेको छ होइन, त्यहाँ एउटा ठुलो जोखिम छ भने अहिले जुन ठाउँमा चाहिँ ठुलो बाढीले वितण्डा मचाएको थियो त्यो ठाउँमा पनि इक्वली तपाईँको जोखिम चाहिँ छ, किनकि त्यसको पनि उपल्लो भागमा ठुलो जलाधार छ, त्यो जलाधारमा पनि ठुलो वर्षा हुने सम्भावना छ, र त्यो जलाधार नेपालभित्र मात्र छैन कि पारि तिब्बततिर पनि छैन, तिब्बतमा परेको पानी पनि यतै आउँछ, त्यो क्षेत्रमा कस्तो भने तिब्बत अलि अग्लो भूभाग छ, तर होचो यो पानी पर्ने उता परेको पानी पनि यता आउँछ, जस्तो दुधकोसी नदी गरी भोटेकोसी नदी नै तिब्बततिरबाट आउँछ नि त, यता नेपालमा हुँदा त लेन्दे खोला न तपाईँको सीमा सीमाबाट जाने भयो, भोटेकोसी त उतैबाट आउँछ, त्यो क्षेत्रमा पनि जोखिम चाहिँ एकदमै धेरै छ। त्यसले गर्दा मैले नदीको नामै लिएर पनि तपाईँलाई भने कोसीको कुन कुन, गण्डकीको कुन कुन र कर्णालीमा कुन कुन। कर्णालीमा भन्ने हो भने भेरी, कर्णाली र बबई, यो तिनवटामा ठुलो बाढीको सम्भावना अल्टिमेटली तिनटै कर्णालीमै मिसिने हो, कर्णालीमा पनि एकदम धेरै छ। त्योदेखि उतापट्टि अब मोहना भयो, दोधा भयो होइन, उतातिर चाहिँ सम्भावना रिलेटिभली कम देखिन्छ यताको भन्दा, उतातिर चाहिँ नि वर्षा पुगिहाल्यो भने पनि धेरै ठुलो नहुने, त्यसले गर्दाखेरि उतातिर चाहिँ सम्भावना अलिक कम छ। कर्णालीसम्मै हो, टिकापुर चाहिँ ठ्याक्कै कर्णालीसँगै जोडिएको कारणले गर्दाखेरि पनि, र अघि पनि मैले त्यसको चाहिँ भौगोलिक कारण भने किन त्यो ठाउँमा धेरै पानी पर्दैछ भन्ने कुरा, त्यहाँसम्म चाहिँ जोखिम हो, त्योदेखि पश्चिमको नदीहरूमा चाहिँ खासै जोखिम देखिँदैन।
1: अस्ति बाढीले थिलथिलो बनाएको त्यो उत्तरवर्ती क्षेत्र चाहिँ रसुवा, नुवाकोट लगायत त्यो क्षेत्रमा जो बस्ती स्थानान्तर भएर बस्नु भएको छ, ओत लाग्नु भएको छ, त्यहाँ चाहिँ के हुन्छ?
0: त्यो ठाउँमा चाहिँ कस्तो छ भन्दाखेरि अब त्यहाँ नदीले धेरै खाल्टो बनाएको अवस्था छ होइन, र त्यो बेलामा यति ठुलो बाढी आयो कि 160 मिटरसम्मको बाढी थियो नि त त्यो होइन, तपाईँको जुन ठाउँमा त्यो बाढीको उद्गम भयो ठ्याक्क रसुवागढीभन्दा 22 किलोमिटर अपस्ट्रिम होइन, त्यहाँदेखि रसुवागढीसम्म त 160 मिटर अग्लो छाल आएको भन्ने कुरा औपचारिक रूपमै आइसक्यो होइन। त्यो क्षेत्रमा चाहिँ अब दायाँ बायाँ त केही पनि छैन, नदीले जे जे काट्यो, जे जे भत्कायो, त्यो भत्काएर लगिसक्यो। त्यसले गर्दा त्यो ठाउँमा जतिसुकै ठुलो बाढी आए पनि, त्यो बाढी जतिसुकै ठुलो आए पनि अब उसले दायाँ बायाँ भत्काउने बिगार्ने कुरा केही पनि बाँकी छैन। खालि के भन्दाखेरि यदि त्यो ठाउँमा कोही फेरि फर्केर आफ्नो घरमा केही खोस्रिन जानु भएको छ होइन, या त्यो ठाउँमा चाहिँ अब यसले राहतका कामहरू भइरहेछ होइन, तपाईँको चाहिँ उद्धारको कामहरू अहिले पनि केही हदसम्म त्यहाँ भइराख्या होला, या आफन्तहरू अब आफ्नो त्यो भत्केको घरमा केही भेटिन्छ कि भनेर जानुभयो होला, त्यसबाट चाहिँ पूर्ण रूपमा उहाँहरूलाई जोगाउन सक्नुपर्छ। त्यो लेभलको बाढी त सम्भव छैन होइन, तर पानीले चाहिँ त्यहाँ ठुलै बाढी ल्याउन चाहिँ सक्छ, त्यसले पुनः जुन ठाउँ सुक्खा देखिन थाल्यो अब त्यहाँ जाँदा हुन्छ भन्ने लाग्छ भने त्यो गर्न चाहिँ भएन, किनकि पहिला त्रिशुलीमा जस्तो बाढी आउँथ्यो नि पानी पर्दाखेरि, यो अस्तिको जो हिमचट्टान फुटेको बेलाको होइन कि, पहिला पानी पर्दा जस्तो बाढी आउँथ्यो त्यस्तो बाढी चाहिँ पुनः आउने सम्भावना चाहिँ छ। फेरि अहिले त कस्तो छ, नदीले कोर्स चेन्ज गरेछ, कोर्स यसरी चेन्ज गरेछ कि हिजोको सुरक्षित ठाउँ पनि आज असुरक्षित भएको छ भने त्यस्ता ठाउँहरूलाई चाहिँ विचार गर्नु पर्यो।
1: महासागरको तपाईँले बडा महत्त्वपूर्ण कुरा गर्नुभयो, प्रशान्त महासागर नामै प्रशान्त शान्त हुनुपर्ने तर यसपटक अशान्त छ, तर आन्ध्र महासागर पछिल्लो 150 वर्षको इतिहासमा दुईटा वर्ष मात्रै आधी नआएको हो, त्यो भनेको 1924, 1966 र 2026
0: अहिलेसम्म आएको छैन र आउने सम्भावना पनि निकै,
1: त्यसले अमेरिकामा अहिले सुनिएन नि त, नत्र हरेक वर्ष तपाईँको समुद्री आँधी आउँथ्यो,
0: अराउन्ड यस्तै अक्टोबर महिनातिरै आउँथ्यो।
1: कुन महासागर, यी पाँचवटा महासागरको विशेषता र यसमा बदलिदो परिवेशका विषयमा चर्चा गरौँ न।
0: पाँच महासागरमा अलि बढी भन्ने हिन्द महासागर चाहिँ नि पहिलेदेखि नै शान्त नै हो होइन, हिन्द महासागरले चाहिँ ल्याउने भनेकै यही, त्यही भएर चाहिँ इन्डियन सब कन्टिनेन्ट भन्छौँ नि हामीहरू यो क्षेत्रलाई होइन, यो उपभारतीय उपमहाद्वीप भन्छ नि, यो अफगानिस्तान ठ्याक्कै यो हिन्दुकुश, काराकोरम र चाहिँ नि हिमालय क्षेत्रदेखि दक्षिणीको जुन भूभाग छ, यता अफगानिस्तान, पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारदेखि दक्षिणमा श्रीलङ्का होइन, यति क्षेत्रलाई चाहिँ नि एक किसिमले चाहिँ नि यो क्षेत्रमा वर्षा वायु होइन र हरेक किसिमका चाहिँ भनौँ न यो मौसमको हिसाबले आवश्यक पर्ने होइन यी सबै कुराहरूको चाहिँ चाँजो पाँचो मिलाइदिने सागरको हिसाबले जानिन्छ हिन्द महासागरलाई। र पहिलादेखि नै एउटा चाहिँ महत्त्वपूर्ण ट्रेड रुट पनि भएको, पूर्व र पश्चिमलाई जोड्ने हिसाबले भएको, त्यसले गर्दाखेरि यो क्षेत्रमा चाहिँ नि तपाईँको नेभिगेसन पनि एकदम धेरै हुन्छ, तपाईँको यो ठुल्ठुला पानी जहाजहरू मुभ गर्ने काम पनि धेरै हुन्छ किनकि यो शान्त छ। र पेसिफिकलाई पनि एकदम धेरै नेभिगेसनको रूपमा पहिला प्रयोग गरिन्थ्यो किनकि त्यहाँ चाहिँ शान्त हुने, धेरै आँधी हुरी नआउने, होइन समुद्री आँधीहरू नआउने कारणले गर्दा तपाईँले हेर्नु भने सबैभन्दा बढी यो उब हुने ठाउँ नै तपाईँको पेसिफिक ओसन थियो।
1: र क्षेत्रफलका दृष्टिकोणले त त्यो प्रशान्त महासागर अरू चारवटा महासागर जोडियो भन्दा ठुलो छ, धेरै पानी
0: धेरै ठुलो छ र पानी पनि छ र ठुलो पनि छ र
1: गहिरो पनि छ, सगरमाथा भन्दा पनि गहिरो छ।
0: सगरमाथा चाहिँ लगभग 9,000 भयो भने त्यहाँ चाहिँ 12,000 वरिपरि 12,000 गहिरो चाहिँ ट्रेन्च छ त्यहाँ भने। आन्ध्र महासागर छ अलिकति बढी चाहिँ तपाईँको अराजक नै हो, खास गरी उत्तरी तर्फको है, तपाईँको उत्तरी अमेरिकाको पूर्वी तट भनौँ या चाहिँ यो फ्रान्स र बेलायतको पश्चिमी तट भनौँ, त्यो क्षेत्र चाहिँ धेरै नै डिस्टर्ब हुन्थ्यो। अब यसपालिको चाहिँ त्यहाँ पनि कस्तो छ भने एलिनोको कारणले गर्दाखेरि यसपालि प्रशान्त महासागर धेरै अराजक हुन्छ नै भन्ने थियो र त्यही नै भयो। र यसले चाहिँ कस्तो भन्दाखेरि यसपालि त्यो किसिमको नेभिगेसनलाई पनि धेरै ठुलो प्रभाव चाहिँ पार्यो, भले त्यो समाचारमा त्यति आएन। यता स्ट्रेट अफ हर्मुजमा चाहिँ तपाईँको ठुल्ठुला चाहिँ भनौँ न यो जहाजहरू पानी जहाजहरू पार गर्न गाह्रो भयो किनकि तेलको कुरा थियो त्यसमा भने, त्यो क्षेत्रमा पनि अहिले धेरै चाहिँ नेभिगेसनमा धेरै समस्याहरू चाहिँ आइरहेको छ यो, र त्यो ठाउँमा चाहिँ समस्या धेरै आएको कारणले गर्दाखेरि यो जुन यो ढुवानीको जुन कुरा आउँछ ठुल्ठुला पानी जहाजले गर्ने ढुवानीहरू त्यसमा पनि धेरै समस्या आएको, त्यसको चाहिँ मूल्य धेरै बढ्न गएको, त्यसले गर्दाखेरि चाहिँ यो अन्तर्राष्ट्रिय जुन यो व्यापारका कुराहरू छन् त्यसमा पनि धेरै ठुलो प्रभाव पारेको, त्यसले गर्दा जलवायु परिवर्तनको कारणले गर्दाखेरि यसको प्रभाव यति व्यापक छ कि हरेक ठाउँमा देखिन थाल्यो होइन।
1: त्यसले गर्दा सामुद्रिक मार्ग त मूलभूत रूपमा 7 मार्ग त हुन् नि, त्यसमध्ये 21% यही हर्मुजको जलघाटीबाट हुन्छ अनि अरू छिटपुट मार्ग त हुन् तर मूलभूत राजमार्ग भनेको समुद्री सातवटा
0: हो। र त्यसमध्ये चाहिँ अहिले खास गरी यो क्षेत्र र मलक्का स्ट्रेट होइन जुन चाहिँ इन्डोनेसिया र मलेसियाको जुन बोर्डरबाट पर्छ र जुन अहिले चाहिँ भनौँ न यो जियो पोलिटिकल होइन यो भू राजनीतिक हिसाबले पनि धेरै महत्त्वपूर्ण मानिएको छ किनकि यो दक्षिणी चिन सागरको दक्षिणतिर पर्ने भएको कारणले गर्दा त्यहाँ पनि अहिले कस्तो छ भन्दाखेरि एकदमै ठुल्ठुला समुद्री आँधीका जोखिमहरू, अस्ति फिलिपिन्समा आएको आँधीको पनि त्यहाँ ठुलो चाहिँ प्रभाव रह्यो, त्यसले गर्दाखेरि पहिला अनुमान पहिला त्यस्तो नआउने र एकदम अनप्रेसिडेन्टेड खालको होइन एकदमै अस्वाभाविक खालको आँधीहरू त्यो क्षेत्रमा चाहिँ पहिलाको विगतको भन्दा बढ्दै गएको कारणले गर्दाखेरि यसले अब यो जुन समुद्री मार्गहरूको चाहिँ नै एउटा खोज नै नयाँ गर्नुपर्ने र नयाँ समुद्री मार्गहरू चाहिँ डिजाइन गर्नुपर्ने अवस्थामा पनि बिस्तारै लाँदै गरेको चाहिँ देखिन्छ।
1: अनि उत्तर महासागर र दक्षिण महासागर चाहिँ,
0: उत्तर महासागर र दक्षिण महासागर त धेरै शान्त महासागर हुन्, उनीहरू चाहिँ कस्तो भन्दाखेरि चिसा हुन् जहिले पनि होइन। अब तपाईँको आर्कटिक भनेको चाहिँ उत्तरतर्फ चाहिँ नि अब यो जनवरी फेब्रुअरी पुसमाघमा बेसरी चिसो हुने, गर्मीमा पनि अलिकति न्यानो भए पनि त्यो खासै तातो चाहिँ नहुने,
1: प्रायः त बरफ जस्ता हुन्छ,
0: प्रायः बरफ हो। र दक्षिणको अन्टार्क्टिका ठ्याक्कै उल्टो जेठ असाढमा बेसरी जाडो, -88-89 पनि तापक्रम पुग्ने, र इभन यो भनौँ न त्यहाँको ग्रीष्म ऋतुमा पनि खासै तातो चाहिँ नहुने, अधिकांश बरफै भएर बस्ने, त्यसले गर्दाखेरि अलिकति बढी भनौँ न चल्तीको महासागर भनेको तिनवटा हो, प्रशान्त, आन्ध्र र हिन्द महासागर, यसको आफ्नै आफ्नै खुबीहरू छन्।
1: एलिनो इफेक्टको कुरा पहिले सुनिँदैन थियो, केही वर्ष मात्रै हो, यसमा अघिल्लो कुराकानीमा पनि चर्चा गरिएको थियो, अहिले झन् सान्दर्भिक हुन्छ।
0: एलिनो चाहिँ कस्तो भन्दाखेरि
1: एलिनो हो नाम,
0: एलिनो कस्तो हुन्छ भने एलिनो भन्छौँ, यसको उल्टो हुन्छ ला निना होइन। एलिनो भनेको चाहिँ कस्तो भन्दाखेरि एकदम इन्ट्रेस्टिङ छ यसको फिचर चाहिँ, पृथ्वी कस्तो हुन्छ भने पूर्वबाट पश्चिमतर्फ घुम्छ होइन, पूर्वतर्फ घुम्छ अनि बल्ल पश्चिमको पालो आउँछ होइन। कस्तो हुन्छ भन्दाखेरि पूर्वबाट घुम्दाखेरि अब दक्षिण अमेरिकाको पश्चिम तट, अब त्यहाँ भएको छ नि त्यो बेसरी घुम्दाखेरि के हुन्छ भने दक्षिण अमेरिकाबाट जुन पानी छ दक्षिण अमेरिकाको त्यो दक्षिण अमेरिकी तपाईँको यो महादेश भयो, त्यसको पश्चिमपट्टिको देश एकछिनको लागि इक्वेडर र पेरुलाई मानौँ, त्यो जोडिएकै देश हो होइन ठ्याक्कै, त्यहाँ भएको पानी के हुन्छ भने समुद्र घुम्दाखेरि त्यहाँबाट एक किसिमको चाहिँ ट्रेड विन्ड भन्छौँ होइन, त्यो ट्रेड विन्ड चल्छ, त्यसले के गर्छन् त्यो पानी धकेलेर चाहिँ पश्चिमबाट पूर्वबाट पश्चिमतर्फ धकेल्छ, त्यहाँबाट हावा पनि चल्छ प्लस एउटा पृथ्वी घुमेको कारणले गर्दा पनि त्यहाँ भएको पानी लगातार के हुन्छ भन्दा हावाले धकेलेर पश्चिमतर्फ पुर्याउँछ होइन। पश्चिमतर्फ पुर्याउँदा के भन्दा त्यो सतहमा भएको पानी चाहिँ सिधै घामले तातेको हुन्छ, त्यो उतातिर जान्छ तातो पानी, तलको चिसो पानी फेरि माथि आउँछ, किन त्यसलाई केही न केही त रिप्लेस गर्नु पऱ्यो होइन, त्यो माथि आउँछ, फेरि त्यो त्यो पानीलाई फेरि उता लगेपछि अझ समुद्रको चिसो पानी आउँछ। गर्दा गर्दा के हुन्छ भन्दाखेरि पेरु इक्वेडरको सतहको पानी चाहिँ नि चिसो हुन्छ, त्यहाँको तातो पानी के हुन्छ त इन्डोनेसियातिर आउँछ। त्यो भनेको सामान्य हो होइन, त्यो भनेको नि इन्डोनेसियातिर चाहिँ पानी तात्नु र उता चिसो हुनु सामान्य हो, र चिसो पानी भएपछि के हुन्छ त्यो ठाउँमा थुप्रै माछा आउँछ, माछाले चिसो पानी मन पराउँछ। त्यहाँ चाहिँ एकदम धेरै चाहिने यो भनौँ न यो माछा मार्ने समुदायहरू, माझी समुदायहरू हुन्छन्, उसले बेसरी माछा मार्छन्, त्यो नै उनीहरूको जीविकोपार्जनको चाहिने स्रोत हो। उनीहरूले त्यो माछा बेचेर भनौँ न अब आफ्नो जीविकोपार्जन चलाउँछन् र त्यो देशको पनि एउटा आम्दानीको राम्रै स्रोत पनि हो। अनि के हुन्छ भन्दाखेरि प्रत्येक तिन चार वर्षपछि अब पानी त थुप्रै त्यहाँ गयो, पानीको दबाब त उतातिर धेरै भयो, अब त्यो फर्केर यता आउँछ, फर्केर यता आइसकेपछि के हुन्छ त भन्दाखेरि अब यतातिर तातो पानी भयो, उतातिर चिसो पानी भयो, जसलाई हामी एलनिनो भन्छौँ होइन। त्यो एलनिनो चाहिँ पहिला के हुन्थ्यो भने दुई तिन वर्ष, तिन चार वर्ष या भनौँ चार पाँच वर्ष मा चाहिँ नि एलिनो इफेक्ट देखिन्थ्यो, जसले गर्दा हाम्रो क्षेत्रतिर चाहिँ नि अलिकति मनसुन कम हुने, वर्षा अलिकति अराजक हुने, तापक्रम अलि बढी हुने, खडेरी अलि बढी पर्ने, यस्तो किसिमको अलिकति चाहिँ नि एनोमालिजहरू देखिन्थ्यो। अहिले के हुन थाल्यो भन्दाखेरि विश्वव्यापी रूपमा तापक्रम बढेको कारणले गर्दाखेरि के हुन थाल्यो भन्दाखेरि एलिनो लगातार हुन थाल्यो एउटा। अर्को के हुन थाल्यो भन्दाखेरि तातो पानी त त्यहाँ पुग्यो, तिन चार वर्षमा तातो पानी त त्यहाँ पुग्थ्यो नै, अहिले तपाईँको कस्तो छ भन्दाखेरि एलिनो भन्दा त्यहाँ भूभागहरू छुट्याएको छ कि, तपाईँको चाहिँ एउटा काल्पनिक चाहिँ भौगोलिक रेखाहरू बनाएको छ, मैले मेरो फेसबुकमा पनि त्यो कुराहरू सेयर गरेको छु। अहिले कस्तो छ भन्दा त्यो ठाउँको तापक्रम औसतभन्दा 2.5 डिग्री 3 डिग्रीसम्म बढ्ने। अब हाम्रो लागि 2.5 डिग्री 3 डिग्री भनेको ठुलो कुरा होइन, हामी पङ्खा बाल्छौँ, एसी बाल्छौँ होइन, समुद्रसँग त त्यो सुविधा छैन, प्रकृतिसँग त्यो सुविधा छैन। उसलाई 0.5 डिग्री बढ्नु भनेको हाम्रो शरीरको तापक्रम 0.5 डिग्री बढे जस्तै हो होइन। हाम्रो तापक्रम अहिले मैले भने 2.4 डिग्रीसम्मले बढेको छ, हाम्रो तापक्रम 2.4 डिग्रीले बढ्यो भने के हुन्छ, त्यो भएर त 4 फरेनहाइट हो होइन, त्यो बढ्यो भने त हामी त ढल्छौँ नि भने जस्तै, पृथ्वी पनि त ढलिरहेछ, उसलाई पनि ज्वरै आइरहेछ, ऊ पनि बिरामी परेको छ नराम्रोसँग। अब यसपालि झन् के देखियो भन्दाखेरि इक्वेडर र पेरुसँग जोडिएको निनो 1 र 2 भन्छ त्यो क्षेत्रलाई, यसरी तापक्रम बढेको छ, त्यहाँ माछै छैन। माछा नभएको कारणले गर्दा त्यहाँ भोकमरीको अवस्था छ, किनकि माछा नै मारेर जीविकोपार्जन गर्ने किसानहरूलाई समस्या छ। त्यही भएर इक्वेडरमा यसपालि त एलिनोले गर्दाखेरि सङ्कटकाल घोषणा गरेको अवस्था छ, भनेपछि जसरी हाम्रो भोटेकोसी बाढीग्रस्त क्षेत्रमा सङ्कटकाल घोषणा गर्यो, त्यहाँ त्यस्तै घोषणा गरेको अवस्था छ। र त्यसले गर्दाखेरि यसपालि के भन्यो त भनेर भन्दाखेरि तापक्रम यसरी बढ्यो, विभिन्न क्षेत्र छन् त्यहाँ एलिनो निनो 1 2 भन्छ, त्यो भनेको पेरु र इक्वेडरको क्षेत्र भयो, त्यसै गरी अर्को तपाईँको निनो 3 4 भन्छ, जसमा चाहिँ हामीहरूको क्षेत्र पर्छ होइन, यसरी तातेको छ कि यसले गर्दाखेरि धेरै चाहिने तपाईँको यो वर्षा र मौसमी र जलवायु विचलनहरू आउँछ भन्ने कुराको प्रक्षेपण थियो, र त्यसैको नतिजा हामीले चाहिँ यसपालि भोगिरहेका छौँ। किनकि औसत वर्षा भन्दा यसपालि चाहिँ के भयो भन्दाखेरि नेपालमा चाहिने श्रीलङ्का, दक्षिण पूर्वी पश्चिमी पाकिस्तान र पश्चिमी भारत जस्तो कम वर्षा चाहिँ हामी कहाँ भएन। यद्यपि आजसम्म हेर्ने हो भने वर्षा हाम्रो औसतमा 88% मात्र भएको छ मनसुनी, भने यो कोशी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा 80% मात्र वर्षा भएको छ औसतभन्दा, भने मधेसमा चाहिँ तपाईँको 78% मात्रै भएको छ औसतभन्दा, कम भएको छ। अब यो समुद्री आँधीले चाहिँ त्यसको भरपाई गर्ला, तर यसको फेरि मूल्य झन् धेरै हुन्छ, यसले त तपाईँको त्यो 12% पुर्याउने भन्दा पनि क्षति नै बढी गर्ने देखियो। अर्को कुरा के भयो त औसतभन्दा बढी तापक्रम पुगेको कारणले गर्दाखेरि भोटेखोसी जस्तो घटना हुन पुग्यो, तपाईँको हिमतालहरू नै पग्लेर हिमनदीहरू नै गलेको कारणले गर्दा। अब यसपछि अर्को हामी नियति भोगिरहेछौँ, त्यसले गर्दाखेरि यो एलिनो भन्ने कुरा चाहिँ नि जुन किसिमले यसको फ्रिक्वेन्सी र एलिनो पहिला जसरी हुन्थ्यो यसले अलिकति समस्या चाहिँ ल्याउँथ्यो, तर यो हदसम्मको समस्या बढाउँदै लानु भनेको चाहिँ यो विश्वव्यापी रूपमा बढ्दै गरेको तापक्रमले गर्दाखेरि एलिनोलाई पनि झन् बिगार्दै लगेको चाहिँ देखिराखेका छौँ, र यसले चाहिँ अब आउने दिनमा यसले झन् ठुल्ठुला नकारात्मक प्रभावहरू देखाउने चाहिँ देखिन्छ।
1: लालिना भनेको चाहिँ,
0: लालिना भनेको त ठ्याक्कै उल्टो, त्यो भनेको चाहिँ जुन वर्ष चाहिँ तपाईँको पानी सबै बगाएर चाहिँ नि तातो पानी जति इन्डोनेसियातिर लिएर गयो र त्यो ठाउँमा चिसो भयो होइन भने चाहिँ त्यहाँ माछा धेरै आउने भयो। त्यो भयो भने के हुन्छ भने हाम्रो क्षेत्रतिर मनसुनमा वर्षा पनि यथेष्ट हुन्छ, एकदमै अनुशासित हुन्छ, तापक्रम गर्मी पनि धेरै हुँदैन, खडेरी पनि पर्दैन। भनेको कस्तो भन्दाखेरि यो हामीहरूको भारतीय उपमहाद्वीप क्षेत्रतिर, सार्क क्षेत्रतिर चाहिँ नि मौसम एकदम राम्रो हुने, मौसम यो मौस के अरे मनसुन पनि एकदमै व्यवस्थित र अनुशासित हुने, उतातिर पनि एकदमै राम्रो अनुशासित वेदर हुने, त्यसलाई चाहिँ लानिना भन्छौँ। त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि एलिनो भनेको चाहिँ नि एउटा यो फ्रेन्च वर्ड हो होइन, एलिनो र लानिना भनेको चाहिँ नि सानी केटी र सानो बच्चा, मतलब सानो केटो त्यसरी चाहिँ उनीहरूले नाम दिएका हुन्। त्यसले गर्दाखेरि चाहिँ नि उनीहरूको क्षेत्रतिर चिसो हुनु र हाम्रो इन्डोनेसियातिर तातो आउनु भनेको चाहिँ नि यसले हाम्रो क्षेत्रको मनसुनलाई राम्रो बनाउँछ, तर इन्डोनेसियातिर चाहिँ चिसो आयो उतातिर बढी तातो भयो भने उता पनि बिग्रियो हाम्रोतिर पनि बिग्रियो।
1: राजमार्गका दृष्टिकोणले चाहिँ नेपालमा यो 8 गतेदेखि 12 गतेसम्मको वर्षमा पृथ्वी राजमार्ग सबभन्दा धेरै प्रभावित हुन सक्ने अथवा जोखिमयुक्त रहेछ होइन त्यहाँको यात्रा?
0: हजुर, त्यसको कारण के छ भन्दाखेरि यसपालि प्री मनसुनमा फेरि वर्षा अत्यधिक भयो, त्यो भनेको औसतभन्दा धेरै भयो। त्यो भनेको चाहिँ हामीहरूको मार्च महिना यो फागुन 15 लागेदेखि लगातार वर्षा भयो। जाडो महिनामा चाहिँ थुप्पै पानी परेन, पुरै खडेरी भयो। डिसेम्बर जनवरी फेब्रुअरी यो तेस्रो चाहिने शिशिर ऋतु हो जसमा थुप्पै पानी परेन यो वर्ष, होइन यहाँ मात्र होइन कि यो होल बेल्टमै। अनि तर फागुन लागेपछि लगातार पानी परेको कारणले गर्दा के भयो त भन्दाखेरि अहिले पहाडहरू र यो जमिनहरू अलि यस्तो भिजेका छन् कि सामान्य वर्षाले पनि यसलाई गलाउन सक्छन्। त्यसले गर्दाखेरि यसपालि के भयो भनेर भन्दाखेरि धेरैले मलाई सोध्नु पनि हुन्छ, तपाईँले भन्नुहुन्थ्यो मनसुनी वर्षा कम हुन्छ तर बाढी पहिरो धेरै गए भन्ने खालका कुरा गर्नुभयो। यसको कारण कस्तो हुन्छ भन्दाखेरि मनसुनी वर्षा कम हुन्छ प्रक्षेपण थियो, प्री मनसुन औसतभन्दा धेरै हुन्छ त्यो पनि प्रक्षेपणमा थियो। प्री मनसुन धेरै भएको कारणले गर्दाखेरि यथेष्ट चाहिने जमिनहरू भिजेका थिए, प्री मनसुनमा औसतभन्दा थोरै पानी पर्दा पनि धेरै पहिरोहरू गएका छन्, धेरै ठाउँमा सडक भाँसिएका छन्, धेरै ठाउँमा भाँसिन र लड्नलाई रेडी भएर बसेका छन् र माटो यति भिज्यो कि बाढी आउन समय लागेन कि माटोले पानी सोच्नै सकेको छैन। अब पृथ्वी राजमार्ग पनि कस्तो छ भन्दा त्यहाँ धेरै पानीका स्रोतहरू छन्, होइन? अब हामी काठमाडौँबाट नागडुङ्गाबाट निस्केर जाने बित्तिकै अब खोलै खोला पर्छ, तल जाने बित्तिकै नोबिसे खोला छ, गल्छी जाने बित्तिकै त्रिशुलीले भेट्छ, होइन? अब त्यो जाँदै गर्दाखेरि त्रिशुलीमा 4-5 हिमनदीको भेट हुँदै जान्छ। हाम्रो यो मर्स्याङदीदेखि तल गए सेती आउँछ, त्योभन्दा ओरै तपाईँको चाहिँ यो बुढी गण्डकी आउँछ, अलि देवघाट पुगेपछि काली गण्डकी भेटिन्छ, होइन? त्यसले गर्दा ठुल्ठुला हिमनदी पनि जम्का भेट हुँदै जाने भने देब्रेपट्टिबाट धेरै पानीका स्रोतहरू खोल्साहरू आउँदै जाने। त्यसले गर्दाखेरि के छ भन्दा त्यो क्षेत्रको पहाड, त्यो क्षेत्रका माटो यसरी गलेको छ कि सामान्य वर्षाले पनि पहिरो ल्याउन सक्ने जोखिम एकदम धेरै छ। त्यसले गर्दाखेरि सबैभन्दा बढी जोखिम छ पृथ्वी राजमार्गमा। जोखिम किन भनेको भन्दाखेरि मानिसहरूको आवागमन एकदम धेरै छ, सामान्य पहिरोले पनि त्यहाँ हताहतीको
1: संख्या। पृथ्वी राजमार्ग त यो काठमाडौँदेखि पोखरा भयो, मुगलिनदेखि चितवन
0: पनि पृथ्वी राजमार्गको त्यो खण्ड भनिन्छ नि त, त्यसलाई पृथ्वी राजमार्ग पोखरा हो तर त्यसलाई पनि त्यो पृथ्वी राजमार्गकै मुगलिङ नारायणगढ खण्ड भनिन्छ। त्यो क्षेत्रमा पनि तपाईँले हेर्नुभयो भने त्यो ठाउँमा झन् मर्स्याङदी मिसिएपछि त्रिशुली झन् ठुलो भइसक्यो हुन्छ त्यो ठाउँमा भने। देब्रेतिरबाट मलाई लाग्छ 18-20 जति चाहिँ नि सानसाना खोल्साहरू अहिलेको बेलामा ठुल्ठुला नदी बनेरै आउँछन्। त्यसले गर्दा ती क्षेत्रहरूमा पनि जोखिम धेरै छन् भने देब्रेपट्टि अल्गा अल्गा पहाडहरू छन्। त्यो पहाडलाई 72 भूकम्पले नराम्रोसँग चाहिँ ठेस पुर्याएको छ। त्यसपछि जुन 5 परियोजना थियो त्यसलाई फराकिलो पार्ने भनेर त्यो धेरै पहाडहरू कोतरिएको अवस्था छ, होइन? धेरै ठाउँमा चाहिँ त्यसलाई हिट गरेको अवस्था छ भने लगातारको वर्षाले कतिपय क्षेत्रमा पानी परेर ती चट्टानहरू चिरा परेर ढल्न सक्ने जोखिममा पनि छन्। त्यसले गर्दाखेरि अहिलेको यो ठुलो वर्षा भएको समयमा चाहिँ त्यसलाई बढी जोखिमयुक्त मानिएको हो। हुन त नेपालको अधिकांश यो पूर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक त अधिकांश राजमार्ग भनेको त यस्तै पहाडी क्षेत्रमै हो, होइन? तर अन्तको तुलनामा चाहिँ त्यहाँ यात्रुको संख्या र सवारी आवागमन पनि धेरै हुने कारणले गर्दाखेरि त्यसमा चाहिँ जोखिम बढी छ कि त्यहाँ केही भइहाल्यो भने हताहती हुन सक्ने सम्भावना अन्य ठाउँभन्दा अझ बढी भएको कारणले गर्दा त्यसलाई अझ बढी चाहिँ संवेदनशील मानिएको
1: हो। हवाई यातायात चाहिँ कहिलेदेखि कहिलेसम्म नगर्नु र
0: हवाई यातायात चाहिँ यस्तो छ, अत्यन्त जरुरी हो भने हवाई यातायात गर्न सकिन्छ। तर एउटा कुरा के छ भने हवाई यातायात चाहिँ म अब एयरपोर्ट गएँ भन्दैमा हवाई जहाज त उड्दैन। हवाई जहाजले चाहिँ नि आफ्नो उड्ने ठाउँको गन्तव्यको र बाटोको मौसमको पूर्ण रूपमा जानकारी नलिकन त उड्ने कुरै भएन। त्यसले गर्दा अत्यावश्यक छ भने हवाई यातायातमा प्रयास गर्न सकिन्छ। तर हवाई यातायातमा पनि कस्तो हुन्छ भने सुरक्षाको सबै मापदण्ड त्यसमा राखिन्छ। सडक मार्ग जस्तो ड्राइभरलाई मन लाग्यो भने गाडी चलाउने भन्ने त हुँदैन। त्यसले गर्दा हवाई अत्यन्त जरुरी छ भने हवाई यातायातमा चाहिँ एउटा चान्स लिन सकिन्छ। एयरपोर्ट गएर बस्ने भाग्यले भनौँ न त्यो 1 दौरानमा उड्ने ठाउँको पुग्ने ठाउँको र बाटोको पनि वेदर ठिक छ भने त हवाई जहाज उड्यो, होइन भने एयरपोर्टबाट घर फर्किनको लागि चाहिँ मानसिक रूपले तयार भएर जानुपर्ने हुन्छ।
1: कहिले कहिले चाहिँ हवाई जहाजै उड्न नसक्ने
0: हवाई जहाजलाई नै भनौँ न यो सिभिल एभिएसनलाई नै एकदमै अफेक्ट पार्न सक्ने दिन भनेको चाहिँ नि पर्टिकुलरली शुक्रबार मध्याह्नदेखि बिहानैदेखि पनि पार्न सक्छ कतिपय ठाउँमा त, होइन? शुक्रबार मध्याह्नदेखि आइतबार बिहानसम्म, शनिबार त ठप्पै नै हुने सम्भावना एकदम धेरै छ।
1: अब यो धन्न मौसम विज्ञानले हामीलाई यो सुविधा दियो कि त्यसको हामी एक साता अगाडि केही दिन अगाडि र केही घन्टा अगाडि पनि कुराकानी गर्न पाउँछौँ र त्यो प्रक्षेपण गर्न पाउँछौँ. यति पनि थाहा हुँदैन थियो नि त पहिले त, र त्यसैले ठुलो जोखिम निम्तिन्थ्यो. अब यसले कम्तीमा मानवीय तयारी र हताहती त नहुने भयो
0: कम्तीमा.
1: अब एक मिनटमा हामीले ककलले कुन कुन ठाउँकाले कति सतर्क बस्ने भन्ने बताइदिनु न फेरि.
0: पहिला कुरा त मानिसहरूमा जुन किसिमको जनमानसमा यो मौसम भनेपछि चासो अहिले जुन किसिमले बढेको छ यो वास्तवमै सकारात्मक कुरा हो. पहिला यसमा त्यति चासो मान्छेहरूको हुँदैन थियो,
1: विश्वास पनि थिएन,
0: विश्वास पनि थिएन. अहिलेसम्म त भोटेकोसीको उसपछि चाहिँ मान्छेहरू अलिकति डर अलिकति त्रास पनि पैदा भएको हुनसक्छ. तर यस किसिमको डर त्रासको फाइदाहरू पनि छन् कि मान्छे सचेत हुन्छ भने अघि जुन विश्वासको कुरा गर्नुभयो, मलाई लाग्छ केही समय यतादेखि पूर्वानुमानहरू मिल्ने प्रक्रिया पनि बढेको कारणले गर्दाखेरि पनि मानिसहरूमा विश्वास बढेको छ. र खास गरी पोहोर दसैँको समयमा जुन किसिमको तदारुकता सरकारले देखाएको थियो पूर्व तयारीमा, त्यसले पनि धेरै मानिसहरूमा चाहिँ विश्वास भयो कि पूर्वानुमान पनि सही भयो, सरकारले चाहिँ एकदमै राम्रो तदारुकता देखाएको कारणले गर्दा पनि धेरै हताहती रोकियो भन्ने कुरा पनि भयो. त्यसले गर्दाखेरि अहिले तयारीको हिसाबले गर्ने हो भने सबैभन्दा एपेक्स बडी चाहिँ जुन हाम्रो राष्ट्रिय जोखिम न्यूनीकरण प्राधिकरण छ, मलाई लाग्छ उहाँहरूले एउटा चाहिँ डिटेलमा एउटा एडभाइजरी निकाल्नुहुन्छ, सल्लाह सुझावहरू कुन ठाउँमा कति कति जोखिम छ र कसरी चाहिँ सुरक्षित हुने भन्ने कुराहरू उहाँहरूले निकाल्नुहुन्छ. र डेफिनेटली त्यसमा चाहिँ जल तथा मौसम विज्ञान विभाग हुन्छ, अहिले छुट्टा छुट्टै विभाग भयो थियो, उहाँहरूसँगको समन्वयमा यो काम गरिहाल्नुहुन्छ. र त्यो बाहेक पनि केही भनौँ न यो जल तथा मौसमविदहरूलाई बोलाएर उहाँहरूले एउटा जोइन्ट एउटा टास्क फोर्स जस्तो या चाहिँ रेगुलर बेसिसमा एउटा चाहिँ मिटिङहरू गरेर यो बारेमा चाहिँ जानकारीहरू सामान्य नागरिकलाई गराइ नै हाल्नुहुन्छ. अर्को कुरा, नागरिकहरूले चाहिँ आफूसँग मोबाइल फोन 24 घन्टा लिएर बस्नु पर्यो, जो जोसँग छ अहिले त अधिकांशसँग छ,
1: चार्ज गरेर राख्नु पर्यो,
0: चार्ज गरेर राख्नु पर्यो. र सूचना चाहिँ तत्काल आइहाल्छ होइन, धेरै ठाउँमा चाहिँ मोबाइलको सूचनाहरू आउने गरेको छ किनकि अहिलेको चाहिँ भोटेकोसी जस्तो अचानक चाहिँ तपाईँको यो हिमताल फुटेर आउने खालको बाढी होइन, बिस्तारै आउँछ. त्यो बेलामा चाहिँ जुन फ्लड सेन्सर राखिएको थियो त्यसलाई नै बगाइदिएको थियो भने अहिले त्यस्तो अवस्था हुँदैन. अब यति मिटर बढ्यो उति मिटर बढ्यो भन्ने कुराको चाहिँ रेगुलर मोनिटरिङ पनि हुन्छ र त्यो सूचना आउने बित्तिकै यसलाई एकदमै
1: गम्भीरतापूर्वक
0: लिनु पर्यो किनकि धेरै सूचक कुराहरू पनि आयो भोटेकोसीमा नपत्याएर त्यो भएको भन्ने खालको कुरो. हुन त भोटेकोसीको तहको बाढी आउने त होइन यसमा होइन, तर तै पनि सतर्क चाहिँ हुनु पर्यो र सूचना चाहिँ रेगुलर बेसिसमा लिनु पर्यो. र यही बेलामा त अफवाह पनि एकदमै फैलिने समय हो. यो बेलामा चाहिँ आफूले तपाईँले जुनसुकै सोसियल मिडिया चलाउनुहुन्छ, भनौँ टिकटक फेसबुक के हो भने, तपाईँले अलिक विश्वासिलो पात्र या विश्वासिलो निकायलाई चाहिँ तपाईँले फलो गर्नुहोस्, उहाँको मात्र सूचना चाहिँ तपाईँ बुझ्नुहोस् र कुरै नबुझिकन त्यसलाई सेयर गर्ने त्यस्तो चाहिँ गर्नु हुँदैन. आधिकारिक स्रोतलाई मात्र हामीले विश्वास गर्नु पर्यो, त्यसलाई मात्र मान्नु पर्यो. अब मलाई के लाग्छ भने अब पर्सिदेखि नै भोटेकोसीमा आएको बाढीको भिडियोलाई भाइरल बनाउन थाल्छन् मान्छेले कि फलान ठाउँमा यस्तो आयो उस्तो आयो भनेर. त्यस्तोबाट हामी एकदमै सतर्क हुनुपर्छ र सबैजना चाहिँ कस्तो नै एउटा नैतिक रूपमा पनि जिम्मेवार हुनु पर्यो. भाइरल हुने नाममा जथाभावी चाहिँ नि भिडियोहरू पोस्ट गर्दिन भएन, मैले उहाँहरूलाई पनि अनुरोध गर्छु भने सबैजनाले चाहिँ नि एकदमै सही सूचनाको स्रोत र आधिकारिक निकायलाई मात्र फलो गर्ने र यो सूचना चाहिँ रेगुलर बेसिसमा लिने, आफू पनि सुरक्षित हुने अरूलाई पनि सुरक्षित हुन लगाउने. र कसरी सुरक्षित हुने भन्ने कुरा त जुन हामीको एपेक्स बडी छ उहाँहरूले चाहिँ डिटेल एडभाइजरी दिने हाल्नुहुन्छ. बाढी आउन सक्ने पहिरो आउन सक्ने क्षेत्रमा के गर्नुपर्छ भन्ने कुराको बारेमा डिटेलमा त्यो जानकारी आइ नै हाल्छ.
1: हस्, समय सम्वादको लागि धन्यवाद.
0: हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद.
1: हामीसँग हुनुहुन्थ्यो जलवायु तथा मौसम विज्ञ उज्जवल उपाध्याय. आगामी बिहिबार शुक्रबार शनिबार आइतबार र सोमबार लामो तथा छोटो दूरीको यात्रा नगर्ने, अझ विशेष गरी शुक्रबार शनिबार र आइतबार यी तिन दिन त हवाई यात्रा पनि दुरुह, शनिबार त ठप्पै हुने खालको मौसमको अवस्था भनेर उहाँले प्रक्षेपण गर्नुभएको छ. यो फेरि पूर्वानुमान हो र अहिलेसम्म उपलब्ध भएका तथ्य र तथ्याङ्कका आधारमा, तर सतर्क हुनु राम्रो, त्यस्तो भएन भने त झनै राम्रो. नमस्कार.
2: स्वदेश एफएम 93.2 MHz. यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ. राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: धन्यवाद.
2: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको छ, अध्यक्षज्यूले नै सञ्चालन गरिरहनु भएको छ बैठक. मोबाइल चाहिँ स्विच अफ गर्नुहुन्छ कि भित्र बाहिरै मोबाइल बुझाएर जानुपर्छ, भित्र चाहिँ प्रवेश गर्नुपर्छ?
3: अब यो चाहिँ यो प्रोपोगन्डाका लागि तपाईँको प्रश्न हो यो
2: तपाईँ
3: पहिले त तपाईँले यो प्रश्न गर्नुभन्दा पहिले नेकपा एमालेको महाधिवेशनबाट पारित भएको विधानको धारा 18 18 कको 4 को ध्यान आकर्षण गर्न चाहन्छु कि अध्यक्षका क्षेत्र अधिकार र महासचिवका क्षेत्र अधिकारहरूको बारेमा
2: महासचिवलाई विधान रटाउनु पर्यो क्या? अब त्यसो भए हामीलाई नरटाउनु,
3: स्पष्ट व्यवस्था गरेका छ। हामी बाहिरी हल्ला भन्दा पनि विधानको औपचारिक व्यवस्थाबाट पार्टी सञ्चालन हुन्छ भन्ने कुरा तपाईँलाई मैले गम्भीरतापूर्वक ध्यान आकर्षण।
2: अनि त्यो महासचिवलाई थाहा छैन विधानको त्यो बुदा चाहिँ
3: महासचिवलाई थाहा छ र त महासचिवले पनि त्यसलाई स्वीकार गरेर आरामले चाहिँ त्यो चाहिँ दृश्यावलोकन गरेर हेर्नुभयो त बस्नुभयो त
2: मोबाइल स्विच अफ गरेर चाहिँ कसलाई जिम्मा लाउनुहुन्छ बाहिर?
3: मोबाइल स्विच अफ गर्नु पर्दैन, मोबाइल स्विच अफ, मोबाइल त सामान्य बिहा वर्तमानमा जाँदा पनि ठुलो होलमा जाने गरिन्छ, तर मोबाइल स्विच अफ गर्नु भन्ने कुनै निर्देशन छैन। हामीले आफ्नो हातमा मोबाइलहरू हातमै छन् हजुर,
2: होइन घन्टी बजेपछि त उठ्नुपर्छ होला नि त, स्ट्यान्ड अप आउँछ होला नि त अध्यक्षज्यूबाट।
3: होइन त्यस्तो छैन, त गलत कुरा हो, घन्टी बजे पनि उठ्नु पर्दैन। कमिटीको बैठक सञ्चालनका आफ्ना केही प्रोसिडियरहरू, केही नियमहरू, केही आचार संहिताहरू हुन्छन्, त्यो आचार संहिता प्रोसिडियर र नियमहरूलाई पालना गरेर सबै केन्द्रीय कमिटीका सदस्यहरू आफ्नो विचार राख्न, आफ्नो मत जाहेर गर्नका निम्ति साथीहरूका कुराहरू सुनेर बडा सजगतापूर्वक बैठकमा बसेका छन् र बसिरहेका छन्।
2: शङ्कर पोखरेलजीको नेतृत्वमा चाहिँ सुझाव संकलन समिति बन्यो, रामबहादुर थापा बादल संयोजक बन्नुभयो। पहिला शङ्करजीले एउटा लेख्नु प्रतिवेदन, त्यसपछि रामबहादुर थापा बादलले अर्को प्रतिवेदन लेख्नुभयो, अन्तिम आवरमा आएर प्रदीप गिवालीको प्रतिवेदन चाहिँ पारित हुने चरणमा पुग्यो भनेपछि यो के भएको यस्तो?
3: प्रदीप गिवाली न कार्यदलको सदस्य हो, न उहाँको त्यहाँ चाहिँ उपस्थिति कहीँ पनि देखिँदैन, त्यो तपाईँहरूको मिडियामा देखिने कुरा हो। मूल कुरो के हो भने कार्यदलले आफ्नो काम सम्पन्न गरेपछि कार्यदलको बैठकले प्रतिवेदनको फाइनल ड्राफ्ट गर्नका निम्ति आफ्नो संयोजक बादलजी र सदस्य सचिव शङ्करजीलाई त्यसको जिम्मेवारी दियो। बादलजीले शङ्करजीलाई लेख्न भनेर भन्नुभयो, शङ्करजीले सदस्य सचिवको हैसियतले एउटा प्रतिवेदन तयार गर्नुभयो, व्यक्तिले सरसर तयार गरेको ड्राफ्टमा संयोजकका केही चाहिँ असहमति रहे र संयोजकले आफ्नो पनि गरे ड्राफ्ट तयार गर्नु भने स्वत ड्राफ्ट दुईटा भए, दुईटा ड्राफ्ट भइसकेपछि समितिमा छलफल भयो, छलफल भएपछि यी दुईटै आएका सुझावहरूलाई ध्यानमा राखेर दुईटै ड्राफ्टलाई मिलाएर एउटा साझा दस्तावेज तयार गर्नका निम्ति पार्टीका वरिष्ठ उपाध्यक्ष संयोजक, अर्का उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शङ्कर पोखरेललाई जिम्मा दिएपछि तेस्रो प्रस्ताव आयो, त स्वाभाविक हो। तेस्रो प्रस्ताव सचिवालयले सर्वसम्मत पारित गरेर चाहिँ अगाडि बढाइसकेको छ र त्यो सर्वसम्मत पारित भएको प्रस्तावको आधारमा त्यसका महत्त्वपूर्ण अहिले तत्काल गर्नुपर्ने कामहरूलाई समेटेर अध्यक्षको प्रतिवेदनमा ती समावेश भएर आइसकेपछि यो पार्टीको आन्तरिक बिजनेस हो, यो कुनै बहस, सार्वजनिक बहस गरेर पक्ष र विपक्षमा मान्छे जनमत तयार गर्ने कुरा होइन नि त। एउटा
2: छैन तर चाहिँ अब उहाँको फेभरकै, उहाँको भनौँ न गुणगान गाएकै, अर्थात् उहाँलाई चाहिँ अलिकति प्रशंसा गरेकै प्रतिवेदन आउनुपर्ने स्थिति किन बन्यो एमालेमा भन्यो क्या अध्यक्षज्यूको?
3: प्रशंसा गर्ने प्रतिवेदन नै छैन नि,
2: होइन तलबाट त परिवर्तन चाहिन्छ नेतृत्व भनेर चाहिँ व्यापक सुझाव आएको छ नि त, होइन?
3: यस्तो छ, सबभन्दा पहिले त तपाईँले गत जेठ 4 8 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको बैठक र बैठकले कार्यदल गठन गर्ने र कार्यदललाई दिएको टिओआर हेर्नु पर्यो। त्यो टिओआर पार्टीबाट जारी गरेको अपानीमा प्रश्न छ, त त्यो टिओआरमा कसलाई हटाउने र कसलाई राख्ने भन्ने टिओआर थिएन। त्यो टिओआरको सार भनेको चाहिँ पार्टी पुनर्गठन भनेपछि पुनर्गठनको कुरा त एउटा विहङ्गम विषय हो, पुनर्गठनलाई सत्ता लेनदेनको विषय बनाउने भनेर चाहिँ हाम्रो छलफल पनि थिएन र टिओआर पनि थिएन। तपाईँलाई मैले यसमा अलिकति गम्भीरतापूर्वक कतै प्रति टिल नभइकन गम्भीरतापूर्वक तपाईँलाई म के ध्यान राखौँ भन्दाखेरि पुनर्गठन भनेपछि पार्टीको पुनर्गठन भनेपछि कुनै पनि दलले आफ्नो संगठनात्मक संरचना, त्यसको नेतृत्व प्रणाली, त्यसको कार्यशैली, त्यसको कार्यपद्धति, त्यसको वैचारिक दिशा, त्यसको नीति र जनसम्बन्धहरूलाई पुनर्व्यवस्थित गर्ने चाहिँ प्रक्रिया हो यो पुनर्गठन भनेको। यो पुनर्गठनको अन्तरिय आत्मसमीक्षा हो, शक्ति सम्बन्धहरूको पुनर्सन्तुलन हो, वैचारिक पुनर्जागरण हो, संगठनात्मक पुनर्जीवन गर्नका निम्ति कस्ता कस्ता कार्यक्रमहरू ल्याउन जरुरी छ भनेर कार्यदलले सुस्पष्ट आफ्नो केन्द्रीय कार्ययोजना सहित लिएर आउनु भनेको हो। त्यसभित्र चाहिँ अब पुनर्गठनभित्र धेरै चिजहरू पर्छन्। तपाईँले उठाउनु भएको कुरा पनि जस्तो चाहिँ पुनर्गठन संगठनात्मक क्षेत्रको पुनर्गठनको कुरा हुन्छ, त्यसभित्र चाहिँ केन्द्रदेखि वडा तहसम्म पुनर्गठन गर्ने जिम्मेवारी अधिकारको पुनर्बाँटफाँट गर्ने र पार्टीको सुदृढीकरण गर्ने, शुद्धिकरण गर्ने, पुनर्जागरण गर्ने, पुनर्गठन गर्ने, रूपान्तरण गर्ने हुन्छ। नेतृत्वको पुनर्गठन पनि हुन्छ तलदेखि माथिसम्म। त्यसमा नेतृत्व चयनको प्रक्रियामा व्यापक सुधार गर्ने, नयाँ नेतृत्वको अवस्था के छ त्यसलाई हेर्ने, त्यसमा अर्को वैचारिक पुनर्गठनको कुरा पनि हुन्छ। विचारको तहमा, नीतिको तहमा कार्यक्रमको पुनर्गठनको कुराहरू हुन्छ, नाराको समयानुकूल समीक्षाको कुरा हुन्छ, पुनर्व्याख्याको कुरा हुन्छ, नयाँ विश्लेषण संश्लेषणको कुरा हुन्छ, नयाँ दृष्टिकोण बनाउने कुरा हुन्छ।
2: अहिले एउटा कुरा, अब पार्टी अध्यक्षलाई चाहिँ अलिकति विश्राम दिएर व्यवस्थापन गरेर उहाँको सम्मानजनक बहिर्गमन गराएर वा विदाई गरेर चाहिँ नयाँ ढङ्गले एमालेलाई लैजानुपर्छ भन्ने मुद्दामा चाहिँ तपाईँहरू किन एक ढिक्का हुन सक्नु भएको छैन?
3: अहिले तपाईँले केन्द्रीय कमिटी, तपाईँले यो बाहिर आउँदा हिजो छलफलको ट्रेन हुँदा त्यहाँ व्यक्त भएका विचारहरू हेर्दा पुनर्गठनको शब्दलाई सत्ता परिवर्तन, व्यक्ति परिवर्तन मात्रै पुनर्गठन हो भन्ने त्यसको व्याख्या जसरी चाहिँ गएर बाहिर बनाइएको छ त्यो गलत हो र त्यसले पुनर्गठन पार्टीको विद्यमान संरचना, त्यसको नेतृत्व प्रणाली, विचार र सम्बन्धलाई चाहिँ हामीले विचारसँग जोडेर, नीतिसँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ। संगठनात्मक क्षेत्रमा के समस्या हुन्, वैचारिक क्षेत्रमा के समस्या हुन् र नेतृत्वको चाहिँ औचित्य र आवश्यकताको चाहिँ के परिस्थिति हो भन्ने विषयलाई समेत ध्यानमा राखेर केन्द्रीय कमिटीमा बडा शानदार चाहिँ के अरे बहस भइरहेछ। त्यसो हुनाले यहाँ समस्या कहाँनिर रह्यो भने पुनर्गठन भन्ने विषय चाहिँ एउटा फकट व्यक्ति परिवर्तन गर्ने मात्रै हो भनेर चाहिँ अगाडि बढाउँदाखेरि समस्या भइरहेछ। त्यसैले हाम्रो बुझाइ, पार्टीभित्रका साथीहरूको बुझाइ र मिडियाका साथीहरूको बुझाइमा चाहिँ व्यापक अन्तर्बोध, म चाहिँ तपाईँ मार्फत सम्पूर्ण मिडियाका साथीहरू र सञ्चारकर्मी साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो पार्टीको सुदृढीकरण, शुद्धिकरण र पुनर्जागरण र पुनर्गठन गर्ने, रूपान्तरण गर्ने कुरा त जरुरी छ भन्ने कुरामा हामी एकमत छौँ। त्यो भनेको के हो भने विद्यमान पार्टीको संरचना, त्यसको विचार, त्यसको नेतृत्व प्रणाली, त्यसको संस्कृतिमा पुनर्गठन गरेर सम्बन्धहरूलाई नयाँ आवश्यकता, उद्देश्य र परिस्थिति अनुसार पुनर्व्यवस्थित गर्न पर्दछ। त्यो पुनर्व्यवस्थित गरिएन भने पार्टी चाहिँ चलेको देखिन्छ तर जनमत चाहिँ फर्कन सकिँदैन भन्ने विषयमा पार्टी केन्द्रीय कमिटी कहाँ व्यक्त विचारहरूलाई हेर्दाखेरि साथीहरूको एकमतले पार्टी पुनर्गठनको बहुआयामिकतालाई चाहिँ संकुचन गरेर एउटा व्यक्ति परिवर्तन गरी चाहिँ एमाले खुर्रै कुद्छ भन्ने जो निष्कर्ष,
2: भनेपछि अब केपी शर्मा ओलीको विकल्प छैन, सिधै भन्नुहोस् न, नघुमाएर अगाडि बढ्नुहुन्छ, उहाँलाई कसैले उठाउनु मिल्दैन,
3: होइन, नेतृत्वको औचित्य र आवश्यकता हुन्छ। हामीले अहिले भन्दै 8-9 महिना अगाडि अत्याधिक बहुमतका साथ नेतृत्व निर्वाचित गरेर आएका
2: छौँ। घुमाएर कुरै नगर्नुहोस् है राजेन्द्र गौतमजी, ओलीको विकल्प छैन
3: सिधा नेतृत्व बहिर्गमनको, नेतृत्व निर्माणको, नेतृत्व प्रणालीको पनि आफ्नो विधि हुन्छ, एउटा प्रक्रिया हुन्छ, एउटा अभ्यास छ, एउटा परम्परा छ, एउटा वैधानिकता छ नि त।
2: योगेश भट्टराईजीले भनिसक्नु भएको छ नि त, अब
3: त्यसको आधारमा नेतृत्व परिवर्तन हुन्छ भन्दा
2: योगेश भट्टराईजीले त भनिसक्नु भएको छ नि त, अब विकल्प छैन, नेतृत्व परिवर्तनको विकल्पै छैन भन्नु भएको छ क्या योगेशजीले हिजो पनि।
3: होइन, कसले के भन्नु भन्दा नि केन्द्रीय कमिटीले, समग्र केन्द्रीय कमिटीले के भन्छ भन्ने हो नि त। केन्द्रीय कमिटीको स्पिड के छ भन्ने हो, केन्द्रीय कमिटीमा छलफल भइरहेछ कसरी भन्ने कुरा हो,
2: होइन
3: एकदम बिल्कुल।
2: तर ओलीलाई हटाउनु मिल्दैन अध्यक्षबाट,
3: अहिले त विषय नै एजेन्डै छैन, त्यहाँभित्र केन्द्रीय कमिटीमा प्रवेशै पाएको छैन, विधि अभ्यास परम्पराको हिसाबले
2: के गर्ने, अब एजेन्डा कहाँबाट आओस् त, प्रतिवेदनमा फुलबुट्टा भरेर प्रदीप ज्ञवालीजीले पढाइ नै सक्नु हो, होइन कार्यकर्ताहरूले बनाएका सुझावहरू कहाँ पुगेर केन्द्रीय कमिटीमा,
3: अब त्यो चाहिँ अब कसले बनायो बनाएन, कसको के कन्ट्रिब्युसन छ भन्ने कुरा मा तपाईँले जुन पात्रको नाम उचालिरहनु भएको छ मिडियाभित्र उहाँ स्वयंले सोध्नुहोस् न उहाँले बनाएको हो कि होइन भने उहाँले भन्नुहोला नि त।
2: हस् राजनजी, तपाईँहरू एकदम राम्रो तरिकाले चाहिँ एमाललाई अगाडि बढाउनु, समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।

भार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
12: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा।

0: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन
1: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम सुरु। पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसङ्घको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान। राष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकरबीच भेटवार्ता। बाढी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने। पोखरा विमानस्थलमा फ्लाइ दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम सुरु भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ्न सक्ने उहाँको भनाइ छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि 1-2 ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेस प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सिदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि सुरु हुने ठूलो वर्षा र बाढीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य बाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफुल बगैँचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्युयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट
सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्स बीच भेटवार्ता भएको छ। न्युयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढी, राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्युयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोसी बाढी पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात् झन्डै 4 अर्ब 74 करोड रुपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकर बीच पुनर्निर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसङ्घको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्युयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको छ। न्युयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान सुरु गर्दैछ। अङ्ग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:30 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमअनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। काङ्ग्रेसले यही 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ्ने चेतावनी दिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ्न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एलनिनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4.90 करोड मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एलनिनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इन्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्यान्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15%भन्दा धेरैले बढ्न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्यान्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारबन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम सुरु। पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान। परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता। बाढी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप $31 मिलियन दिने। पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झन्डै 5 करोड मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समयसँगै अघि बढ्दै

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
3: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
3: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
3: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
4: साली नदीको शिर,
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको एसी अर्थात लिङ्गो ठडाएसँगै इन्द्र जात्रा सुरु भएको छ। बिहान 7:47 सायतमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्र जात्रा आजदेखि सुरु भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठडाएपछि औपचारिक रूपमा इन्द्र जात्रा सुरु हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने अर्थात इन्द्र जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। इन्द्र जात्रा अन्तर्गत पर्सि असोज 9 गते कुमारी रथयात्रा अन्तर्गत तल्लो टोल यात्रा प्रारम्भ हुनेछ भने 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। असोज 13 गते मंगलबार नानीचा यात्रा हुन्छ। त्यसै दिन राति 9:25 साइतमा इन्द्रध्वज ढालेपछि इन्द्र जात्रा सकिन्छ। आजैदेखि इन्द्र जात्रामा प्रदर्शन गरिने मझिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलुकेशी, देवी नाच, महाकाली नाच, आकाश भैरव, समय बजी सजाएर राख्ने लगायत परम्परागत सांस्कृतिक मूर्ति नाच जस्ता धार्मिक गतिविधि सुरु हुने गर्छन्। काठमाडौँ जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम भइरहेको छ। माइतीघर बानेश्वर सडक खण्डको जिल्ला अदालत अगाडि पैदल यात्रुको चाप बढ्दै गएपछि सुरक्षित रूपमा सडक वारपार गर्न आकाशे पुल निर्माण भइरहेको हो। यसै गरी बबर महलसँगै शान्तिनगर क्षेत्रमा पनि आकाशे पुल निर्माणको काम अघि बढाइएको छ। यो क्षेत्रमा जेब्रा क्रसबाट सडक पार गर्ने पैदल यात्रुको संख्या धेरै हुने गरेको छ। आकाशे पुल नहुँदा व्यस्त सडकमा गाडीको चापका बीच पैदल यात्रु जोखिम मोलेर सडक पार गर्न बाध्य हुँदै आएका छन्। एक वर्ष अघि नै निर्माण प्रक्रिया सुरु भए पनि पछिल्लो समय मात्रै आकाशी पुल निर्माणले केही गति लिएको छ। अहिले निर्माण स्थलमा संरचना तयार गर्ने, फलामी संरचना जडान र अन्य निर्माण सम्बन्धी गतिविधि भइरहेका छन्। भौतिक पूर्वाधार मन्त्रालयले बबर महलमा आकाशी पुल निर्माणका लागि 2,50,00,000 रुपियाँ र मीन भवन क्षेत्रमा आकाशी पुल निर्माणका लागि 4 करोड रुपियाँ बजेट छुट्याएको छ। र वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमालेको 94 वर्षको उमेरमा निधन भएको छ। उहाँको ललितपुर सुमेरु अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको छोरा राकेश सवालेले जानकारी दिनुभयो। कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही बेरमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उहाँको पार्थिव शरीरलाई महानगरपालिकाले सम्मानसहित अन्त्येष्टि गर्ने जानकारी दिनुभयो। उहाँले 81 वर्षको उमेरदेखि 3 वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन सङ्ग्रहालयमा प्रदर्शित छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम सुरु पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह काठमाडौँ उपत्यकामा मनाइने इन्द्रजात्रा सुरु बसन्तपुरमा बिहान इन्द्रध्वजा सहितको लिङ्गो ठडाइयो र जिल्ला अदालत काठमाडौँ अगाडि र शान्तिनगर क्षेत्रमा आकाशी पुल निर्माणको काम चल्दै बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ नमस्कार

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वास

0: सिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98553938 र 98555542।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 98452028 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। इन्द्र जात्रा आजबाट विधिवत रूपमा सुरु भएको छ। आज बिहान 7:41 बजेको शुभ साइतमा इन्द्रध्वज स्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा सुरु भएको हो। आजको 8 दिनसम्म चल्ने इन्द्र जात्राको पहिलो दिन पुलुकिसी लाखे र सप भक्कु निकाल्ने परम्परा छ। विशेष गरी आजको दिनलाई उपाकु भनिन्छ। आज साँझ नेवार समुदायको समुदायले मृतकको सम्झनामा बत्ती बाल्दै नगर परिक्रमण गर्ने परम्परा पनि रहिआएको छ। इन्द्र जात्राको अन्तिम दिन नाचिया यामा इन्द्र ध्वजा ढालेपछि जात्रा समापन हुनेछ। भरतपुर आँखा अस्पतालकी बाल आँखा रोग विशेषज्ञ डाक्टर मनिषा श्रेष्ठले जन्मिएको 2 वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्ने बताउनुभयो। 2 वर्षसम्ममा आँखाको विकासक्रम 80% हुने जनाउँदै उहाँले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताउनुभयो। उहाँले बालबालिकाको 2 वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो। यो समयलाई सुनौलो 1000 दिन पनि भनिन्छ। यो समयमा नसकेमा 8 वर्ष नकटाउन उहाँले सुझाव दिनुभयो। शिशुको वृद्धि मस्तिष्क विकास पोषण र हेरचाहका हिसाबले अति नै महत्त्वपूर्ण मानिन्छ। राम्रो पोषण मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबुत हुन्छ र यसको असर पछि सिकाइ स्वास्थ्य र समग्र जीवनमा देखिन्छ। यही समयमा आँखा परीक्षण समेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ। यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसले आज देशीभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छुटपुट स्थान बाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिराहा सप्तरी सर्लाई र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा पनि विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछन्। त्यसमा 1 सभापति 1 महिला सहित 2 उपसभापति 1 सचिव र 1 सहसचिव निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्य समिति सदस्य मध्येबाट मनोनयन गर्ने प्रावधान छ। आज प्रत्येक पालिकाबाट 5 पदाधिकारी नेतृत्व आउँदा काङ्ग्रेस हाक्न पालिकामा 3,765 नेतृत्व चयन हुनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: परदेश

0: तपाईको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। मुगुमा ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका गुरा देवता विजय गुरा लगायत देवताको परम्परागत मेला सुरु भएका छन्। असोज नवमीदेखि सुरु भएका यी मेला पूर्णिमासम्म सञ्चालन हुने भएकाले जिल्लाका विभिन्न गाउँ बस्तीमा चहलपहल बढेको छ। छायानाथ रारा नगरपालिका सोरु गाउँपालिका र खप्ताड गाउँपालिकाका विभिन्न स्थानमा गुरा देवता विजय गुरा सुमैजु कालाज गुरा हट्टीनाथ कङ्गाला केसीनाथ कालानाथ र लाटो सुमैजुलाई देवताको पूजा आजा गर्ने परम्परा छ। असोज नवमीदेखि पूर्णिमासम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने छायानाथ रारा नगरपालिका छका गुरा देवताका पुजारी भक्त बहादुर एडीले बताउनु भयो। उहाँका अनुसार गुरा देवताको मेला सुरु भएपछि गाउँमा भक्तजन तथा स्थानीयहरूको सहभागिता बढेको छ। स्वरूप गाउँपालिका तिनका गुरा देवताका धामी लोकबहादुर डाङ्गरले धार्मिक आस्थाका कारण आसपासका गाउँसँगै जिल्लाका विभिन्न बस्तीबाट भक्तजन देवताको दर्शन तथा मेला हेर्न आउने गरेको बताउनु भयो। र परराष्ट्र मन्त्री श्री शेर खनालले सुलोभा गणतन्त्रका विदेश तथा युरोपेली मामिला मन्त्री जुराज ब्लानरसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल र सुलोभा गणतन्त्र बीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो। भेटका अवसरमा दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको थियो। परराष्ट्र मन्त्री खनालले महासभाको अवसरमा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता द्विपक्षीय सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्दै आइरहनु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
11: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ टेकमाइललाई

0: त तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 98 4 91 95 225
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
7: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-550-77-061 र 98-550-77-053
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
8: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 MHz

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घको 21 महासभाको उच्च स्तरीय सप्ताहका अवसरमा न्युयोर्क स्थित होटल लोट्री न्युयोर्क प्यालेसमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूले उच्च स्तरीय मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। सशक्तिकरण भन्नाले ग्लोबल साउथ नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा रूपान्तरण हुनुपर्छ भन्ने हो। हामीले अरूले तयार गरेका कार्यसूची कार्यान्वयन गर्नेमा मात्र सीमित हुनु हुँदैन। हाम्रो भविष्य निर्माण गर्ने नियम निर्माण संस्थाहरूको सञ्चालन र नीति निर्माणका लागि हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ, मन्त्री खनालले भन्नुभयो। नेपाल समूह 77 तथा चीन र असंलग्न आन्दोलनको सक्रिय सदस्यका रूपमा विकासशील विश्वको ऐक्यबद्धताप्रति दृढ विश्वास राख्दै आएको उल्लेख गर्दै उहाँले पूर्वीय दर्शनको वासुदैव कुटुम्बकमको अवधारणाले मानव जातिको साझा भविष्यलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। विश्वको आधार मानव जाति निर्णय प्रक्रियामा सीमाङ्कित रहँदा विश्वव्यापी समृद्धि दिगो हुन सक्दैन, उहाँले भन्नुभयो। मन्त्री खनालले विश्वव्यापी खनाल प्रशासन प्रणालीको तत्काल लोकतान्त्रिकरण आवश्यक रहेको बताउनुभयो। चीनको पुलान काउन्टिनको ताक्लाकोटका स्थानीय अधिकारीले चिनिया मदिरा नपठाउने प्रतिबद्धता जनाएका छन्। हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई लगायतको टोलीले गरेको आग्रहलाई चिनिया टोलीले सकारात्मक रूपमा लिँदै अवैध मदिरा नपठाउने प्रतिबद्धता जनाएको हो। ताक्लाकोटका स्थानीय अधिकारीले अनौपचारिक रूपमा भएको छलफल कार्यक्रममा सार्वजनिक रूपमा अवैध चिनिया मदिरा नपठाउने प्रतिबद्धता व्यक्त गरेको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनुभयो। चिनिया मदिरा हुम्ला जिल्ला निकासी हुँदा मदिरा सेवनपछि झै झगडा बढेको सेवन गर्ने बिरामी परेको जस्ता असर देखिएको नेपाली अधिकारीले ताक्लाकोटका स्थानीय अधिकारीलाई जानकारी गराएका थिए। चिनिया अधिकारीका अनुसार हुम्लाका व्यापारीबाट चिनिया मदिरा पठाउने माग धेरै आएपछि लाप्चा नाकामा सञ्चालन भएको व्यापार मेलामा पठाउने गरिन्थ्यो। अब भने सरकारी पक्षबाट नपठाउनका लागि गरिएको आग्रहलाई सकारात्मक रूपमा लिएको उहाँले जानकारी दिनुभयो। कर्णाली प्रदेशका 10 मध्ये 3 जिल्ला वन्यजन्तु अपराधका अति संवेदनशील जिल्लामा परेका छन्। वन्यजन्तुको अवैध शिकार चोरी निकासी जस्ता अपराधका दृष्टिले डिभिजन वन कार्यालय सुर्खेतले सुर्खेत डोल्पा र हुम्ला अति संवेदनशील जिल्ला मानेको हो। सुर्खेतमा जरायो र बदेल डोल्पामा हिउँ चितुवा र हुम्लामा हिउँ चितुवा सहित जङ्गली घोडा र कस्तुरी जस्ता वन्यजन्तुको बढी अपराधजन्य गतिविधि हुने भएपछि वन कार्यालयले यी जिल्लालाई अति संवेदनशील जिल्लाको रूपमा लिएको छ। यसै गरी दैलेख सल्यान र रुकुम पश्चिम जाजरकोटलाई मध्यम संवेदनशील जिल्लाका रूपमा राखिएको छ। यी जिल्लामा बदेल रतुवा घोरल र रेड पाण्डा बढी हुने गर्दछन् भने जुम्ला कालीकोट र मुगुमा हालसम्म वन्यजन्तु अपराधका कुनै पनि घटना दर्ता नभएको न्यून संवेदनशील जिल्लामा राखिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत राधाकृष्ण दासले बताउनुभयो। कर्णाली प्रदेशमा मानव वन्यजन्तु दण्डमा हालसम्म 269 घटना भएका छन्, जसमा 170 परिवार प्रभावित भएका छन् भने 86 जनावर मारिएका छन्। 3 मानिसको मृत्यु भएको छ भने 10 घाइते भएका छन्। मारिएका जनावरमा पशुधन नोक्सानी गर्ने बाख्रा भेडा याक गाई भैँसी छन्। वन्यजन्तुबाट दैलेखमा 2 र सल्यानमा 1 को मृत्यु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ। नेपालको संविधानको धारा 149 उपधारा 2 खण्ड ख र ग बमोजिम जिल्ला न्यायाधीश पदमा आपूर्ति पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो। आयोगले आन्तरिक खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ। आयोगले सार्वजनिक गरेको सूचना अनुसार आन्तरिक खुल्लातर्फ 2 खुल्लातर्फ 1 र दलित समूहतर्फ 1 गरी जिल्ला न्यायाधीशका लागि कुल 4 पदमा प्रतिस्पर्धा हुनेछ। आयोगले आवेदन दिने परीक्षार्थीले आन्तरिक खुल्लाका लागि 2,000, खुल्लाका लागि 2,000 र प्रत्येक समावेशीका लागि 500 रुपियाँ थप दस्तुर बुझाउनु पर्ने उल्लेख गरेको छ। र सिन्धुली जिल्लामा साना सिँचाइ आयोजना प्रभावकारी बन्दै गएको छ। ठुला सिँचाइ आयोजनाले समेट्न नसकेका स्थानमा साना आयोजना निर्माण गरी खेतीयोगी जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने भएपछि यसको प्रभावकारिता बढेको हो। विशेष गरी आकाशीय पानीमा निर्भर रहनुपर्ने पाखा र भित्ताका खेतीयोग्य जमिनमा साना सिँचाइ योजना मार्फत पानी उपलब्ध भएपछि किसानलाई राहत भएको छ। सिँचाइ सुविधा पुगेपछि सुक्खा मौसममा अझै रहने जमिनमा समेत तरकारी र तथा अन्य कृषि उत्पादन गर्न सहज भएको किसानले बताएका छन्। गोलजोर गाउँपालिका 2 किसान बेगबहादुर बसेलले साना सिँचाइ योजना अन्तर्गत यस वर्ष 2,34,432 रुपियाँको लागतमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुभएको छ। कृषि विकास कार्यालयबाट प्राप्त अनुदान र आफ्नो श्रम धानमा कार्यालयले तोकेको क्षमताभन्दा ठूलो पोखरी निर्माण गरेको उहाँले बताउनुभयो। पोखरी निर्माण भएपछि सिँचाइ अभावमा सुक्खा मौसममा बाँझै रहने 4 रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। तरकारी खेती गर्ने उद्देश्यले पोखरी निर्माण भएको उहाँले बताउनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9806568852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई

0: युद्धकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937738 मोबाइल 9855880002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: मी भाचे असतो सर. वस पाणीच आहे ना. तुरून ते काय म्हणून लागणार बरं. हेलिकॉप्टर चार्टर कर मग आला होता.
1: परखा दीपक
0: की ना
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र. वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ.

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अण्डमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोशी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिर भित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोशी बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै शुरू हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसुनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाडौँमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सि शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनी पछि बोर्डले विशेष गरेर पर्सि शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाई छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सि 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै सञ्चालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिना पछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 12:00 नेपाल खबरमा इन्द्र ध्वजा सहितको लिंगोट हड्याएसँगै काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सी 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रध्वजा सहितको यसी अर्थात लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्रजात्रा आउँदो असोज 13 चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढेको छ। सुन आज तोलामा 100 रुपियाँले बढेर तोलाको 3,02,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रुपियाँले घटेर तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 40 रुपियाँले बढेको छ। हिजो तोलामा 30 रुपियाँले घटेर तोलाको 4,775 रुपियाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको 4,815 रुपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। उहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयोर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधि मण्डलका एकजना सदस्य समेत उपस्थित रहेका थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराँतेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयो हासी जिम्नेजियमलाई, आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 ईपोनसहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 5:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नेछ जित्नुपर्नेछ। त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। नेपालले हिजो समूह चरणको खेलमा थाइल्याण्डलाई हराउँदै विजय शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5-सदस्यीय समिति गठन। भोटेकोशी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्ध बाबा सुरुङ मार्गमा आउँदो मंगसिर भित्रै गाडी गुडाउने तयारी, भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्र संघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन, दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी, र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
0: सम्पर्क 9765073089, 9804646182 र 9491595225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 9984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91 284।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
0: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका फोनहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
3: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना, स्यालरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना, स्यालरी 1078 दिराम, कमिस सेफ कुक 100 जना, स्यालरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना, स्यालरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन, माडी सम्पर्क 98426443211, 98142076704 र 98013589369।
4: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
3: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति, समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
5: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।
6: नेपालीपन को आभास, नेपाली मन को आवाज।
7: सुन हिउँ चुली पहाड़ पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
6: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। सरकारले आगामी दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले जारी गरेको 15 बुधे निर्देशन अनुसार अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिन, अनधिकृत काउन्टरहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न र कर्मचारीहरूका लागि परिचय पत्र अनिवार्य गर्न भनिएको छ। पर्वका समयमा हुने सम्भावित दुर्घटना तथा जोखिम कम गर्न लामो दूरीका सवारी साधनमा अनिवार्य दुईजना चालक राख्ने, यात्रा पूर्व चालकको मापसे तथा लापसे परीक्षण गर्ने, गाडीको यान्त्रिक अवस्था जाँच गर्ने र 15 र 17 वर्ष मुनिका बालबालिकालाई काममा नलगाउन कडा निर्देशन दिएको छ। त्यसै गरी मुख्य राजमार्गहरूको मर्मत सम्भार, प्रभावकारी अनुगमन, अतिरिक्त बसको व्यवस्था र काउन्टरहरूमा भीड़भाड़ हुन नदिने सुरक्षा प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई भनिएको भए पनि अग्रिम टिकट बुकिङ खुला हुने मिति भने आगामी छलफलपछि मात्र सार्वजनिक गरिने भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण विभिन्न जल विद्युत आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका कर्मचारी सहित 800 भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको र ती मध्ये केहीको सफेला परेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रतिनिधि सभामा जानकारी दिनुभएको छ। बाढ़ीका कारण 11 सञ्चालनमा रहेका र 6 निर्माणाधीन आयोजनामा क्षति पुग्दा 410 मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प हुनुका साथै प्रसारण लाइन र सबस्टेशनहरू ध्वस्त भएका छन्, जसको समग्र पुनरुत्थानका लागि करिब 3.9 अर्ब 62 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। सरकारले पीड़ित परिवारलाई राहत स्वरूप 5 लाख रुपियाँ र 6 महिनासम्म आधा तलब दिने घोषणा गर्नुका साथै प्रभावित 15 पालिकाका उपभोक्तालाई विद्युत महसुल छुट दिने, उद्धारमा खटिने सुरक्षाकर्मीलाई आईपीओमा 2% आरक्षण को व्यवस्था गर्ने र आगामी दिनमा हुन सक्ने थप भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद द्वे रमेश परसाई र यज्ञमणि नेउपानेले अदालतको कार्यशैली र विचाराधीन विषयमाथि प्रश्न उठाएको भन्दै नेकपाकी सांसद बलावती शर्माले कडा नियमावती जनाउनु भएको छ। शून्य समयमा परसाईले कम्युनिष्ट भाष्य र नेउपानेले न्यायालयले सरकारलाई काम गर्न नदिएको विषय उठाए लगतै सांसद शर्माले संविधानको धारा 105 र नियमावलीको हवाला दिँदै अदालतसँग जोडिएका विषय सदनमा उठाउन बन्देज गरिएको भन्दै नियमावती जनाउनु भएको हो। ती अभिव्यक्तिहरू तत्काल संसदीय रेकर्डबाट हटाउन उहाँले माग गर्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि असोज 9 गते शुक्रबारसम्म देशका विभिन्न भूभागमा हल्कादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार आगामी 3 दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा हावाहुरी समेत चल्न सक्नेछ। बिहिबार वर्षाको मात्रा अझ बढ्ने देखिएको छ। विशेष गरी कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ। शुक्रबार पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा जारी रहनेछ भने लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ। जापानमा जारी 20 एसियाली खेलकुदमा नेपालले पदकको खाता खोलेको छ। आज भएको कराते प्रतियोगितामा नेपालका तेन्जिङ शेर्पाले काश्य पदक जित्दै देशलाई पहिलो सफलता दिलाएका हुन्। तेन्जिङले पुरुष कुमिते 84 केजी भन्दा माथिको तौल समूहमा नेपालको तर्फबाट यो ऐतिहासिक पदक पक्का गरेका हुन्। टोयाहासी जिम्नेसियममा बुधबार भएको काश्य पदकका लागि भएको निर्णायक खेलमा उनले लाओसका खेलाड़ी वाथाना जाइसनलाई 1-9-1 को फराकिलो अंकले पराजित गरेका हुन्। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आज बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराउनु भएको हो। उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिनुभयो। उहाँले मन्त्रालयका निकायहरूसँग उच्च समन्वय गर्न पनि सुझाउनुभयो। भोटेकोसी बाढीको चुनौती पूर्ण समयमा कायम मुकायम कार्यकारी निर्देशकको मा सफल कार्य सम्पादन गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो। मन्त्री परिषदको असोज 2 गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो। काठमाडौँ उपत्यकामा रेडियो यन आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 63, 98550 77061 र 98550 77053।
3: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 63 59 र 98550 67 359।

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
0: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
1: दुबईको प्रतिष्ठित इसादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
0: निशुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी। सम्पर्क 98426243211, 98142076704 र 98013569।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 5553 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: चिन्ता चासोहरू राख्नु भएको छ त्यो सबैको म स्वागत गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु. लगभग 32-33 जना मान्य सांसदज्यूहरूले आफ्ना टिप्पणीहरू राख्दै गर्दा मैले
5: दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार. भटेकोसित थाहा त्रिशुली नदीको बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्. आज प्रतिनिधि सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पेश गर्नुभएको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणका 47 जना सहित माथिल्लो त्रिशुली 1 र स्वागढी लगायतका आयोजनामा कार्यरत व्यक्तिहरू बेपत्ता रहेका हुन्. मन्त्री श्रेष्ठले भटेकोसी बाढीपछि बेपत्ता भएका जलविद्युत आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताउनु भएको छ. उहाँका अनुसार बाढीबाट 11 आयोजना बन्द भएका छन् भने माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 1433 जना कार्यरत मध्ये 955 जनाको सकुशल उद्धार गरिएको छ. भौतिक संरचनातर्फ राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावट विद्युत घुमेको छ. कुल ऊर्जा क्षेत्रमा करिब 3 खर्ब 90 अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति पुगेको मन्त्रालयले जनाएको छ. पीड़ितका लागि प्राधिकरणको तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनाको आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ. यस्तै रासोपा सांसद मधु कुमार सौलगाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको आरोप लगाउनु भएको छ. आजको प्रतिनिधि सभाको शून्य समयमा सांसद सौलगाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको आरोप लगाउनु भएको हो. प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आग्रह गरेको छ. सिजपका अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्ति जारी गर्दै बाल बालिकामा अनुशासन नेतृत्व स्वयंसेवा र नागरिक जिम्मेवारी विकास गर्ने गैर सैनिक कार्यक्रम सकारात्मक भए पनि सैन्य प्रकृतिको तालिम र हतियार सम्बन्धी अभ्यास बाल अधिकारको दृष्टिले उपयुक्त नहुने उल्लेख गरेको छ. नेपालको संविधान बाल बालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धिलाई स्मरण गराउँदै सिजपले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य वा हतियार सम्बन्धी तालिम नदिन र कुनै पनि सुरक्षा वा कानून कार्यान्वयनका कार्यमा परिचालन नगर्न सरकार र संघीय संसदसँग माग गरेको छ. नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देवसाकेलाई साबिकै पदमा बहाल गराउन माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ. आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षीय छलफलमा बोलाएको हो. प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका साकेलाई सरकारले पदबाट हटाएर उहाँ अदालत पुग्नु भएको थियो. र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भागमा भारी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक रातिको समयमा र लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ. महासंघले भोलिदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक तथा यात्रुहरूलाई विशेष सावधानी अप्नाउन अपील गरेको हो. सार्वजनिक यात्रुवाहक तथा मालवाहकका सवारी साधन चलाउनु अघि बाटो र मौसमका अवस्थाबारे अनिवार्य जानकारी लिन भनिएको छ. महासंघले जोखिमयुक्त राजमार्गहरूमा सम्भावित अवरोध पछ्याउन डोजर तथा स्काभेटरहरू तयारी अवस्थामा राख्न भनी सम्बन्धित निकायसँग आग्रह गरेको छ. दिउँसो दुई बजेको थाहा अपडेट सकियो. अप्सरा बिदा हुन्छु. नमस्कार.
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: So this FM 93.2 MHz.

0: संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98451992484
1: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना
2: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित भएको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएको पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी 1 सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी 2 भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी 7 देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे। र पाँचौ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
3: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
4: दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
2: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 जना स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 जना स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 जना स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 जना स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
4: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी। सम्पर्क 98426443211, 98142076704 र 98013589369।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: समय सूचक का साथ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोडदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कडा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरुद्ध मेटाको कडा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढी अकाउन्टमाथि कारवाही। र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक जित्ने देशको संख्या 36 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सि शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आदि र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमिन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरुद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढाई चढाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाइ छ। प्रदूषकले नै मूल्य चुकाउनु पर्छ भन्ने सिद्धान्त दोहोऱ्याउँदै उहाँले बढी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रुपियाँ भन्दा बढी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढी लगायतका आयोजनाहरू बाढीबाट बढी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले तीन तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 देखि 50,000 रुपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 देखि जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुहिने र नकुहिने फोहोर नछुट्याई मिस्याएमा निष्कासन गरेमाका व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रुपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सडकमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रुपियाँसम्म जरिवाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2,00,000 रुपियाँसम्म जरिवाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रुपियाँसम्म जरिवाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कडा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार मन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: अनि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्कलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसियामा आएको बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नास्कका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्कले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ। नास्कले नमूनाको प्रोफाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोसी बाढीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिङ्गापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढी अकाउन्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढी सेल पेजहरूमाथि कारवाही गरिएको छ। यस्तै जनवरीदेखि जुनसम्म 1,13,000 भन्दा बढी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी बिदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिङ्कहरूमा क्लिक नगर्न तथा शङ्कास्पद अकाउन्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जिते को छ। कराने तर्फका खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभिचेजमा लाओसका सायासान भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 4:45 सुरु हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै विजय सुरुवात गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। सन् 2019 हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण 17 रजत र 10 काँस्य सहित 69 पदक जित्दै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग, फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कडा जरिवानाको प्रस्ताव, सामाजिक सञ्जालमा ठगी विरुद्ध मेटाको कडा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढी अकाउन्टमाथि कारवाही, र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81, वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घंटा 01-597-1222 में कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नु हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: कृषि मन्त्र नार्क सँग,
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको बसन्तपुरमा रहेको हनुमान ढोका दरबार अगाडि आज बिहान 7:47 को शुभ सायदमा इन्द्र ध्वजा सहितको लिङ्ग ठडाएसँगै यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। जात्राको मुख्य आकर्षण मानिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अन्तर्गत असोज 9 गते तल्लो टोल र 10 गते माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यसै गरी असोज 13 गते नानीचा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रजोज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिबा लाखे, हलचोको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि आज परम्परागत इन्द्र जात्रा शुरू भएको छ। टोलटोलमा इन्द्रको मूर्ति स्वरूप सानो लिङ्ग ठडाएपछि इन्द्र जात्रा शुरू भएको हो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको चुरोट तथा श्रुतिजन्य पदार्थ बरामद गरेको छ। विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिन मार्फत सुरक्षा जाँच गर्ने क्रममा शंका लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा श्रुतिजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक राजकुमार सेलोवालका अनुसार विभिन्न ब्रान्डका 720 प्याकेट चुरोट तथा 69 पोका श्रुतिजन्य पदार्थ बरामद भएको हो। ललितपुरको भारदेउमा चुनढुङ्गा खानी सञ्चालनको विषयलाई लिएर विवाद सृजना भएको छ। सरकारले भारदेउ सिमेन्ट एण्ड स्टोन इन्डस्ट्रिजलाई झण्डै 4 हेक्टर वन क्षेत्रमा 10 वर्षका लागि खानी सञ्चालन गर्न अनुमति दिएपछि रुख कटानको विरोधमा स्थानीयवासीले सड़कमा खाल्डो खनेर अवरोध पुर्याएका छन्। विवाद समाधानका लागि हिजो प्रमुख जिल्लाधिकारी नरहरि घिमिरे सहितको टोलीले स्थानीयवासी, पालिका र खानी सञ्चालकसँग छलफल गरेको छ। कोन्जोसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले निर्णय मन्त्री परिषदबाटै भएकाले पालिकाको भूमिका सीमित रहेको बताउनुभयो। खानी सञ्चालक शेखर महतले भने सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर काम अघि बढाएको बताउनु भएको छ। र काठमाडौँ उपत्यकाको सेप्टिक ट्याङ्की सफाई सेवालाई प्रभावित हुन नदिन पूर्वाधार विकास मन्त्रालयमा सरकारवालाबीच छलफल भएको छ। निर्माणाधीन दिशाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै 8-10 महिना लाग्ने भएकाले त्यो समयसम्मका लागि तत्काल वैकल्पिक र अस्थायी व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका सचिव राजेन्द्र बमले जानकारी दिनुभयो। प्रशोधन केन्द्र निर्माणमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। काठमाडौँमा खानेपानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बागमती सभ्यता एकीकृत विकास समिति र सफाई व्यवसायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायको आह्वान। काठमाडौँ उपत्यकामा मनाइने परम्परागत इन्द्र जात्रा शुरू, असोज 13 गते लिङ्गो ढालेपछि समापन हुने। र काठमाडौँ विमानस्थलबाट चुरोट र सुर्तिजन्य पदार्थ बरामद। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बिहिबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायले आह्वान गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघले विज्ञप्ति जारी गर्दै बिहिबारदेखि 12 असोजसम्म यातायात सेवा सञ्चालन गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ। साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरकारवालालाई यस्तो अनुरोध गरिसकेको छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण सामग्री तथा प्रविधि उपलब्ध गराएको छ। रसुवा बाढीमा परिज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो। आज विज्ञान तथा प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ मा ओ मेङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गर्नुभयो। र लुम्बिनीमा आयोजित 3 दिने 17 विश्व शान्ति मञ्चले विश्व शान्ति जलवायु न्याय प्रविधिको नैतिक प्रयोग र समावेशी कूटनीतिका लागि नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ। 21 शताब्दीमा शान्तिको पुनर्कल्पना मूल नारासहित मञ्चले लुम्बिनी विश्व शान्ति घोषणा पत्र 2026 सर्वसम्मत रूपमा पारित गरेको हो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले असोज 9 गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन अनुरोध गर्नुभएको छ। सम्भावित विपद जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अप्नाउन उहाँले आग्रह गर्नुभएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री बालेनले फेसबुक मार्फत सो अनुरोध गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार मौसम विज्ञान विभागले असोज 9 शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन सट्यान हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्रधानमन्त्री बालेनले फेसबुकमा लेख्नु भएको छ, सम्भावित वर्षाका कारण बाढ़ी पैह्रो गेग्रियान वहाव डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरूद्ध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अप्नाउन अनुरोध गरेका छौं। आगामी दशैं तिहार छठ लगायतका चाडपर्वका लागि सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरकारवालालाई पठाएको 15 बुधे निर्णयमा सो कुरा उल्लेख गरिएको छ, तर अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे विभागले स्पष्ट पारेको छैन। यद्यपि यातायात व्यवसायले टिकट बिक्रीमा यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनु पर्ने र यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिमो अग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 उठेका जिज्ञासाको जवाब दिँदै उहाँले सांसदहरूले व्यक्त गरेको साझा चिन्तन र सान्दर्भिक सुझावको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकको भविष्यसँग जोड़िएको संवेदनशील संस्था भएको भन्दै यसलाई समयानुकूल अध्यावधि गर्नु आवश्यक भएको पनि बताउनु भएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न औपचारिक प्रस्ताव गर्नुभएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकको लिखित अवधारणा पत्र प्रस्तुत गर्दै उहाँले नेतृत्व हस्तान्तरणको माग अगाडि सार्नु भएको हो। पार्टीभित्र र आम जनसमुदायबाट आएको सुझाव तथा निर्वाचन समीक्षा प्रतिवेदनको निष्कर्षलाई आत्मसात गर्दै अब नेतृत्वले साहसिक निर्णय लिने बेला आएको हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदको समयमा सुरक्षाकर्मी अहोरात र खटिने भएकाले आईपीओमा 2% हिस्सा छुटाइने बताउनु भएको छ। जलविद्युत आयोजनामा सुरक्षाकर्मीलाई 2% आईपीओ हिस्सा छुटाउने गरी कानूनी प्रक्रिया अघि बढाइसकेको उहाँको भनाइ छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सुरक्षाकर्मी कठिन परिस्थितिमा अहोरात खटिने भएकाले योगदानको उच्च कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा 2% हिस्सा सुनिश्चित गरिने बताउनु भएको हो। आज शेयर बजारका सबै सूचक घटेका छन्। परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा 36.25 अङ्क 1.36% घटेको छ। यो कमीपछि नेप्से परिसूचक 2618 अङ्कमा कायम भएको छ। कारोबार रकम खस्किएको छ। अघिल्लो दिन 7.04 अर्ब कारोबार भएकामा आज 6.35 अर्ब भयो। जीवन बीमा समूह सबैभन्दा धेरै 2.04% घटेको छ। अवस्था अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाई भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएको पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछ।

0: कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातिदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
0: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रुपियाँ नजिक, 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
0: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी, अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
1: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।

तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा

0: यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
1: क्यान्सर विरुद्ध आशाको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 493-555
3: नेपाल दर्पणमा अब खबरको सिलसिला बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखा अनुसार बंगालको खाडीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी बागमती गण्डकी र लुम्बिनी

परेको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीबाट सुरु भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गतेदेखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी

0: क्षेत्रको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गते देखि 12 गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी
1: कतिपय अवस्थामा खेतीयोग्य जमिन नै नष्ट गर्नेसम्मका जोन्द्राका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
2: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो, यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ। र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन, पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन, उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ।
3: अब धान सँगसँगै चाहिँ तरकारी र फलफुल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ, पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने?
2: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ, पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ, चाहे त्यो फलफुल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर, पराल, प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारु गर्नुपर्छ।
3: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
2: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ, खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ, प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोप दिने, साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
3: विभिन्न अन्न पाकेको फलफुलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ, यतिखेर कसरी जोगाउने?
2: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेर थोर चाहिँ त्यो गर्न सकिन्छ, नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसकिन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ।
3: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, त्यो बालीको सुरक्षा कसरी गर्ने होला?
2: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठुलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो, नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशुवस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने, ओबानो रहने सुनिश्चित गरेर राख्ने, जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ, कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नु होला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
3: ठुलो वर्षा पछि चाहिँ के गर्ने?
2: वर्षा पछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षा पछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक, पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
0: वहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज 14 20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरे र सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागि दावी गर्नुभयो। इटहरीमा उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा सातै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो 2 महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29,73,05,00,00,000 रुपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावा भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61,05,00,00,000 नयाँ ऋण लिएको छ भने 70,13,00,00,000 रुपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋणमध्ये आन्तरिक ऋण 13,61,87,00,00,000 र बाह्य ऋण 16,11,18,00,00,000 रुपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थी उत्पादन जिडिपीको 45.05% पुगेको छ। चालु आर्थिक वर्षमा सरकारले 6,58,00,00,000 रुपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झन्डै 9% अर्थात् 61,05,00,00,000 रुपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झन्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
0: मुस्ताङ भन्सार कार्यालयले 20 दिनमा 2,54,93,00,000 राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोर्ला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढीपछि धेरैजसो मालवस्तु, कन्टेनर तथा विद्युतीय गाडी र अन्य सामान बोकेका गाडीहरू केरुङ नाकाबाट रूट परिवर्तन भई कोर्ला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोर्ला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1,090 विद्युतीय गाडीको भन्सार जाँच पास भएको छ। नेपाल चीनतर्फका मुख्य व्यापारी नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6,92,00,00,000 रुपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रुपियाँसम्म बढाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रुपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रुपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रुपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रुपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी सङ्घले 9XL अण्डाको मूल्य प्रति क्रेट 605 रुपियाँ, ठूलो अण्डा 590 रुपियाँ र मध्यम अण्डा 550 रुपियाँ तोकेको थियो।
5: शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ। आज नेप्से 36.25 अङ्कले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% धेरैले घटेको छ। आज 253 कम्पनीको सेयर मूल्य घटेकामा 23 बढेको छ। दुईवटा कम्पनीको सेयर भने घटबड भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.05 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता सेयर 6,35 अर्ब रुपियाँमा किनबेच भएको छ।
2: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाइ दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुबई पोखरा दुबई नियमित व्यवसायको उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाइ दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा साथ पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
5: काठमाडौँको बसन्तपुरमा रहेको हनुमान ढोका दरबार अगाडि बिहान 7:47 शुभ साइतमा इन्द्र ध्वज सहितको लिङ्ग ठडाएसँगै यस वर्षको इन्द्र जात्रा औपचारिक रूपमा सुरु भएको छ। भदौ शुक्ल द्वादशीदेखि 1 हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रध्वज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि सुरु भएको छ।
2: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया सुरु भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वडा तहको तुलनामा बढी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। काङ्ग्रेसको 15 महाधिवेशनका लागि वडा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढाइएको छ।
5: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई सङ्ख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झन्डै 15,800, ब्राजिलमा 13,300 र इन्डोनेसिया लगायतका एसियाली देशमा हजारौँ अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्यभन्दा 1.2 डिग्री सेल्सियसले बढ्ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड दिएका छन्।
5: विदेशकै अर्को प्रसङ्गमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिङ्गापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 बढी अकाउन्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 बढी सेल पेजहरूमाथि कारवाही गरिएको छ। यस्तै जनवरीदेखि जुनसम्म 1,13,000 बढी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी बिदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते-तर्फका खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका हुन्। तोयोहासी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले कास्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 ईपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल सँग 37-18 पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलङ्का र थाइल्यान्ड छन्। अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। सन् 2019 चिनको हाङझाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 कास्यसहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 कास्यसहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 कास्य गरी 40 पदकसहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातिदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
5: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रुपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण सङ्कलन, 85 अर्ब भुक्तानी।
5: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
2: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश नेरोलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि बिदा हुन्छौँ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौँ। नमस्कार।

0: Só da Inisportia. Sua DS FM, Tirana Pithuklo, 2 MHz. Khabar, tapaiko samudayko, ani tapaiko sarokarko.
1: Khabar, tapaiko adhikar, ani tapaiko aparihariyata.
2: Tapai hamrai
0: khabar. Khabar, tapaiko samudayko, ani खबर तपाईको समुदायको अनि खबर तपाईको समुदायको अनि तपाईको सरकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बुधबारदेखि कार्यभार सम्हाल्नु हुँदै माडीका कृषि वैज्ञानिक डाक्टर भानेश्वर पोखरेल नेपाल कृषि अनुसन्धान परिषदको सदस्य पदमा नियुक्त। बागमती प्रदेश सरकारले माडीसात परी टोलमा चेपाङ समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गर्दै ज्येष्ठ नागरिक संघ माडीको अधिवेशनले नयाँ नगरस्तरीय कार्यसमिति गठन। कोइडाको चोरी शिकार नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील काङ्ग्रेस भरतपुर महानगरको महिला उपसभापति र सचिव पदमा निर्विरोध निर्वाचित। र योगेश भट्टराईद्वारा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव ओलीको राजीनामा माग। जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा। असोज 21 गते साथै प्रदेशमा अधिवेशन हुने। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बुधबारदेखि कार्यभार सम्हाल्नु भएको छ। माडी नगरपालिकामा आयोजित विशेष स्वागत कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतो सहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले थापालाई स्वागत गर्नुभएको हो। नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी थापा यसअघि रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। यसअघि माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सर्वानिर्णय अनुसार तनहुँको शुक्ला गण्डकी नगरपालिका सरुवा हुँदै गर्दा थापाको माडीमा सरुवा भएको हो। माडीका कृषि वैज्ञानिक डाक्टर भानेश्वर पोखरेल नेपाल कृषि अनुसन्धान परिषदको सदस्य पदमा नियुक्त हुनुभएको छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय स्तरीय निर्णय अनुसार डाक्टर पोखरेललाई नार्कको सदस्य पदमा नियुक्त गरिएको हो। विदेशमा हासिल गरेको ज्ञान सिप र अनुभवलाई मात्रै क्षेत्रमा उपयोग गर्दै आउनुभएका डाक्टर पोखरेलले माडीमा कृषि तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको छ। विदेशी विलासिताको जीवन त्यागेर आफ्नै ठाउँमा रहेर विज्ञता र सामाजिक कर्म मार्फत योगदान गरिरहेको भन्दै उहाँलाई उहाँको नियुक्तिलाई स्थानीय स्तरमा प्रेरणादायी रूपमा लिएको छ। बागमती प्रदेश सरकारले माडी नगरपालिका साथ परिटोलमा चेपाङ समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरिरहेको छ। शहरी विकास तथा भवन कार्यालय हेटौडा मार्फत गत आर्थिक वर्षदेखि शुरू गरिएको बस्तीमा 40 आवासीय भवन निर्माण भइरहेका छन्। तीमध्ये 27 भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने बाँकीको काम जारी रहेको कार्यालय प्रमुख भूपेन्द्र यादवले बताउनुभयो। चालु आर्थिक वर्षभित्र सबै भवन निर्माण सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो। प्रदेश सरकारले आवास निर्माणका लागि गत आर्थिक वर्ष 2 करोड रुपियाँ विनियोजन गरेको थियो। बस्तीका लागि माडी नगरपालिकाको परिवार अनुसार 1-1.5 कट्ठासम्म जग्गा उपलब्ध गराएको छ। चालु आर्थिक वर्षमा बस्तीमा सडक पार्क खानेपानी र विद्युत लगायत पूर्वाधार निर्माणका लागि थप 3 करोड रुपियाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। माडीमा करिब 2,325 चेपाङ समुदायको बसोबास रहेको छ। र सुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका नम्बर 5 ब्रह्मपुरस्थित दीपज्योति आमा समूहले 12,500 रुपियाँ सहयोग गरेको छ। समूहले बाढी पीडित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। ज्येष्ठ नागरिक संघ माडीको पहिलो नगरस्तरीय अधिवेशनले झलकराम बरालको अध्यक्षतामा नयाँ नगरस्तरीय कार्यसमिति गठन गरेको छ। माडी नगर कार्यपालिका कार्यालयको सभाहालमा ज्येष्ठ नागरिक संघ माडीको आयोजना तथा माडी नगरपालिकाको समन्वयमा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट बराल अध्यक्षमा चयन हुनुभएको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्द्रादेवी महतो र नरबहादुर राणा भार, सचिवमा मित्रलाल पौडेल, सहसचिवमा टङ्क बस्ताकोटी र कोषाध्यक्षमा मञ्जु पाठक चयन हुनुभएको छ। यसै सदस्यहरूमा टोपाल अर्याल, प्रेम बहादुर जैसी, लेखनाथ सुवेदी, दिलकुमारी महतो, मायादेवी बिक, प्रेम बहादुर गायक चयन हुनुभएको छ। एक सदस्य भने मनोनयन गर्न बाँकी रहेको जनाइएको छ। संघका संस्थापक अध्यक्ष सुरेश बहादुर थापाको अध्यक्षता तथा माडी नगर प्रमुख तारा कुमारी काशी महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख हेमप्रसाद महतो, माडीसाका वडाध्यक्ष दिपेन्द्र राज पौडेल, माडीसाका वडाध्यक्ष चन्द्रकुमारी बानिया, ज्येष्ठ नागरिक संघ चितवनका अध्यक्ष माधव शर्मा घिमिरे लगायतको उपस्थिति रहेको थियो।
आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म माडी नगरपालिका सहित देशभर भारीदेखि धेरै वर्षा हुन सक्ने भन्दै माडी नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 5 गते जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार उक्त अवधिमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। सोही अवधिमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सतर्कताका लागि सार्वजनिक सूचना जारी गरेको छ। नगरपालिकाले विशेष गरी जोखिमयुक्त स्थान तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई बढी चनाखो हुन आवश्यक सतर्कता अपनाउन तथा सम्भावित विपदका लागि पूर्व तयारीका कार्य गर्न गराउन अनुरोध गरेको छ। नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबैलाई मौसम सम्बन्धी सूचना तथा चेतावनीमा ध्यान दिन समेत आग्रह गरेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवनमा गाउँ नगर अधिवेशन जारी छ। चितवनको एकमात्र महानगर भरतपुरको नेतृत्वका लागि मतदान जारी रहेको थियो, तर पदाधिकारी मध्ये महिला उपसभापति र सहसचिव भने निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापतिमा उम्मेद्वारी दर्ता गराउनुभएकी कल्पना पौडेल र सहसचिवमा उम्मेद्वारी दिनुभएका देवबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैडा जोगिएको 1042 दिन पुगेको छ। यसअघि विक्रम सम्म 2080 कार्तिक 30 गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए। पूर्वी चितवनको खैरनी नजिक खगेन्द्र मल्ली पोस्टबाट 3 किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरूले दुईवटा गैडालाई फरक फरक खाडलमा पारेर मारेका थिए। भरतपुर अस्पतालमा सामान्यतया 122 सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये 12 विषालु सर्पले डसेका छन्। अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाका अनुसार गत साउनमा 56 भदौमा 66 जना सर्पदंशका बिरामी आएका हुन्। दुई महिनामा 12 जनालाई एन्टिस्नेक भेनम प्रयोग गरिएको उहाँले बताउनुभयो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिस टाढामा बसेको केन्द्रीय संयोजन समिति बैठकले पूर्व निर्णयलाई लत्याउँदै विशेष जनअभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, पार्टी सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि 2 महिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय भएकाले महाधिवेशनले नहुने निश्चित भएको नेताहरू बताउँछन्। यसअघि वैशाखमा बसेको केन्द्रीय संयोजन समिति बैठकले आगामी मङ्सिर 11-15 एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेपाली कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीलाई नयाँ जीवन दिन नीति, नेतृत्व र कार्यशैलीमा आमूल सुधार सहितको बहुआयामिक पुनर्गठनको प्रस्ताव अगाडि सार्नु भएको छ। सोमबारदेखि राजधानीमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार आफ्नो लिखित धारणा राख्दै उपमहासचिव भट्टराईले वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव शीर्षकमा लिखित धारणा प्रस्तुत गर्दै यस्तो माग गर्नुभएको हो। प्रतिनिधि सभामा निर्वाचनमा पार्टीले बेहोरेको पराजय, भदौ 23-24 घटनाक्रम र प्राकृतिक विपत्तिका सन्दर्भ जोड्दै उहाँले पार्टीलाई यथास्थितिवादी घेराबाट बाहिर निकाल्न निर्मम आत्मसमीक्षा र पुनर्गठन अनिवार्य रहेको स्पष्ट पार्नु भएको छ। यस्तो स्थितिमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने उहाँको धारणा रहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न जिल्लामा पालिका स्तरीय अधिवेशनहरू सुरु भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार हालसम्म 58 जिल्लाका 512 पालिकामा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ। सदस्य सचिव कटुवालले वडा अधिवेशनको तुलनामा पालिका अधिवेशन केही जटिल र समय लाग्ने खालको भएको बताएका छन्। प्रधानमन्त्री मालेन्द्र शाह नोभेम्बर महिनामा भारत भ्रमणमा जाने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। 23-25 नोभेम्बरका बीच मालेन्द्रको भ्रमण हुने गरी तयारी चलिरहेको समाचार भारतीय न्युज च्यानल आजतकले अनलाइन संस्करणमा प्रकाशन गरेको हो। मालेन्द्रको पहिलो विदेश भ्रमण अमेरिका भए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण भारत नै हुने समाचारमा उल्लेख गरिएको छ। दसुवाको बोडीकोसी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सिसिटिभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका हुन्। आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ।
नेपाल बार एसोसिएसनले नेपाल कानून आयोग ऐन 2063 संशोधन गर्न बनेको प्रस्तावित विधेयक प्रति गम्भीर आपत्ति जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमलाई पत्र पठाउँदै बारले विधेयकमा समेटेका केही प्रावधान र संरचनागत परिवर्तन प्रति असहमति व्यक्त गरेको हो। यसअघि केन्द्रीय कार्य समिति र सल्लाहकारहरूको संयुक्त बैठकको निर्णय अनुसार मन्त्रालयमा सुझाव पेश गरिसकिएको जानकारी दिँदै बारले परिमार्जित विधेयकले आएको स्वायत्ततामा आघात पुर्याउने उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज 21 गते एकै दिन सातैवटा प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ। मङ्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मशान्तभित्र भद्र जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। र सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपिमा राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आगमनमा रोक लगाइने भएको छ। मनसुन प्रति कार्य कमाण्ड पोस्ट काभ्रे पालनसोकको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार असोज 8 गतेदेखि असोज 12 गते बिहानसम्म बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासक अधिकृत जनक थापाले बुधबारदेखि कार्यभार सम्हाल्नुहुँदै माडीका कृषि वैज्ञानिक डाक्टर भानेश्वर पोखरेल नेपाल कृषि अनुसन्धान परिषदको सदस्य पदमा नियुक्त। बागमती प्रदेश सरकारले माडी सातपोरी टोलमा सेवाङ समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गर्दै ज्येष्ठ नागरिक संघ माडीको अधिवेशनले नयाँ नगरस्तरीय कार्य समिति गठन। कोइडाको चोरी सिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील रहँदै काङ्ग्रेस भरतपुर महानगरको महिला उपसभापति र सहसचिव निर्विरोध निर्वाचित। र योगेश भट्टद्वारा एमालेको बहुआयामिक पुनर्गठन प्रस्ताव ओलीको राजीनामा माग। जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा। असोज 21 गते साथै प्रदेशमा अधिवेशन हुने अवस्थ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: स्वदेश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 98 550 2640
0: 7 o'clock अहिले 7 बजे को छ
4: शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ
5: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 मा फोन गरौँ पैसा नलाग्ने नम्बर 1115 मा फोन गरौँ
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ यस बेला साँझको 7 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार समाचारपछि कार्यक्रम घटना र विचार प्रसारण हुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। पर्सी 9 गते शुक्रबारदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। प्रधानमन्त्री शाहले भोलि संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुहुने। भोटेकोशी बाढी पछि ऊर्जा क्षेत्रको पुननिर्माणका लागि 3 खर्ब 90 अर्ब भन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान। पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रमा फेरि तनाव सुरु। र 20 एसियन गेम्समा नेपालका तेन्जिङ शेर्पा कराँतेको कुमुतेतर्फ पहिलो कांस्य पदक जित्न सफल।

0: always fine. Nepal Telecom, Rashtrako Sanchar.
1: अब समाचार विस्तारमा। पर्सि 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान, बहाव, डुबान तथा सड़क र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अप्नाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अप्नाउन समेत अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असोज 9 गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्र बेलुकी 5 बजेसम्म मात्र चौघडाबाट काठमाडौँतर्फ सवारी प्रस्थान गर्न दिइने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभयो। त्यस्तै भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म हेटौडाको चौकी टोलबाट काठमाडौँतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भन्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो। सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा बेलुकी 7 बजेपछि रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा बन्द गरिनेछ। भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्क अप्नाउन र आवश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरणका 47 जना सहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्क विहीन रहेको सदनमा जानकारी गराउनु भयो।
2: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्क विहीन रहनु भएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3 खर्ब 90 अरब 32 करोड 30 लाख रुपियाँ रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
1: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्र 3.9 खर्ब रुपियाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 विद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। यस्तै बाढीबाट प्रसारण लाइन बिग्रदा 135 मेगावाट उत्पादन ठप्प भएको सदनमा जानकारी दिँदा 135 मेगावाट उत्पादन ठप्प भएको सदनमा जानकारी दिँदा 135 मेगावाट उत्पादन ठप्प भएको सदनमा प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयकमाथि विचार गरियोस् भन्ने भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सभाको सर्वसम्मतिले स्वीकृत गरेको छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2000

0: θα μπορώ να είσαι εξετάρω.
1: खाली यही असोज 8 देखि 12 गते सम्म भारी वर्षा र बाढीको सम्भावना भएको भनेर सचेत गराइरहेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न सरकारको तयारी बारे प्रश्न गर्नुभयो। उहाँहरूले विपत आएपछि उद्धार र राहत नभई पहिले नै पूर्व सूचना प्रणालीको व्यवस्था गरी समयमै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। चाडपर्वका बेला राजमार्गहरू थप व्यस्त हुने भएकाले समयमै जोखिमयुक्त सडकको मर्मत कार्य तीव्र बनाउनु पर्ने, भोटेकोसी बाढीमा बेपत्ताहरूको एकद्वार प्रणाली सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्नुपर्ने, अभिभावक गुमाएका बाल बालिकाका लागि विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 8 गते बिहिबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा भोलि सम्बोधन गर्नुहुनेछ। महासभामा सहभागी हुन हिजो अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले भोलि महासभामा सम्बोधन गर्नु अघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्क नेपालका महावाणिज्य दूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसंघमा नेपालका लागि स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको भेटमा उहाँले पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल, जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु, पोल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री राडोल्स सिकोरस्की, युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा तथा भूटानका प्रधानमन्त्री छिरिङ तोगबेसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा नेपालसँग सम्बन्धित द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा परराष्ट्र मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपालका विपदले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपाल सहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरेसले 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको थियो। उहाँले नेपालको भोटेकोसी बाढी जस्ता विपदले जलवायु जन्य समस्यालाई वास्तविकतामा परिणत गरेको स्पष्ट पार्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डाक्टर सोनी वाग्लीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले रेडियो नेपालको प्रसारण स्टुडियोका साथै संगीत, नाट्य र समाचार स्टुडियोमा पुगी रेडियो नेपालबाट प्रसारण हुने समाचार, कार्यक्रम र प्रविधिबारे जानकारी लिनुभयो। निरीक्षणका क्रममा मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकको प्रसारण इतिहासमा महत्वपूर्ण योगदान दिएको रेडियो नेपालले अबका दिनमा अरू सञ्चार माध्यमसँग प्रतिस्पर्धा गरी नागरिकलाई सुसूचित गराउनु पर्नेमा जोड दिनुभयो।
0: संचारले आज एउटा नयाँ युग सिर्जना गरेका छ, तर इतिहास कहिले पनि कम महत्वपूर्ण हुँदैन। रेडियो नेपालको महत्व नेपाली संचार माध्यम जतिसुकै विकसित भएर अगाडि बढे पनि कहिले पनि कम हुँदैन। गरिमा बोकेको संस्थालाई चाहिँ अहिलेको समयमा पनि अन्य संचार माध्यमहरूसँग चाहिँ काँधमा काँध मिलाएर पब्लिकलाई चाहिँ सही इन्फर्मेसन दिने सवालमा चाहिँ कसरी अगाडि बढाउने होला, यसलाई कसरी कम्पिटेन्ट बनाउने होला, त्यो हिजोको इतिहासको एउटा अर्थ छ र आजको चाहिँ कार्य सम्पादनको अर्को अर्थ छ। आजको समाजलाई पनि यसले महत्वपूर्ण योगदान दिने गरी विशेष गरी सुसूचित गर्ने जनतालाई त्यो हकमा कसरी बनाउने भन्ने नै छ।
1: त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, संचालक समिति सदस्य सुविता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्दै उहाँले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको शाखा मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्था लगायत सार्वजनिक संचार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो। समारोहमा हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यस वर्ष 5 पत्रकार पुरस्कृत हुनुभएको छ। 2082 भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अरियाल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ। त्यस्तै जलवायु परिवर्तन तथा वातावरणीय जोखिम सम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जीर सिंह विकलाई पनि सम्मान गरिएको छ। हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विक्रम सम्बत 2064 हरेक वर्ष असोज 7 गते हेम सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ। बाँकेको सिधनिया घाटमा निर्माणाधीन पुलको झण्डै 75% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। वर्षेनी डुबान र बाढीको जोखिम झेल्दै आएका बाँकेका डुडुवा, राप्ती सुनारी र नरैनापुरका बासिन्दालाई पुल निर्माण भएपछि वर्षायाममा समेत जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
2: बाँकेको सिधनिया घाटमा निर्माणाधीन पुलको काम 75% भन्दा बढी सम्पन्न भएको छ। पुल निर्माण पछि डुडुवा, राप्ती सुनारी र नरैनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा जिल्ला सदरमुकाम नेपालगञ्जसम्म आवाजावाज सहज हुने अपेक्षा गरिएको छ। तर पुल निर्माण सँगै नदीको बहाव व्यवस्थित गर्न निर्माण हुने रिभर ट्रेनिङ तथा तटबन्धको संरचनालाई लिएर स्थानीय निर्माण पक्ष बीच मतभेद देखिएको छ। स्थानीय नेता चमेली बाकाबल र सब ओली लगायतले पुलको दुवै तर्फबाट तटबन्धन जोडिने गरी पुलको लम्बाई करिब 440 थप गर्नुपर्ने माग गरेका छन्।
3: डुडुवा र राप्ती सुनारीका बासिन्दालाई एकदमै ठुलो क्षति हुनेवाला छ। 700 भन्दा उता जुन बाँकी रहेको 440 छ, पहाडमा पानी पर्ने बित्तिकै आउँदा दिनहरूमा त्यो किसिमको जनधनको क्षति नहोस्।
4: 140 पुल भयो भने कम हुन सक्छ, खेती गरेर खाना पाउँछन्।
2: डुडुवा गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष झङ्क बहादुर थापा र राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेलले पनि पुलको लम्बाई नबढाई तटबन्ध निर्माण गर्दा बर्खामा नदीको पानी खेतयोग्य जमिन र बस्तीमा फस्ने जोखिम रहेको बताउनु भएको छ।
5: पुलको बाँकी भागलाई संरक्षण गरेर पुल सुचारु गर्ने बाटो सञ्चालन गर्ने भन्ने कुरो छ। त्यसले राप्ती सुनारीको 6 वडा पश्चिमको भागमा बालापुर, कम्दी अनि मिलनचोक र सिदेनिया दक्षिण गएर हल्कारापुरलाई सम्बन्ध एकदमै प्रत्यक्ष असर पार्ने, त्यो बस्ती नै नरहने अवस्था भएको
6: जगह राज्य राज्यले अतिक्रमण गर्यो भने उनीहरूले जुन वर्षौंदेखि नङ्ग्रा ख्याएर आफ्नो परिवारले पालिरहेको छ, परिवार पाल्नलाई कहाँ जाने त, भोलि फेरि कालापाड जाने, इन्डिया जाने हुन्छ। जुन रिभर ट्रेडिङ बाटोको पैसा छ त्यसमा केही पैसा थप्यो भने यो पुल त्यहाँसम्म पुग्छ।
2: हाल निर्माणाधीन सिदनिया घाट पुल 700 मिटर लामो र 11 मिटर चौडा छ। करिब 1 अरब 19 करोड रुपियाँको लागतमा निर्माण भइरहेको पुलको अधिकांश काम सम्पन्न भइसकेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्य नेपालगंजका आयोजना प्रमुख लीला बहादुर भण्डारीका अनुसार पुल आयोजना अन्तर्गत 4600 मिटर रिभर ट्रेनिङ र 1480 मिटर एप्रोच सडक निर्माण गर्ने योजना रहेको छ।
7: पुलको लगभग 75-76% भौतिक प्रगति हुँदाका बखत केही समस्याहरू सिर्जना भएर अब समूहमा हामी बसेर यो समस्याको समाधान कसरी गर्ने र स्थानीयका वास्तविक मागहरू के हुन्, हामीले गर्न सक्ने के हो र हामीले गर्न नसक्ने कुरा माथि विभाग अथवा मन्त्रालयमा हाम्रो निर्देशलाई नै पठाउँ।
2: विकास निर्माणका संरचना निर्माण गर्दा नदीको प्राकृतिक बहाव, खेतीयोग्य जमिन र बस्तीको सुरक्षालाई समय समान रूपमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
1: विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भोटेको सिबाडीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादुर अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रेसेन्ट महासंघ IFRC का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्यू बीच भेटवार्ता भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित 20 संरक्षण दिवस तथा 2 राष्ट्रिय संरक्षण मञ्चको कार्यक्रममा उहाँले नेपालसँग संरक्षणका लागि नीति, कानून र संस्थागत संरचनाहरू रहेका बताउनुभयो। इन्द्र जात्रा आजदेखि विधिवत रूपमा सुरु भएको छ। आज बिहान शुभ सायतमा इन्द्र ध्वजोत्थान गरेपछि इन्द्र जात्रा विधिवत रूपमा सुरु भएको मानिन्छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा सञ्चालित एक आवासीय मदरसा नियम विपरीत रहेको पाइएको छ। अनुगमनका क्रममा शैक्षिक संस्था सञ्चालनका लागि सरकारले बनाएको मापदण्ड विपरीत सञ्चालन भएको पाइएकाले मदरसा बन्द गर्नुपर्ने सरकारवालाहरूको माग छ। गत भदौ 25 गतेदेखि उक्त मदरसाबाट 3 छात्र बेपत्ता छन्। महोत्तरीबाट संवाददाता मन्जित रामको रिपोर्ट।
8: महोत्तरीको सदरमुकाम जलेश्वर 2 मुख्य बस्तीमा रहेको शहीदा फतिमा मदरसामा अध्ययनरत 3 छात्र भादौ 25 गतेदेखि नै बेपत्ता भएपछि अभिभावकहरूले मदरसा बन्द गर्नुपर्ने माग गरेको छ। एक बालिकाको बुबा मोहम्मद मुकिम अन्सारी,
9: मदरसा बन्द गर्न चाहते
8: मदरसामा छोरीलाई खोज्न आउँदा उल्टै छोरीमाथि विभिन्न किसिमको आरोप लगाएको र अहिलेसम्म कुनै खोज खबर नरहेको अर्को बेपत्ता बालिकाको बुबा नाजिम शाफी,
10: एतबारको पता चला उनकी 3 लड़की है यहाँ से चली गई है, तो हम आए तब वो लोग बहुत सारा बात जाम पे जाम लगाया हुआ है कि ऐसा है वैसा है, हम लोग कई दिन से परेशान हैं, अभी तक हम लोग को नहीं मिला है।
8: सदर मुकाम जलेश्वर 2 स्थित मुख्य बस्तीमा रहेको मदरसाबाट छोरी बेपत्ता भएको खोज तलासको उजुरी प्रहरीमा परेपछि घटना बाहिरेपछि स्थानीय प्रशासन तथा स्थानीय तहको ध्यान आकर्षण भएको छ। आवासीय सुविधा सहित सञ्चालित उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्था एनको मापदण्ड विपरीत रहेको अनुगमनमा पाइएको वडा नम्बर 2 जलेश्वरका वडाध्यक्ष वरुण कुमार दहाल,
11: विगतमा पनि हामीलाई गैर कानुनी हिसाबमा मदरसा लागेको, गैर कानुनी हिसाबमा होस्टेल चलाएको भन्ने हिसाबमा कमेन्ट आएको, हामीले अनुगमन गर्यौँ, नगरपालिका प्रहरी, वार्ड, जिल्ला प्रशासन कार्यालय, पत्रकारहरू लगायत हामी सबै अनुगमन गर्दाखेरि उसको अनलिगल हिसाबले थियो, हामीले उहाँलाई पटक पटक जानकारी दियौँ, तपाईँ यो अनलिगल काम नगर्नुहोस्, तपाईँलाई मदरसै चलाउँछ, तपाईँलाई होस्टेल चलाउँछ भने दर्ता गरेर लिगल हिसाबमा चलाउनु।
8: स्थानीय निकायको अनुगमन टोलीले मदरसाको दर्ता, सञ्चालन अनुमति, विद्यार्थीको विवरण तथा आवासीय व्यवस्थामा समेत कानून विपरीत रहेकोमा मदरसा बन्द गर्न निर्देशन दिएको जलेश्वर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादव,
12: होस्टलैको कुरो गर्नुहुन्छ भनेदेखि आवासीय छ, बस्ने व्यवस्था छ, यसमा कुनै किसिमको क्राइटेरिया पुरा भएको देखेन, इन्फ्रास्ट्रक्चर पनि छैन, विद्यार्थीहरूलाई सुत्ने खाने कुनै व्यवस्था देखेन, हचुवा तालमा गरेको छ, नियम अनुसार यो सञ्चालकलाई कारवाही हुनुपर्ने हो।
8: सदरमुकाम जस्तो ठाउँमा अवैध रूपमा मदरसा सञ्चालन हुनु र 3 छात्राहरू अझैसम्म बेपत्ता हुनु स्थानीय सरकार र प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको छ। मन्जित कुमार राम, महोत्तरी।
1: कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना, पथरैया, काँडा कान्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा यही असोज 3-5 डल्फिनको गणना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान अफगानिस्तान बीच सीमा क्षेत्रमा फेरि तनाव शुरू भएको छ। पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार र अन्य भारी हतियारबाट गोलाबारी गरेको आरोप लगाएका छन्। काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दावी गरेको छ। अब आर्थिक समाचार।
13: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
14: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
13: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
15: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
13: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
15: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912284। वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
13: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेलाहरू निम्न मिति समय र स्थानमा आयोजना भएकोले आफूलाई पाएक पर्ने स्थानमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। प्रथम इकाइ भेला ग्रीन ह्यामलेट पार्टी प्यालेस भरतपुर 5 प्रेम बस्ती असोज 9 गते बिहान 11 बजे। दोस्रो इकाइ भेला माडी एक सेरुवा आधारभूत विद्यालय रत्नपुरी असोज 10 गते बिहान 11 बजे। तेस्रो इकाइ भेला माडी दुई भैरवपुर मुख्य कार्यालय असोज 11 गते बिहान 11 बजे। चौथो इकाइ भेला माडी सात देवेन्द्रपुर संस्थाको कार्यालय परिसर असोज 12 गते बिहान 11 बजे र पाँचौँ इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
15: अध्यक्ष देवेन्द्र पौडेल कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवन। दुबईमा रोजगार सम्बन्धी द रिभर ओभरसिजको सूचना।
13: दुबईको प्रतिष्ठित इशादाह एसिस्ट म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपिङ 100 स्यालेरी 1200 दिराम, हेल्पर क्लिनर 100 स्यालेरी 1078 दिराम, कमिस सेफ कुक 100 स्यालेरी 1500 दिराम र एफएनबी क्यासियर 100 स्यालेरी 1500 दिराम भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्तै सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट फेस टु फेस यही असोज 11 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
15: शुल्क परामर्शका लागि सम्पर्क द रिभर ओभरसिज प्राली शाखा कार्यालय चितवन माडी। सम्पर्क 98426243211, 98142076004 र 98013589369। हेलो
16: हेलो बुढी, के छ खबर?
15: ठिकै छ, चलेकै छ।
16: ल भिडियो अन गर् त, तलाई हेरौँ।
15: भिडियो अनै छ त, देख्नु भएन र?
16: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
15: माडीको नेट यस्तै त हो नि।
16: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
13: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
15: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 98452028840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
17: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइललाई।
18: टेक माइललाई। ओहो ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل ل भाँचेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
19: पर्ख दीपक
18: किन
19: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
18: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
20: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
21: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
22: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
21: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
22: 24 घण्टा इमर्जेन्सी सेवा
21: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
22: एडभान्स पेडियाट्रिक जनरल वार्ड
21: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
22: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
21: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
22: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
21: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
22: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
21: भेन्टिलेटर सेवा
22: होल बडी चेकअप जाँचको सुविधा
21: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
22: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
23: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम तोकिएका स्थानहरूमा राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डिएनए परीक्षणका लागि सहयोग,
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुग्यो। सेना र सुरक्षा निकायमा विशेष जोड दिने र सुरक्षा सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौँ।
0: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी सुरु गरिसकेका अवस्था छ नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनुको लागि नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ पूर्वानुमान यस्तो आएको छ सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन, कमान्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नु पर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
4: उहाँले भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वमा पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सिआइएनसँग बताउनुभयो।
6: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली हिमाली र पहाडी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा सञ्चालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विद्युतको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सिआइएनसँग बताउनुभयो।
7: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढङ्गबाट वर्षा हुने भन्ने जुन कुरा विपदको सूचना जारी गरेको छ त्यो सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला, अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सडक सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कडा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोसाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डिएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डिएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झन्डै 807 नमुना प्राप्त गरिसकेको सिआइएनलाई जानकारी दिनुभयो।
8: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमुना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमुनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड रुपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको समा भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61 अर्ब 5 करोड नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड रुपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भुटी खुसी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सिसिटिभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% सेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानुनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली काङ्ग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली काङ्ग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित 1 जनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सिआइएनसँग बताउनुभयो।
9: नेपालको संविधान अनुसार राजनीतिको सदस्य बन्न पाउने यिनीहरूको हद 18 वर्ष देखिन्छ। नेपाली कङ्ग्रेसको संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आगमनमा त भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने क्रममा यसलाई नागरिकता पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथा स्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकासका निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्टिम मान्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौँ।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलङ्कालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
0: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
10: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: बाढी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सडक खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
10: नजिकमा हाम्रो चाहिँ प्रसुति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदी बहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईँहरूलाई चाहिँ केही कम्प्लिकेसनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसुति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौँ र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नु भएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित डाटा निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौँ। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
4: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्न सहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई।
14: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा, पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला, को चाहिँ ठ्याक्क साँच्चिकैमा पीडित हो, को चाहिँ साँच्चिकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चिकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
4: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
15: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ, सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
4: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
16: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
0: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
17: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सरसल्लाह हो दुईजनाको?
18: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जङ्क फुड

0: सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा ऊ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
1: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खाना नपाएर होइन कि, हामी खाना नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खाना नपाएर होइन, खाना नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिँ तपाईँको देशले चाहिँ फेरि, तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खाना नजानेर चाहिँ भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन, धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो, त्यो नौने घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौने घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै, त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषण पनि छैन।
0: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
2: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पुरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौँ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घन्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले वध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
0: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
3: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात् त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन।
4: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासङ्घले आग्रह गरेको छ। बाढी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डिएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
0: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
0: सम्पर्क 97625-73099, 98074-46182 र 98491-95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855551584, 9651549998।

0: एबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन?
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वार चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटे कोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीडा लागेर निन्द्र लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसङ्गमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाई सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाई सुरु भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले सङ्घीय फौज विरुद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेल टाल भन्छन्, टिग्रेका लडाकु बलले सङ्घीय सरकारले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध सुरु भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रुसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रिटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी सुरुमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौँ।
1: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको पछाडिबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठुलो विनाशकारी बाढीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिइन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामी हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपेतजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। बाढीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौं हालैको भोटेकोसी त्रिशुली बाढीले प्रभावित भएको नुवाकोटतर्फ। बाढीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
4: विनाशकारी बाढीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका वडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्केले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्रा लाग्दैन। हामीहरूलाई कमसे कम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
4: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
5: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
4: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
6: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ? सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
4: बाढीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा 20 एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौल समूहको खेलमा शेर्पाले लाओसका खेलाडीलाई 9-1 अङ्कले पराजित गर्दै कांस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपाल

0: नियमित उडान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाइ दुबईले दुबई पोखरा, पोखरा दुबई अन्तर्देशीय उडान सुरु गरेको छ। फ्लाइ दुबईको नियमित उडान सुरु सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
2: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पोम्दीका रञ्जन बराल।
3: पहिलो क्वान्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने चाहिँ एकदम खुसी लागिरहेको छ।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
4: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भने चाहिँ अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइ दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाई अप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
1: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको सुरुवात गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570761 र 98 5570 5573।
7: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4390580 र 98 5570 2640।
8: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

मलाई स्वाहनी चाहियो बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने।

मुखियाको छोरो माधनको चिन्ता छैन नमानेला तार्छु साइली।

कसैली माछी जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ हे नमानेला तार्छु सैली आगो छेउमा

0: तपाई सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज
1: स्वदेश एफएम।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

ए बढेको हो। कुल कर्जाको तुलना निष्क्रिय कर्जाको वृद्धि दर निकै उच्च छ। 2082 असार मसान्तमा 31.2 अर्ब रुपैयाँ रहेको निष्क्रिय कर्जा 2083 असारसम्म आउँदा 63.63%

वर्षको तुलनामा कर्जाको गुणस्तरमा आएको गिरावटलाई लघु वित्त क्षेत्रको प्रमुख चुनौती मानिन्छ। दुई महिनामा थपियो 61